वृद्धा हराएको सूचना। टीकापुर नगरपालिका वडा नम्बर एक नयाँ टीकापुरका 92 वर्षीय नवराज गिरी दाह्री पालेका, कपाल छोटो, पहेलो जकेट र लुङ्गी लगाएको, हातमा लट्ठी र कमण्डलु बोकेका, काँधमा झोला भिरेर यही जेठ 21 गतेका दिन बिहान 7:30 बजेतिर घरबाट बजार जान्छु भनी अटोरिक्सा चढेर निस्किनु भएको र टीकापुर शिव मन्दिर पुगी फर्किने क्रममा हराएकाले देख्नुहुने महानुभावले नजिकको प्रहरी कार्यालय वा छोरा शिवराज गिरीको फोन नम्बर 98209386 19 खबर गर्दिन हुन हार्दिक अनुरोध गरिन्छ।

0: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार तत्काल पोलिक्लिनिक प्राली टीकापुरमा।
1: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
0: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
1: महिनाको महिनावारी गडबडीको समस्या,
0: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
1: पेट सम्बन्धी सम्पूर्ण समस्या,
0: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
1: ईसीजी सेवा,
0: डिजिटल एक्सरे सेवा
1: र प्रयोगशाला ल्याब सेवा।
0: फोन नम्बर 9844-27359 र 9848-42-73-59। सत्कार पोलिक्लिनिक प्राली, गुम्बा रोड टिकापुर, जालपादेवी मन्दिर नजिकै।

0: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर CINखबर.com CINको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
2: आज 2083 साल जेठ 31 गते आइतबार सन् 2026 जून 14 तारीक नेपाल सम्बत 1146 अधिक जेठ कृष्ण पक्षको चतुर्दशी तिथि विश्व रक्तदाता दिवस।
1: 19औं वर्ष प्रवेशको अवसरमा डडेलधुराको आफ्नो एफएमलाई शुभकामना व्यक्त गर्दै साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
2: परराष्ट्र मन्त्री खनाल आज चीन जाँदै भारतले स्वीकृति नदिँदा बंगलादेशमा 20 मेगावाट बिजुली रोकियो। 1730 मेगावाटका तीन ठूलो जलविद्युत आयोजनाबाट भारतीय कम्पनी बाहिरिँदै
1: कांग्रेसमा देउबा कोइराला पक्षधरले सदस्यता अध्यावधि गरेनन्। 65 जिल्ला र 4 प्रदेशमा रासुपाको नयाँ नेतृत्व पुनर्गठन को नाममा पार्टी फुटाउने प्रयास भएको एमाले अध्यक्ष ओलीको शंका।
2: प्रदेशहरूमा सांसदहरूले रोजेका योजनामा बजेट बाँडिँदै सामुदायिक वन व्यवस्थापनका नाममा गाब्न खोजेको भन्दै विरोध। एक वर्षभन्दा कम अवधिका लाइसेन्स नवीकरणपछि मात्रै छापिने।
1: अमेरिका इरान युद्ध रोक्न सहमत, आज सम्झौतामा हस्ताक्षर हुने। दक्षिणी लेबनानमा इजरायलद्वारा आक्रमण, भारतमा सैन्य विमान दुर्घटनामा 5 सुरक्षाकर्मीको मृत्यु।
2: र फिफा विश्वकपमा कतार र स्विजरल्याण्ड एक बराबरीमा रोकिए। आजै बिहान 2 खेल हुँदै भोलि बिहान 4 खेल हुने। पहिलो खेलमा नेदरल्याण्ड्स र जापान भेट्दै
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: साझा खबरको सबैभन्दा शुरूमा आजबाट हुन थालेको परराष्ट्र मन्त्री खनालको चीन भ्रमणको प्रसंग।
1: समकक्षी वान ईको निमन्त्रणामा परराष्ट्र मन्त्री

0: श्री खनाल आज चीनको चार दिने औपचारिक भ्रमणमा जाँदै हुनुहुन्छ। मन्त्री खनाल र चिनिया विदेश मन्त्री वाङ बीच भोलि द्विपक्षीय वार्ता हुने तय भएको छ। दक्षिण छिमेकी भारत भ्रमण सकेर फर्केको केही दिनमा परराष्ट्र मन्त्री खनाल उत्तर छिमेकी चीन भ्रमणमा जान लाग्नु भएको हो। परराष्ट्र मन्त्री खनालले चिनिया कम्युनिष्ट पार्टीका नेता, चिनिया उच्च अधिकारी, व्यापारी समुदाय र नेपाली समुदायसँग बेग्ला बेग्लै अन्तर्क्रिया गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। परराष्ट्र मन्त्री खनाल 21 फागुनको निर्वाचनपछिको राजनीतिक शक्ति सन्तुलनको सन्देश सहित बोकेर चीन जाँदै हुनुहुन्छ। खनालको प्रतिनिधि मण्डलमा परराष्ट्र मन्त्रालयको उत्तर पूर्वी महाशाखा प्रमुख विर्ग ढुंगाना, बेजिङ स्थित नेपाली कार्यवाहक राजदूत रोशन खनाल लगायतका हुनुहुन्छ। चिनिया विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले नेपाल संघको सम्बन्धलाई चीनले उच्च महत्व दिएको उल्लेख गर्दै नयाँ सरकारसँग राजनैतिक विश्वास अभिवृद्धि गर्न चाहेको समेत बताउनुभयो। बेजिङमा आयोजित पत्रकार सम्मेलनमा उहाँले बीआरआई प्राथमिकता को बारेमा पनि सुनाउनु भएको छ। यसैबीच नेपालले एक असार अर्थात 15 जूनदेखि बंगलादेशलाई 40 मेगावट मात्रै बिजुली बिक्री गर्ने भएको छ। भारतले स्वीकृत नदिँदा बंगलादेशमा थप 20 मेगावट बिजुली निर्यात नहुने भएको हो। भारतको केन्द्रीय विद्युत प्राधिकरणको स्वीकृति नेपाल भारत ऊर्जा सचिव स्तरीय संयुक्त निर्देशन समितिको निर्णय र संशोधित वा नयाँ द्विपक्षीय सम्झौता गर्नुपर्ने ऊर्जा अधिकारीहरू बताउँदै आएका छन्। प्रसारण लाइनको क्षमता नभएको भन्दै सीआईएले स्वीकृत नदिएको छैन भने अन्य प्रक्रिया पूरा पनि हुन सकिरहेको छैन। नेपालले बर्खायाममा आन्तरिक खपतपछि बाँकी हुने बिजुली भारत र बंगलादेशमा निर्यात गर्दै आएको छ। हिउँदयाममा भने आन्तरिक माग धान्न भारतबाटै बिजुली आयात गर्नुपर्ने अवस्था छ। 11 मंगिर 2082 ढाकामा भएको नेपाल बंगलादेश ऊर्जा सचिव स्तरीय संयुक्त निर्देशन समिति बैठकले हालको 40 मेगावट सम्झौता अनुसार थप 20 मेगावट बिजुली निर्यात गर्ने सहमति गरेको थियो। त्यस अनुसार आवश्यक प्रक्रिया अघि बढ़ाउने समझदारी पनि भएको थियो।
1: अब राजनैतिक प्रसंग। नेपाली कांग्रेसमा आन्तरिक विवाद मिल्न नसक्दा पूर्व सभापति शेरबहादुर देउबा, पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता शेखर कोइराला लगायतका नेताहरूले म्याद सकिदासम्म पनि सदस्यता अध्यावधि गरेका छैनन्। सदस्यता अध्यावधि गर्ने म्याद भने बिहिबार नै सकिसकेको छ। सदस्यता अध्यावधिको प्रक्रियामा शीर्ष नेताहरू नै बाहिर रहेपछि उनीहरूको सदस्यता स्वत निष्क्रिय हुन्छ कि नेतृत्वले छुट्टै बाटो खोल्छ भन्ने चासो कांग्रेस वृत्तमा देखिएको छ। सदस्यता अध्यावधि अभियानका संयोजक समेत रहेका महामन्त्री प्रदीप पौडेल नयाँ सदस्यता वितरण अवधिसम्म छुटेकाहरूलाई अध्यावधिकमा समावेश गरिने बताउनुहुन्छ। नयाँ सदस्यता वितरणको समयसीमा 20 असारसम्म तोकिएको छ। पूर्व सभापति देउबा पत्नी आरजू राणा सहित विदेशमै हुनुहुन्छ। 21 फागुनको निर्वाचन अगाडि नै स्वास्थ्य उपचारका लागि भन्दै देउबा सिंगापुर पुग्नु भएको थियो। आरजू पनि दिल्ली हुँदै सिंगापुर पुग्नु भएको हो। यसबीचमा उहाँहरू हङकङ पुगेको जनाइएको छ। अहिले कहाँ र कस्तो अवस्था छ भन्ने केही सार्वजनिक गरिएको छैन। क्रियाशील सदस्यता अध्यावधिक नगरेका मुख्य नेताहरूमा शेरबहादुर देउबा, पूर्णबहादुर खड्का, शेखर कोइराला, कृष्ण प्रसाद सिटौला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, शशांक कोइराला, बलबहादुर केसी, विजय कुमार गच्छदार, प्रकाश शरण महत, धनराज गुरूङ, बद्री पाण्डे, गोविन्द भट्टराई, ज्ञानेन्द्र बहादुर कार्की, एनपी साउद, रमेश लेखक, श्याम घिमिरे, आरजू राणा देउबा, महालक्ष्मी उपाध्याय डिना, अम्बिका बस्नेत, वीरबहादुर बलायर, मोहन बहादुर बस्नेत, उमाकान्त चौधरी, जितजङ बस्नेत, दीपक खड्का, कुन्दन काफले लगायतका नेताहरू रहेका छन्। प्रमुख प्रतिपक्षी दल कांग्रेसका 6,87,931 क्रियाशील सदस्यले भने सदस्यता अध्यावधि गरेको पाइएको छ। जसमध्ये 5,38,622 क्रियाशील सदस्यहरूले एनसीआईडी कार्ड प्राप्त गरिसकेको र 1,49,309 जना क्रियाशील सदस्यहरूले पेश गरेको स्वयं अध्यावधिक फारम डिजिटल प्रणालीमा प्रविष्ट भई ओडा तह मार्फत अध्यावधिकको प्रक्रियामा रहेको क्रियाशील सदस्यता व्यवस्थापन समितिले जानकारी दिएको छ। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीले 65 जिल्ला र 4 प्रदेशमा अधिवेशन सम्पन्न गरेको छ। 7 असार 2079 स्थापना भएर तदर्थ समितिबाट चल्दै आएको राष्ट्रपाले 7-9 असारसम्म चितवनमा हुने प्रथम महाधिवेशनको पूर्व सन्ध्यामा जिल्ला र प्रदेश अधिवेशन सम्पन्न गरेको हो। कांग्रेस, एमाले, नेकपा लगायतका पुराना दलहरूलाई चुनौती दिँदै 21 फागुनको चुनावबाट संसदको पहिलो दल बनेको राष्ट्रपा जिल्ला नेतृत्व चुन्दै गर्दा अधिकांश अन्य दलबाट आएकाहरू रहेका छन्। विगतमा पुराना दलमा सक्रिय उनीहरू सभापति रवि लामिछानेको सुशासनको अभियान र वरिष्ठ नेता बालेन्द्र शाहको डेलिभरी शैलीबाट प्रभावित भएका कारण आफूहरूले त्यस्तो निर्णय गर्नु परेको बताएका छन्। 65 जिल्ला र 4 प्रदेशमा नयाँ नेतृत्व चयन भइसकेको छ। यसैबीच एमाले अध्यक्ष केपी शर्मा ओलीले पुनर्गठनका नाममा पार्टीभित्र विभाजन ल्याउने प्रयास भइरहेको आरोप लगाउनु भएको छ। पार्टीद्वारा गठित चुनावी समीक्षा तथा पुनर्गठन कार्यदलले बागमती प्रदेशको भेला सम्पन्न गरेपछि आफूलाई भेट्न गुण्डु स्थित निवासमा पुगेका अगुवा नेता कार्यकर्तासँगको छलफलमा उहाँले यस्तो टिप्पणी गर्नुभएको हो। ओलीले पार्टीभित्रका आन्तरिक विषय खुलाउँदै संगठन कमजोर बनाउने कुनै पनि प्रयास अस्वीकार्य हुने बताउनु भएको छ। अहिले एमालेलाई बलियो र एकताबद्ध बनाउन आवश्यक छ, तर चारैतिरबाट हमला भइरहेको बेला पुनर्गठनका नाममा पार्टीलाई फेरि एकपटक फुटाउन खोजिएको छ। नेताहरूसँगको भेटमा अध्यक्ष ओलीले भन्ने गर्नुभएको छ।
0: सरकारले राजदूत नियुक्तिमा खुला आवेदन माग गरेसँगै आम जनमानसमा राजदूत पदप्रति उच्च आकर्षण बढ़ेको छ। नेपालको इतिहासमै पहिलो पटक राजदूत पदका लागि खुला आह्वान गरिएको हो। परराष्ट्र मन्त्रालयले विभिन्न मुलुकका लागि माग गरेको राजदूत पदका लागि 3,000 भन्दा बढ़ीले दरखास्त दिएका छन्। यो संख्या सरकारले अन्य निकायका लागि आह्वान गरेको पदका लागि भन्दा कैयौं गुणा बढ़ी आवेदन हो। ठूलो संख्यामा आवेदन पढ़ेपछि अब छनौट कसरी होला भन्ने चासो कूटनीतिक वृत्तमा उच्च छ। राजदूत नियुक्ति प्रक्रिया सरकारको विशेषाधिकारभित्र पर्छ, जस अनुसार यही जेठ 14 गते आह्वान गरेको खुला आवेदनको अन्तिम मिति जेठ 22 गतेसम्म थियो। आवेदनको निष्पक्ष छानबिन गरी अल्पसूची तयार गरिने मन्त्रालयले जनाएको छ। परराष्ट्र मन्त्री शिशिर खनालका अनुसार विगतको अभ्यासलाई थप सन्तुलित बनाउन राजदूतका लागि खुला दरखास्त आह्वान गरिएको हो। उहाँले लोकतान्त्रिक पद्धति र निष्पक्ष प्रक्रिया अनुसार छनौट गरिने समेत बताउनु भएको छ। प्राप्त आवेदन तथा सिफारिशबाट मन्त्रालयले तोकेको विज्ञ समूहले अध्ययन गरेर अल्पसूची तयार गर्नेछ। त्यस सूचीमा परेका उम्मेद्वारलाई मात्रै बाँकी थप प्रक्रियाका लागि सम्पर्क गरिने आह्वान कई क्रममा खुलाइएको छ।
1: गुल्मीको रेसुङ्गा नगरपालिकाले माछा, मासु, दूध, दही लगायत खाद्य तथा दुग्धजन्य पदार्थ खुल्ला रूपमा ढुवानी गर्न रोक लगाएको छ। नगरपालिकाले एउटा सूचना निकाल्दै वधशालादेखि बिक्री स्थलसम्म तथा एक स्थानबाट अर्को स्थानमा खाद्यजन्य वस्तुहरू सामान्य प्लास्टिकमा राखी झुण्ड्याएर खुल्ला रूपमा अस्वस्थकर तरिकाले ओसार पसार गर्ने गरिएको गुनासो बढ़ेकाले यस्तो गतिविधि नगर्न निर्देशन दिएको हो। सीआईएमसँग कुराकानी गर्दै नगरपालिकाका सूचना प्रविधि अधिकृत सुरेश खनालले भन्नुभयो,
2: जहाँ मासु काटिन्छ त्यहाँदेखि बिक्री केन्द्रसम्म मासु ढुवानी गर्ने क्रममा चाहिँ व्यापारीहरूले सामान्य प्लास्टिक जन्य झोलामा मासु देखाउँदै तपाईँको त्यो रगत पनि चुहाउँदै अनि बाइकमा झुन्ड्याएर लिएर गएको अवस्था छ। यसले खाद्य स्वच्छतामा पनि गम्भीर असर गर्ने कुरा रह्यो भन्ने खालको गुनासो प्राप्त भइसकेपछि हामी स्थलगत अनुगमन पनि गएका थियौँ। त्यो यता कता त्यस्तो गुनासो चाहिँ सही हो भन्ने खालको पनि पुष्टि हुन आएको हुँदा हामीले चाहिँ एउटा सूचना प्रकाशन गरेरै यसरी सचेत गराउनु पर्छ।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा सरकारले नै समुदाय स्तरमा खुलेका वन एक अर्कामा गाभ्न दबाव दिएको आरोप,
3: प्रेसर दिएर मर्ज गर्न खोजिरहेका छन्। त्यसकारणले हामीले खालि वनलाई आर्थिक युनिट मात्रै होइन, यो वातावरणीय, सांस्कृतिक, पर्यावरणीय क्षेत्रको अलि ठूलो भएको हुनाले यसलाई मर्ज गर्नु हुँदैन।
1: प्रदेशहरूमा सांसदहरूले रोजेका योजनामा बाँडिँदै बजेट, एक वर्ष भन्दा कम अवधिका लाइसेन्स नवीकरणपछि मात्रै छापिने लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: टिकापुर नगरपालिकाको निशुल्क ग्रामीण अल्ट्रासाउण्ड बारे अत्यन्त जरूरी सूचना। टिकापुर नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका तपसिलका ओडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवा तपसिलको स्थान, मिति र समयमा सञ्चालन हुने भएकोले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ। तपसिलका ओडाहरूमा सञ्चालन हुने सेवाहरू: वडा नम्बर 6 असार 1 गते नारायणपुर स्वास्थ्य चौकी, वडा नम्बर 7 असार 2 गते सत्य सहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 9 असार 3 गते झुङ्गा सहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 5 असार 4 गते मणिकापुर सहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 4 असार 5 गते अस्निरी सहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 1 असार 6 गते एकता नगर कार्य समितिको भवन, वडा नम्बर 2 असार 7 गते विजयनगर सहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 1 असार 8 गते गणेशपुर खोप क्लिनिक भवन, वडा नम्बर 3 असार 9 गते रामपुर सहरी स्वास्थ्य केन्द्र र वडा नम्बर 1 असार 10 गते ज्योतिनगर सहरी स्वास्थ्य प्रवर्धन केन्द्र। सबै वडाहरूमा भेला हुने समय बिहान 10 बजेदेखि। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टिकापुर,
5: 52243।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
0: आजको कान्तिपुरको पहिलो पृष्ठमा धितुपत्र बोर्ड अध्यक्ष नियुक्तिमा किन सधैँको किचलो शीर्षकमा एके बन्जारेले खबर लेख्नु भएको छ। अध्यक्ष हुँदा पनि सुशासित हुन नसकेको पुँजी बजारको नियामक निकाय लामो समयदेखि नेतृत्वविहीन हुँदा व्यतिथि थप चुलिएको छ। ओलीको राजनीतिक उदय, सत्ता अभ्यास र ओह्रालो यात्रा शीर्षकमा गंगा विसीले खबर लेख्नु भएको छ। केपी शर्मा ओलीको राजनीतिक यात्राले नेपालको लोकतान्त्रिक अभ्यासका अन्तर्विरोधहरू मात्र प्रतिबिम्बित गर्दैन, क्रान्तिकारी धार र संस्थागत शासन प्रणाली तथा लोकप्रियतावादी र संवैधानिक पक्षधर बीचको तनाव पनि बल झल्काउँछ खबरमा लेखिएको छ। त्यस्तै भित्रपृष्ठमा भारतले स्वीकृत नदिँदा बंगलादेशमा थप 20 मेगावट बिजुली निर्यात रोकियो, एक वर्षमा कम अवधिका लाइसेन्स नवीकरणपछि मात्रै छापिने शीर्षकमा अर्को खबर छ। पुराना मितिका 29 लाख सवारी साधन अनुमति पत्र मध्ये 3.5 लाख तत्काललाई नछापिने भएको छ। एक वर्षभन्दा कम अवधि समय अवधि भएका कारण ती लाइसेन्स नछापिने भएका हुन्, तर तत्काल चाहिएको अवस्थामा निवेदकका आधारमा छापेर उपलब्ध गराइने यातायात व्यवस्था विभागले बताएको छ। त्यस्तै प्रदेशहरूमा सांसदले रोजेका योजनामा बाँडिँदै बजेट शीर्षकमा अर्को खबर प्रकाशित छ। निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमलाई 2080-81 सर्वोच्च अदालतले रोक लगाएता प्रदेश सरकारहरूले सांसदस्थित योजना माग गरेर बजेटमा समावेश गर्दै आएका छन्। आगामी आर्थिक वर्षको बजेटमा पनि प्रदेशले सांसदले रोजेका योजनालाई बजेटमै समेट्ने तयारी गरेको छ। त्यस्तै भित्रपृष्ठमा कर्णालीमा सर्वसाधारण र व्यवसायीलाई लो भोल्टेज बिजुलीको हैरानी शीर्षकमा पनि अर्को खबर प्रकाशित छ।
1: वाल्मीकी क्याम्पसको कागजात कृति गरी 20 भन्दा बढ़ी भिसा सिफारिश गरिएको बारेमा सुदीप कैनीले लेख्नु भएको पनि खबर छ। वाल्मीकी विद्यापीठ क्याम्पस काठमाडौँको कृति कागजातका आधारमा शिक्षा मन्त्रालयले 20 जना भन्दा बढ़ी विदेशी नागरिकलाई अध्ययन भिसा सिफारिश गरेको पाइएको छ। अध्यागमन विभागले छानबिन गर्दा बिहिबार 10 जनाको नक्कली कागजातका आधारमा भिसा सिफारिश गरेको भेटिएको हो। त्यसपछि शिक्षा मन्त्रालयले थप छानबिन गर्दा एक महिना अघि पनि कृति कागजातकै आधारमा थप 10 जनालाई भिसा सिफारिश भेटिएको हो। तीमध्ये कतिपयलाई अध्यागमनले भिसा समेत जारी गरिसकेको छ। भिसाका लागि वाल्मीकि क्याम्पसको कागजात कृति गरिएको भेटिएपछि गृह र शिक्षा मन्त्रालयले छुट्टा छुट्टै रूपमा छानबिन अगाडि बढ़ाएका छन्। 4.5 करोड़को सम्पत्ति आश्रमलाई दान गरिएको बारेमा पर्वत पोर्तेलले बाहुनडाँगी झापाबाट लेख्नु भएको खबर छापिएको छ। झापाको मेचिनगर 4 बाहुनडाँगीका रामबहादुर प्रधान 84 वर्षको हुनुहुन्छ। उहाँले जीवनभरको मेहनत, संघर्ष र त्यागबाट आर्जित 4.5 करोड़ मूल्य बराबरको 2 बिघा 5 कट्ठा जमीन मानव सेवा आश्रमलाई दान गर्नुभएको हो। अन्नपूर्ण पोस्ट दैनिकमा भारतीयका कारण बौरियो पोखरेली पर्यटन शीर्षकमा केशव शरण लामिछानेले पोखराबाट लेख्नु भएको खबर छ। भारतमा अत्यधिक गर्मी, 2 महिनाको विद्यालय तथा कर्मचारी विदा र भारतीय नागरिकलाई डलर संचितको दबावका कारण भारूद चल्ने छिमेकी देश भ्रमण गर्न प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको आह्वानका कारण यति बेला नेपालको पोखरा र मुक्तिनाथ क्षेत्रमा भारतीय पर्यटकहरूको अभूतपूर्व घुइँचो लागेको छ। पोखराका होटलहरूको पेन्सी इतिहासमै पहिलो पटक 80% सम्म पुगेको खबरमा उल्लेख गरिएको छ। नयाँ पत्रिका दैनिकमा आफन्तबाटै असुरक्षित पछिल्ला छ आर्थिक वर्षमा 3,502 व्यक्तिको हत्या हुँदा 1,344 परिवारभित्रकै सदस्यबाट शीर्षकमा टेकराज थामीले लेख्नु भएको खबर छ। आवेगको आगोमा बालबालिका पनि प्रहरीको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2077-78 2082-83 वैशाखसम्म 211 बालक र 142 बालिका आफन्तबाटै मारिएको खबरमा उल्लेख छ। नाता सम्बन्धभित्रबाट भएका हत्याका पछिल्ला 7 घटनाको बारेमा पनि उल्लेख गरिएको छ। काभ्रेको बस दुर्घटना टाई रोड खुस्किएर शीर्षकमा अर्को खबर छ। काभ्रेको नमोबुद्ध नगरपालिका 2 बुचाकोटमा भएको बस दुर्घटना टाई रोड अर्थात स्टेरिङले टायरलाई नियन्त्रण गर्ने मेकानिकल सिस्टम खुस्किएर भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। भलै प्रहरीले नै अनुसन्धानका लागि समिति पनि गठन गरेको छ। 1730 मेगावाटका 3 ठूला जलविद्युत आयोजनाबाट हात झिक्दै भारतीय कम्पनी शीर्षकमा मिलन विश्वकर्माले लेख्नु भएको खबर छ।21.9% बिजुली निशुल्क नेपाललाई दिनुपर्ने भएपछि 3 ठूला जलविद्युत आयोजनाबाट भारतीय कम्पनी नेशनल हाइड्रो इलेक्ट्रिक पावर कर्पोरेशन एनएचपीसीले हात झिक्ने भएको छ। एनएचपीसी 800 मेगावाटको पश्चिम सेती, 450 मेगावाटको एसआर6 र 480 मेगावाटको फुकोट कर्णालीमा लगानी नगर्ने निष्कर्षमा पुगेको खबरमा उल्लेख गरिएको छ। भित्री पन्नामा छापिएको अर्को खबर पनि रहेको छ। सुस्ता घटनाको सत्य तथ्य सार्वजनिक गर्न नेकपा एमाले माग गरेको छ। अनि 50.65% बढ़्यो प्रसारण लाइन र सब स्टेशनको बजेट शीर्षकमा मिलन विश्वकर्माले नै लेख्नु भएको छ। सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि प्रसारण सब स्टेशन र वितरण जस्ता विद्युतीय पूर्वाधारको बजेट 50.65% बढ़ाएको हो। औद्योगिक क्षेत्रको भाडा विवाद बकेउता बुझाउने सरकारी ताकेताप्रति उद्योगीको विरोध शीर्षकमा खबर छापिएको छ भने हेटौडामा 5 वर्षमा 250 किलोमिटर सड़क विस्तार शीर्षकमा पुष्टराज अधिकारीले लेख्नु भएको खबर छ। शिक्षा र स्वास्थ्यका पूर्वाधारमा पनि उल्लेख्य लगानी रहेको पाइएको छ। गोर्खापत्र दैनिकमा लागू औषधको फैलिदो कारोबार शीर्षकमा मित्र भण्डारीले लेख्नु भएको खबर छापिएको छ भने आर्थिक कारोबार दैनिकमा जलविद्युत उत्पादन क्षमता 5,335 मेगावाट पुग्ने शीर्षकमा खबर छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इपानको 24 वार्षिक साधारण सभा एवं 8 अधिवेशनबाट मोहन डागीको नेतृत्वमा 25 सदस्यीय नयाँ कार्यसमिति चयन भएको बारेमा पनि खबर छापिएको छ।
0: साझा खबरमा अब विदेशका खबर। अमेरिका र इरान शान्ति सम्झौता गर्न सहमत भएका छन्। इरान युद्ध अन्त्यका लागि मध्यस्थता भूमिका निर्वाह गरिरहेको पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले दुवै देश शान्ति सम्झौता गर्न सहमत भएको र अबको 24 घण्टाभित्र हस्ताक्षर भइसक्ने समेत बताउनु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। पाकिस्तानले लामो समयदेखि दुई पक्षलाई वार्तामा ल्याउन प्रयास गरिरहेको छ। सामाजिक सञ्जालमा पोस्ट गर्दै शरीफले सम्झौता इलेक्ट्रोनिक हस्ताक्षर गर्ने तयारी समेत भएको बताउनु भएको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरान बीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आज हस्ताक्षर हुन सक्ने बताउनु भएको छ। तर इरानले भने सम्झौताको समयबारे अझै स्पष्टता नभएको जनाएको हो। सामाजिक सञ्जाल मार्फत ट्रम्पले सम्झौता सम्पन्न भए लगत्तै विश्वको महत्वपूर्ण जलमार्ग मानिने हर्मुज जलमार्ग सबै देशका लागि खुला गरिने समेत दावी गर्नुभएको छ। इरान र अमेरिका बीच युद्ध अन्त्यका लागि शान्ति वार्ताको तयारी भइरहेका बेलामा इजरायलले दक्षिण लेबनानमा भीषण हवाई आक्रमण गरेको छ। आक्रमणमा परि एकजनाको मृत्यु भएको छ भने भौतिक संरचनामा ठूलो क्षति भएको छ। पछिल्लो आक्रमणलाई इजरायल र लेबनानी अधिकारीहरू बीच यसै महिनाको शुरूआतमा भएको युद्ध विराम सहमतिको उल्लंघनका रूपमा हेरिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् र भारतीय वायुसेवाको AN-32 परिवहन विमान हिजो उत्तर पूर्वी राज्य आसाममा दुर्घटनाग्रस्त हुँदा 5 सुरक्षाकर्मीको मृत्यु भएको छ। आसामको जोरहाट एयर फोर्स स्टेशनमा विमान दुर्घटनामा परेको थियो।
1: अब साझा खबरमा खेल खबर। 5 पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप 2026 को पहिलो खेलमा मोरक्कोसँग 1-1 बराबरी खेल्दै अंक बाँडेको छ। फिफा विश्वकप 2026 अन्तर्गत आज बिहान भएको समूह सीको आफ्नो पहिलो खेलमा मोरक्कोसँग बराबरीमा रोकिएको हो। 6 उपाधि जित्ने लक्ष्य राखेको ब्राजिलले मोरक्को विरूद्ध 1 गोलले पछि परेको अवस्थामा बराबरी गोल फर्काएको हो। फिफा विश्वकपमा 8 वर्षपछि ब्राजिलले पहिलो खेलमा जित निकाल्न सकेन। यसअघि सन् 2018 पनि ब्राजिल पहिलो खेलमा स्विजरल्याण्ड चीनसँग एक एकको बराबरीमा खेलेको थियो। विश्वकप अन्तर्गत आइतबार आजको तेस्रो खेल स्कटल्याण्ड र हाइटी बीच पौने 7 बजे शुरू हुँदैछ। कतारले फिफा विश्वकप 2026 स्विजरल्याण्डलाई एक एकको बराबरीमा रोक्दै अंक खोसेको छ। क्यालिफोर्नियाको सान फ्रान्सिस्को बे एरिया रंगशालामा भएको खेलमा शुरूआती अग्रता जोगाउन नसक्दा स्विजरल्याण्ड बराबरीमा रोकिएको हो। यो बराबरीपछि कतारले विश्वकपमा पहिलो अंक जोड्न सफल भएको छ र विश्वकपको नयाँ टोली कुराकाओले आइतबार 4 पटक च्याम्पियन जर्मनीसँग खेल्दै विश्वकप 2026 अभियान शुरूआत गर्दैछ। अमेरिकाको एनआरएस मैदानमा कुराकाओ विश्वकपकै पहिलो खेल जित्न चाहन्छ। यदि जर्मनी विरूद्ध जित निकाले यो विश्वकपकै एउटा जित निकाल्नेछ। यता पछिल्ला संस्करण कमजोर प्रदर्शन गर्दै आएको जर्मनी पनि ठूलो अपसेटबाट बच्ने कोशिशमा हुनेछ।
0: सामुदायिक वनको व्यवस्थापनका बारेमा सरकारले बजेटमा राखेको व्यवस्था र सरकारवालाको अपेक्षा कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा 11 वाणिज्य संकायमा भर्ना खुल्यो।
8: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ। विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यावहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ।
7: पढाइ हुने विषयहरू अनिवार्य नेपाली, अनिवार्य अंग्रेजी, सामाजिक गणित, ऐच्छिक लेखाशास्त्र, ऐच्छिक वित्त शास्त्र, ऐच्छिक अर्थशास्त्र, कम्प्युटर विज्ञान, भर्ना सम्बन्धी कार्यक्रमहरू, भर्ना फारम वितरण जेठ 1 गतेदेखि, भर्ना सुरु जेठ 3 गतेदेखि, कक्षा सञ्चालन जेठ 25 गतेदेखि, पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म। सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ। थप जानकारीका लागि 091-560-738, 091-561-446, 98-48-43-31-79 र 98-48-43-36-77।
8: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय टिकापुर कैलाली
3: मा पनि व्यापक छलफल गर्यौं र संगठनलाई सुदृढ पार्नको लागि परिचालन गर्नको लागि र विशेष त अहिले अब तत्कालीन सरकारले जुन नीति तथा कार्यक्रम ल्याएको छ त्यसमा हामीले विगतदेखि नै उठाइरहेको मुद्दाहरू जस्तै सामुदायिक वनको विगतमा 1 दशक संरक्षणमा अब्बल साबित भएर संरक्षणलाई संस्थागत गरे यसलाई समृद्धिमा कसरी जोड्ने र यस समृद्धिमा जोड्नको लागि सामुदायिक वनको आर्थिक स्वतन्त्रता नै प्रमुख कुरा हो भनेर हामीले भन्दै आएका थियौं।
9: 31 वर्ष भयो सामुदायिक वन उपभोक्ता महासंघ पेको पन्तको, तर अहिले यहाँहरू एकदम धेरै फुर्किनुको कारण चाहिँ के हो? यो बजेटमा त्यस्तो के उल्लेख गरेका छन्?
3: आर्थिक स्वायत्तता दिनेछौ भनेर जुन सामुदायिक वनले उद्यम क्षेत्र, बजार, मार्केटको त्यस्तै गरेर विभिन्न सेक्टरमा यसलाई थप बलियो, आर्थिक स्वतन्त्रता सहित त्यसलाई बलियो बनाउने र विशेष त हरित अर्थतन्त्र सामुदायिक वनको लाई गरेको योगदानको रूपमा स्वीकार्छौ भनेर जुन बजेट वक्तव्यमा आएको छ, अहिले बजेटमा आए तापनि यो आर्थिक स्वतन्त्रता दिने भनेर जुन आएको छ सोही अनुसार वन ऐन, वन नियमावली र निर्देशिकाहरू त्यो अनुसार परिमार्जन भयो भने, किनभने यो सरकारले वन ऐन पनि संशोधन गर्छु भनेर भर्खरै सुझावहरू पनि मागिरहेको छ, भोलि व्यवहारमा परिणत गर्छ भन्ने हामीलाई एउटा एक लेभलको विश्वास भएको हुनाले हामीलाई यसलाई यो यसको बारेमा धन्यवाद दिएका।
9: सामुदायिक वनलाई एकीकृत गर्ने अथवा मर्ज गर्ने त्यस्तो खालको चलखेलको सम्भावना देखियो पनि भनेर लेख्नु भएको छ, जो घोषणा पत्र जारी गर्नुभएको छ, त्यो भनेको कसले त्यो सामुदायिक वन जो अहिले हामी 23,000 भन्दा बढी छौं भन्छौं त्यसलाई मर्ज गर्ने, एकीकृत गर्ने त्यो अभियान कसले चलाएर तपाईँहरू डराउनु भयो?
3: प्रदेश सरकारहरूले विभिन्न डिभिजन अफ वन कार्यालयहरूले उनीहरूले आफ्नो सेवाहरू दिन नसकेर धेरै यो कुराहरूलाई उनीहरूले खालि आर्थिक पक्षलाई मात्र प्रमुखता दिएर सामुदायिक वनहरूलाई मर्ज गर्ने केही जिल्लाहरूमा अभियानको रूपमा अथवा केही जिल्ला डेफोहरूले उपभोक्ता सामुदायिक वनहरूलाई प्रेसर दिएर मर्ज गर्न खोजिरहेका छन्। त्यसकारणले हामीले खालि यो वनलाई आर्थिक युनिट मात्रै होइन, यो वातावरणीय सांस्कृतिक पर्यावरणीय क्षेत्रको अलि ठूलो भएको हुनाले यसलाई मर्ज गर्नु हुँदैन, किनभने अहिलेसम्म जुन त्यति सानो सामुदायिक वन बनाउनलाई पनि धेरै ठूलो योगदान छ होइन, त्यो कुराहरूलाई मध्यनजर गरेर यसलाई खालि आर्थिक युनिटको रूपमा मर्ज गर्नु हुँदैन भनेर हाम्रो सामुदायिक वनभुक्त महासंघले क्याम्पेनहरू गरिरहेको छ।
9: कार्बनको विषय पनि तपाईँहरूले अहिले उठाउनु भएको छ, सरकारले 20% राखेर बाँकी मात्रै पठाइरहेको छ, त्यो पनि यो पर्याप्त भएन भनेर त्यो पनि माग गर्नुभयो, त्यो भनेको कस्तो?
3: समुदायले विभिन्न क्रियाकलाप गर्दै आगलागी नियन्त्रण गरेर वनको संरक्षण गरेर वृक्षारोपण गरेर त्यो रिलिज हुने कामलाई उनीहरूले वनमा घटाउँछन्, त्यो घटाए बापत निश्चित एउटा विधि मार्फत हामीले कति टन घटायौं भनेर एउटा विधि मार्फत त्यसलाई निकाल्छ, त्यो यति घटाए बापतको पर टन कतिमा बिक्री गर्ने भनेर हामीले अन्तर्राष्ट्रिय समुदायले बेच्ने बापत आउने पैसा हो।
9: यो अहिले दुई चरणमा नेपालमा लागू भइरहेको छ,
3: यो दुईटा स्किम भनौँ न, एउटा तराईमा लागू भइरहेको छ, त्यो वर्ल्ड ब्याङ्कलाई बेच्ने हिसाबले भइरहेको छ, अर्को चाहिँ इमर्जेन्ट भनेर अर्कै लिफ कोलिएसन छ, इमर्जेन्टलाई बेच्ने भनेर अर्को स्किम, दुईटा स्किम लागू भइरहेको छ।
9: त्यो चाहिँ सामुदायिक वनले सिधै पाउनुपर्छ, सरकारले कुनै न कुनै बहानामा त्यो राख्न खोजिरहेको छ भनेर तपाईँले त्यो भन्न खोजेको चाहिँ?
3: त्यसमा हामीले अहिले समुदायलाई जुन लेभलको पैसा आउँछ त्यो 100% नै दिनुपर्छ, त्यो एनडीसीटीमा कन्ट्रिब्युसन भए हुनाले यतातिर जुन अर्थ मन्त्रालयले 20% लिन्छ भने त्यो लिदु हुँदैन भन्ने हाम्रो माग हो।
10: फेको फनका वरिष्ठ उपाध्यक्ष बिर्ख बहादुर शाहीसँग गरिएको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
0: परराष्ट्र मन्त्री खनाल चीन जाँदै भारतले स्वीकृत नदिँदा बंगलादेशमा 20 मेगावट बिजुली रोकियो, 1730 मेगावटका 3 ठूला जलविद्युत आयोजनाबाट भारतीय कम्पनी बाहिरिँदै
10: कांग्रेसमा देउबा कोइराला पक्षधरले सदस्यता अध्यावधि गरेनन्, 65 जिल्ला र 4 प्रदेशमा राष्ट्रपाको नयाँ नेतृत्व, पुनर्गठनको नाममा पार्टी फुटाउने प्रयास भएको एमाले अध्यक्ष ओलीको शंका,
0: प्रदेशमा सांसदहरूले रोजेका योजनामा बाँडिँदै बजेट सामुदायिक वन व्यवस्थापनका नाममा गाभ्न खोजेको भन्दै विरोध, 1 वर्षभन्दा कम अवधिका लाइसेन्स नवीकरणपछि मात्रै छापिने,
10: अमेरिका इरान युद्ध रोक्न सहमत, आज सम्झौतामा हस्ताक्षर हुने, दक्षिणी लेबनानमा इजरायलद्वारा आक्रमण, भारतमा सैन्य विमान दुर्घटना हुँदा 5 सुरक्षाकर्मीको मृत्यु,
0: र फिफा विश्वकपमा कतार र स्विजरल्याण्ड 1-1 बराबरीमा रोकिए, पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल, आजै बिहान 2 खेल हुँदै।
10: ताजा खबरको अन्त्यमा कार्टुन हामीले दीपक गौतमले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग गर्न खोजिएको छ, सम्पत्ति छानबिन आयोगले पछिल्लो समयमा काम अगाडि बढ़ाएको छ तर निकै पहिले पहिलेका विवरणहरू पनि भर्न लगाएको र त्यतिखेरका कर्मचारीहरू जो अहिले वृद्धावस्थामा छन् उनीहरूलाई पनि धाउनु परेको र फारम भर्नु परेको भनेर विभिन्न गुनासा पनि आइराखेका सामाजिक सञ्जालमा देख्न सकिन्छ। एउटा बन्द कोठा छ, बन्द कोठामा 2 जना वृद्ध वृद्धा छन् र नजिकै एउटा सोफा छ, सोफामा बसेका छन् 1 जना त्यहाँ पुरूष जो कपाल सेतो फुलेको छ, चस्मा नाकको डाँडीसम्म पुगेको छ, आँखा जोडले तरेर केही भन्दैछन्। नजिकै रहेका अर्को 1 जना महिलातर्फ माथि यस्तो लेखिएको छ, उहिले म खरदार हुँदा खुतुर्केमा जम्मा गरेको पैसा कति भा थियो तिमीलाई याद छ त, त्यो पनि यहाँ खुलाउनु पर्ने रहेछ।
0: हस्त प्राविधिक साथी रवि देताललाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।
11: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टीकापुर एफएमको बिहान 6:30 बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट दुर्गादेव कोटाको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप्स हाम्रो पात्रो र नेपाली पात्रोमा सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। टीकापुरमा 5 दिनको थारू सांस्कृतिक मेला महोत्सव हुँदै थारू समुदायको भाषा संस्कृति परम्परा र कला साहित्य लोकनृत्यबारे जानकारी दिइने। सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक वर्ष 2083-84 वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित। दौलतपुर घाटमा निर्माणाधीन झोलुङ्गे पुल निर्माणको अन्तिम चरणमा पुल बनेपछि दुवै जिल्लाका नागरिक खुशी। र सार्वजनिक लेखा समितिद्वारा बिरूजुलाई फास्ट ट्र्याकबाट न्यूनीकरण गर्न गृह कार्य शुरू। खोज खबर अब विस्तारमा। असार पहिलो सप्ताह टीकापुरमा थारू सांस्कृतिक मेला महोत्सव हुने भएको छ। थारू टेलिभिजनको आयोजनामा हुने महोत्सव असार 3 गतेदेखि 5 गतेसम्म सञ्चालन हुनेछ। सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा टीकापुरको सिटी हलमा हुने थारू सांस्कृतिक मेला महोत्सवबारे टीकापुरमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ। थप खबर गीता चौधरीबाट।
1: महोत्सवमा थारू समुदायको भाषा संस्कृति परम्परा कला साहित्य लोकनृत्य लोक संगीत मौलिक खानपान तथा सांस्कृतिक सम्पदाको संरक्षण सम्वर्धन र प्रचार प्रसार गर्ने उद्देश्यले थारू मेला महोत्सव गर्न लागेको थारू टेलिभिजनका अध्यक्ष पोखम चौधरीले जानकारी दिनुभएको छ।
2: थारू समुदायको भाषा संस्कृति परम्परा कला साहित्य लोक नृत्य लोक संगीत मौलिक खानपिन तथा सांस्कृतिक सम्पदाको संरक्षण सम्वर्धन र प्रचार प्रसार गर्ने उद्देश्यले थारू सांस्कृतिक मेला महोत्सव 2083 आयोजना गर्न लागेको हो।
1: यस महोत्सवले थारू समुदायको सांस्कृतिक पहिचानलाई राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्नुका साथै सांस्कृतिक पर्यटनको विकास स्थानीय उत्पादनको बजारीकरण उद्यमशीलताको प्रवर्धन तथा स्थानीय अर्थतन्त्रलाई समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।
2: यस महोत्सवले थारू समुदायको सांस्कृतिक पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको छ। साथै सांस्कृतिक पर्यटनको विकास स्थानीय उत्पादनको बजारीकरण उद्यमशीलताको प्रवर्धन तथा स्थानीय अर्थतन्त्रलाई समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।
1: महोत्सवमा थारू समुदायको परम्परागत नृत्य सख्या मघौटा लाठी लगायतका सांस्कृतिक प्रस्तुति रहनुका साथै थारू परिकारको प्रदर्शनी हस्तकला प्रदर्शनी पर्यटन प्रवर्धन प्रदर्शनी कृषि उत्पादन प्रदर्शनी स्थानीय उद्यमीहरूको स्थल तथा विविध सांस्कृतिक कार्यक्रमहरू समावेश गरिने जानकारी दिएको छ।
2: महोत्सवमा थारू समुदायका परम्परागत नृत्य झुम्रा सखिया मघौता लाठी नाच लगायतका सांस्कृतिक प्रस्तुति रहनेछन्। साथै थारू परिकार प्रदर्शनी हस्तकला प्रदर्शनी कृषि उत्पादन प्रदर्शनी पर्यटन प्रवर्धन प्रदर्शनी स्थानीय उद्यमीहरूको स्थल तथा विविध सांस्कृतिक कार्यक्रमहरू समावेश गरिनेछ।
1: 5 दिनसम्म सञ्चालन हुने महोत्सवमा प्रत्येक दिन फरक फरक किसिमको प्रदर्शनी तथा कार्यक्रम सञ्चालन गरिनेछन्। कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्नका लागि गाउँ गाउँमा बर्गर भलमन्साहरूसँग समन्वय गरेको आयोजकले जनाएको छ। सुदूरपश्चिम प्रदेश सरकार उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाई धनगढ़ीको सहयोग र थारू टेलिभिजन प्रणाली धनगढ़ीको आयोजनामा सो महोत्सव मेला हुन लागेको छ।
0: अब बाँकी प्रसंग। सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक वर्ष 2083-84 वार्षिक नीति तथा कार्यक्रम सभाको बहुमतले पारित गरेको छ। हिजो बसेको प्रदेश सभाको बैठकले सुदूरपश्चिम प्रदेश सभा नियमावली 2080 नियम 38 उपनियम 4 बमोजिम नीति कार्यक्रमलाई सभाबाट बहुमतले पारित गरेको हो। नीति कार्यक्रमलाई पारित गर्नुअघि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सभालाई सम्बोधन गर्नुभएको छ। तेस्रो पटक बजेट ल्याउन लागेको प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले सभालाई सम्बोधनका क्रममा सबै प्रदेश सभा सदस्य सरकारलाई विश्वासिलो बनाउन सबैले सहयोग गरेकोमा धन्यवाद दिनुभयो। धेरै कोणबाट प्रश्न उठिरहेकाले सबै जिम्मेवार हुनुपर्ने बताउँदै सरकार र संसद एक भएर अघि बढ्दा विपक्षी दलका नेताले भनेको विषय पनि सम्बोधन हुने बताउनुभयो।
3: कसै प्रति दोषारोपण गरेर मात्रै यसको समाधान छैन। यदि साँच्चै हामी हाम्रो तहबाट प्रतिबद्धता जाहेर गर्ने हो कमिटमेन्ट गर्ने हो भने सिङ्गो सरकार र सदन एक ठाउँमा उभिएर आफ्ना नीति आफ्ना कार्यक्रम आफ्ना ऐन कानूनहरू निर्माण गर्ने प्रक्रियामा हामी अगाडि बढ्न सक्छौ। यस अर्थमा यो नीति तथा कार्यक्रममा तपाईँले भन्नुभएका यी विचारहरूलाई मैले गम्भीरताका साथ लिएको पनि छु र म यति मात्रै भनौं कि माननीय सांसदजीहरू यहाँहरूलाई मेरो निवेदन छ, आग्रह, हामीले योजना आयोजना कार्यान्वयन छनौट गर्दै गर्दा हामीले कुन तहसम्मको कसरी गर्ने भन्ने सन्दर्भमा पनि यहाँहरूले साथ र सहयोग दिनुभयो भने त्यही रूपमा बजेट कार्यक्रम आउनेछ भन्ने कुरामा पनि म यहाँहरूलाई विश्वास दिलाउन चाहन्छु। यहाँहरूले उठाउनुभएका केही महत्वपूर्ण विचारहरू छन्, त्यसलाई म सम्मान गर्छु, समेट्ने प्रयत्न गर्नेछु, समेट्नेछु भन्ने पनि विश्वास दिलाउन चाहन्छु। र केही यो सदनमा संघीय सरकारसँग उठेका कुराहरू पनि छन्, विषयवस्तु पनि छन्, कम्पनसेसनका कुराहरू पनि छन्, तालापानी दुख्दैन भन्ने कुरा पनि छ, र रानीसैनको घटनालाई लिएर केही कुराहरू आएका छन्, हाम्रा संघीय ऐनमा भएका व्यवस्थापनका कुराहरूका सन्दर्भका कुराहरू पनि आएका छन्, राजधानी निर्माणका कुराहरू पनि आएका छन्, टिकापुर विश्वविद्यालयका सन्दर्भका पनि कुराहरू आएका छन्। यी सबै कुराहरूमा भोलिका दिनमा यहाँहरूसँग गहन छलफल गरेर अगाडि बढ्ने म प्रतिबद्धता जाहेर गर्दछु।
0: कैलालीको टिकापुर र बर्दियाको दौलतपुर जोड्ने कर्णाली नदीमा झोलुङ्गे पुल निर्माण अन्तिम चरणमा पुगेको छ। टिकापुर नगरपालिका वार्ड नम्बर 5 दौलतपुरको कर्णाली नदीमा निर्माण भइरहेको झोलुङ्गे पुलको काम अन्तिम चरणमा पुगेको हो। 10 महिना अगाडिदेखि निर्माण शुरू गरेको थानी निर्माण सेवा काठमाडौँका साइट इन्चार्ज विक्रम बस्नेतका अनुसार पुल निर्माणको काम अन्तिम चरणमा पुगेको हो। बस्नेतले असार पहिलो साता नै पुल हस्तान्तरण गर्ने बताउनुभयो। 15,73,00,000 लागतमा बनेको पुलको लम्बाई 482 मिटर, चौडाई 1 मिटर 60 सेन्टिमिटर रहेको छ। पुल निर्माण सम्पन्न भएपछि स्थानीय बासिन्दाको आवत जावत सहज हुनेछ भने टिकापुर र राजापुर क्षेत्रमा व्यापारिक गतिविधिमा वृद्धि हुने स्थानीय बताउँछन्। खोज खबरमा एकछिनको विश्राम, विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला टिकापुर एफएम।
4: सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि अपनाउनु पर्यो, तर यति हुँदाहुँदै पनि सबै एकलासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो। कसो कालले छिटो नलाग्यो
5: होइन चाइनेजो माइलो, के बर्बर बर्बर कराइरहेछ, के भएको छ तलाई?
4: हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसके। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको छ, त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लागे लागे हुन्छ, खानै सक्दैन।
5: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमा मेडिकल स्टोरमा गए त भइहाल्यो। हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
6: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकरला रोड, टिकापुर, कैलाली।
7: लुबाट कसरी बच्ने? बाहिर निस्कदा टाउको, कान र गर्दन कपडाले छोपेर हिँड्नु पर्छ, वा सिधै सूर्यको किरण छालामा नछिर्ने तर हावा छिर्ने खालका कपडा लगाउने।
8: खेतबारीमा काम सकभर बिहान वा बेलुका मात्र गर्ने।
7: बिरामीले पटक पटक गरी पानी पिइराख्नु पर्छ।
8: कहिले पनि खाली पेट बस्नु हुँदैन, यसले समस्या थप बढ्न सक्छ।
7: गर्मी मौसममा काँक्रो, प्याजको रस, बेल, आँप, कागतीको शर्बतको सेवन गर्नुपर्छ।
8: चिनीको मात्रा बढी भएका झोल पदार्थ बढी नपिउने, जस्तो चिया, कफी, सोडा जस्ता पिय पदार्थ।
7: नरम मुलायम सुतीको कपडा लगाउने।
8: व्यायाम गर्नु पर्दा बिहान बेलुका रुखको छहारीमा मात्र गर्ने।
7: र बालबालिका, वृद्ध वृद्ध तथा दीर्घ रोगीको विशेष ख्याल गरौ।
9: टिकापुर नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
10: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर।
11: अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार आउँदै हुनुहुन्छ।
10: सानो कुरामा तनाव हुने,
11: बारम्बार मनमा एउटै कुरा खेलिरहने,
10: कुलटमा लाग्ने,
11: छटपटी हुने,
10: मुटु धेरै ढुकढुक हुने,
11: जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असार 13 गते, 20 गते र 27 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नु। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
0: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। बाँकी खबर, टिकापुर नगरपालिकामा स्वास्थ्य संस्थाको संख्या 12 पुगेको छ। टिकापुरका सबै वडामा स्वास्थ्य संस्था छन्, त्यहाँबाट आधारभूत स्वास्थ्य सेवा दिइन्छ। यसै विषयमा टिकापुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलसँग कुराकानी गरेका छौं।
12: टिकापुर नगरपालिका अन्तर्गत स्वास्थ्य संस्थाको अवस्था पहिला भन्दा राम्रो छ। अहिले हाम्रो स्वास्थ्य संस्थाहरूमा वृद्धि भइरहेको छ। अब हाम्रो जम्मा 9 वडा भए तापनि अहिले हाम्रो सरकारी 12 संस्था भइसकेको छ। भर्खरै हाम्रो अब यो शहरी स्वास्थ्य प्रबन्धन तथा सिकलसेल केन्द्र मिलाएर 1 वडामा हामीले संस्था हाम्रो बढेको छ। पहिले 11 संस्था थियो, अहिले 12 भएको छ। जे होस्, पहिला भन्दा अब जनताको अझै घर नजिकबाट सेवा दिनुपर्छ भनेर हामीले स्वास्थ्य सेवाको विस्तार उहाँलाई चाहिँ नजिकबाट सेवा दिने हिसाबले घर दैलो कार्यक्रम लगायतका पनि अन्य कार्यक्रम पनि हामीले प्लान गरेका छौँ। त्यो अनुसारमा कार्यक्रमहरू भइरहेको छ।
0: यो क्षेत्रको मुख्य स्वास्थ्य समस्याहरू के के छन्?
12: यो क्षेत्रको अहिलेको मुख्य स्वास्थ्य समस्या हेर्ने भने अब हाम्रो त अहिले चाहिँ एनसिडी भन्छौँ हामी, नन कम्युनिकेबल डिजिज, नसर्ने रोगहरू हामीका धेरै छन्। अब अहिले हामीको हेर्ने भने अब प्रेसरका बिरामी त्यत्तिकै छन्, सुगरका बिरामी त्यत्तिकै छन्, क्यान्सरको बिगबिगी छ, सँगसँगै अब अहिले चाहिँ सिकलका बिरामी पनि यहाँ धेरै छन्। अब अहिले चाहिँ अर्को मानसिक स्वास्थ्य समस्या, मानसिक स्वास्थ्य समस्याका बिरामी पनि हामी कहाँ पहिला भन्दा बढ्ने क्रममा छन्। यथावत चाहिँ रोगहरू चाहिँ हामी कहाँ विद्यमान अवस्थामा हामी कहाँ देखिरहेको छ हामीले।
0: अनि स्वास्थ्य संस्थामा अब दैनिक रूपमा बिरामीहरू फरक फरक खालको बिरामीहरू बढ्दै जाने, तर स्वास्थ्य संस्थामा जनशक्ति औषधिको अवस्था चाहिँ उस्तै उस्तै देखिन्छ।
12: अब यो औषधिको त हामी कहाँ समस्या छैन, किनभने यो औषधिको हाम्रो विगतमा हामीले टेन्डर 2-3 टेन्डर भएर इभिड भइसकेको छ। त्यो आधारमा चाहिँ हाम्रो औषधिको छैन, तर जनशक्ति अब हामी कहाँ जनशक्ति हामीले बढाउन सकेका छैनौँ। किन भन्दाखेरि अब हाम्रो चाहिँ दरबन्दी चाहिँ नेपाल सरकारको पुरानो दरबन्दी हो, त नयाँ दरबन्दी सृजना संस्था चाहिँ सृजना भए त दरबन्दी चाहिँ सृजना भएको छैन। त्यही हिसाबले चाहिँ हामीले नगरपालिकालाई हामीले बेला बेला पटक पटक उहाँले हामीले लिखित रूपमा नगरपालिकालाई अनुरोध गरेका छौँ। र हामीले चाहिँ उहाँले के भनेको छ भने यो दरबन्दी चाहिँ बढाउनु पर्यो। किन भन्दाखेरि हामीले हाम्रो ज्योतिनगरमा खोल्यो, हामीले श्रीलङ्कामा स्वास्थ्य संस्था खोल्यौँ, त हामीले दरबन्दी बढाएको छैन। सँगसँगै अब हामीले यो सिकल सेलको केन्द्रमा त हामीले त्यहाँ त दरबन्दी छ, तर पुरा खोलेका छैन। केही मात्रामा हामीले अहिले 8 हामीले राखेका छौँ।
0: जस्तो पालिकाले मातृ तथा बाल स्वास्थ्यका लागि चाहिँ के कस्ता कार्यक्रमहरू गरिरहेको छ?
12: मातृ तथा बाल स्वास्थ्यको लागि हेर्ने भने त हाम्रो मेडिक मोबाइल प्रोग्राम छ एउटा, जसबाट हामीले स्वयंसेवा मार्फत गर्भवतीलाई चाहिँ जाँच गर्न पठाउने, उहाँहरू आउनुभयो भने पनि उहाँलाई फलोअप गर्ने। त्यसपछि अब सुत्की, अब तपाईँको सुत्की हुने बेला भयो, अब तपाईँको पहिलो जाँच गर्ने बेला भयो, दोस्रो जाँच, त्यसरी हामीले 8 जाँच गर्नुपर्छ, त्यो मेसेज दिन्छौँ। सँगसँगै अब उहाँहरूलाई घरबेडबाट त्यसलाई पिएनसी होम भिजिट भन्छौँ हामी, उत्तर सुत्केरी प्रसुति सेवा भन्छौँ, त्यो 4 दिनुपर्छ, त्यसको लागि मेसेज गर्ने, त्यो कुराहरू चाहिँ हामीले गर्दा हुन्छौँ। सँगसँगै अब अहिले हाम्रो ग्रामीण अल्ट्रासाउन्ड कार्यक्रम भन्ने छ, ग्रामीण अल्ट्रासाउन्ड जो हामी घर घरमै अथवा भन्नु वडा वडामा गएर अब गर्भवती महिलाको गर्भ कस्तो छ, राम्रो छ कि छैन, कतिपय जोखिम भएकालाई बेलामा रेफर गर्ने, त्यो खालकोलाई नर्सिङ स्टाफहरूलाई तालिम दिएर उहाँले चाहिँ वडा लेभलमा गएर गर्भवतीलाई भिडियो एक्सरे गर्ने, भिडियो सामान्य भाषामा भिडियो एक्सरे गर्ने, त्यो पनि भइरहेछ। सँगसँगै अब हाम्रो यो अर्को यो गर्भवती महिलालाई घरबेट स्वास्थ्य संस्थामा आए बापत उहाँलाई प्रोत्साहन रकम दिने, जस्तो 4 जाँच गर्न आउनु भने 800 दिने, आमा सुरक्षा कार्यक्रम अन्तर्गत संस्थाको सुत्केरी भयो भने उहाँलाई 1000 यातायात खर्च दिने, सँगसँगै पोषणका कार्यक्रमहरू उहाँलाई पोषणमा कसरी हुन्छ पोषणमा जोड्ने, त्यसो भन्नु खानेकुराहरू के हो खानुपर्छ। भर्खरै हामीले स्क्रिनिङ हाम्रो राष्ट्रिय पोषण अभियान पनि सञ्चालन भएको छ, त्यसमा हामीले बालबालिकालाई 5 मुनिका बालबालिकालाई जाँच गर्यो भने सँगसँगै गर्भवती महिलालाई पनि उहाँको पोषण, विशेष सुनौलो 1000 आमाहरूलाई उहाँको पनि के छ जाँचको अवस्था, स्वास्थ्यको अवस्था कस्तो छ, त्यो कुरामा उहाँलाई पनि हामीले बेला बेलामा पोषणको बारेमा उहाँलाई सहजीकरण गर्ने र उहाँलाई हामीले सिकाएका छौँ। सँगसँगै कतिपय वडामा पनि कार्यक्रम भइरहेको छ, वडा लेभलले पनि स्वास्थ्य संस्था स्तरलेबाट पनि उहाँहरूको चाहिँ पोषण सम्बन्धी सुनौलो 1000 लगायतको अन्य कार्यक्रम भइरहेछ, लगायत यथावत कार्यक्रमहरू हाम्रो भइरहेको छ।
0: जस्तो यो कुपोषण न्यूनीकरणका लागि चाहिँ जस्तो विशेष गरी यहाँहरूले चाहिँ बालबालिकालाई फोकस गर्नुभएको छ नि त, अहिलेको अवस्थामा जस्तो तयारी खानाहरू, उपचारात्मक खानाहरू वितरण गर्ने, त्यस्तो चाहिँ कतिवटा संस्थाबाट भइरहेछ अहिले?
12: अब हाम्रो यो 5 संस्थाबाट हाम्रो ओटिसी भन्छौँ हामी, बहिरङ्ग उपचार केन्द्र, 5 हाम्रो यो वितरण भइरहेको छ। तै पनि अहिले अब डाटा हेर्ने भने टिकाको डाटा अलिकति खतरनाक छ, किनकि अस्ति जुन हाम्रो राष्ट्रिय अभियान भयो, राष्ट्रिय अभियानमा चाहिँ हामीले राष्ट्रिय पोषण अभियान, त्यसमा हामीले सबै संस्थाबाट यो हामीले जाँच गरेका थियौँ। त्यो जाँचको अवस्था हेर्ने भने हामी कहाँ 5 मुनिका 75 बाल बालिकाहरू कुपोषित देखिया छन्। यदि यो डाटा सही हो भने अब यो हुन त यो हाम्रो संस्थाबाट आएको स्क्रिनिङबाट आएको रिपोर्ट हो, त्यो आधारमा हामीले उहाँलाई अहिले 75 बाल बालिकालाई उपचारमा ल्याउनलाई हामीले यो आरएटिएफ, हामी कहाँ आरएटिएफ सकिया थियो, त्यसको डेट सकिया थियो, त्यसले पछि हामीले नयाँ हाम्रो सङ्घबाटै प्रदेश मार्फत नयाँ हामी कहाँ आइसकेपछि हामीले चाहिँ उहाँलाई दिएछौँ। हाम्रो यो अभियानको बेलामा जम्मा 1864 बच्चालाई जाँच गरे, त्यो जाँच गर्दाखेरि त्यसमा चाहिँ अब सबै विधिबाट उहाँको पाखुरा नाप्ने, उहाँको हाइट नाप्ने, वेट नाप्ने, त्यो गर्दाखेरि 75 बच्चा साममा छन्, हाम्रो साम भनेको शिखर कुपोषण, र 272 बच्चाहरू चाहिँ हाम्रो माममा छन्, मध्यम खालको कुपोषण छन्। यो अवस्था हेर्ने भने एकदम चिन्ताजनक छ। हुन त हामी सबैको पालिकाभरिको गर्नु पाएको राम्रो हुन्थ्यो, तर पालिकाको जम्मा हाम्रो पाँच वर्ष मुनिको पालिकाहरू सबैलाई गर्न सकेन, 34% बालबालिकाले मात्रै हाम्रो उसमा आउनु भएको छ, आउनुपर्ने त हाम्रो युवा छ होइन। यसको लागि हामीले यो राष्ट्रिय अभियान, नेपाल सरकारले राष्ट्रिय अभियान चलाएको थियो, अभियान अन्तर्गत हाम्रो वैशाख 15 गतेदेखि वैशाख मसानसम्म थियो, त्यसमा अझै पनि हामीले भनौँ न सबैलाई ल्याउन सकेका छैनौँ। यसमा हेर्ने भने सामान्य खालको 1712 जना छन्, माम केस 92 जना देखिया छ भने अरू केसहरू हाम्रो मुवागबाट पनि 60 जना यो मुवागबाट पनि आएको छ कतिको, यो हिसाबले मैले यहाँलाई भने यो अवस्था अलिक डेन्जर छ, त्यसको लागि पनि काम गर्नुपर्ने देखिरहेको छ। अब यहाँ अर्को संस्थाले पनि पोषणमा काम गर्छ भने हामीका अहिले यो गर्भवती महिलालाई के छ त उहाँको रक्तअल्पता पोषणको अवस्था, त्यसमा काम गर्छु भने उहाँहरू पनि आउनु भएको छ। सँगसँगै अब हामीले रोगको सर्भिलेन्सहरू गर्ने त्यो काम पनि सर्व रोगको विशेष गरेर त्यो महामारी हुने खालको रोगलाई पनि सर्भिलेन्स गर्ने भनेर त्यो हिसाबले काम पनि स्वास्थ्यकर्मी तालिम दिएर त्यो पनि भइरहेछ। यस्ता खालको कार्यक्रमहरू भइरहेछ अहिलेसम्म हाम्रो।
0: सार्वजनिक लेखा समितिले 7 खर्ब 55 अर्ब 17 करोड़ 22 लाख बेरोजीलाई फास्ट ट्र्याकबाट न्यूनीकरण गर्नेतर्फ गृहकार्य थालेको जनाएको छ। ठूलो रकम फर्चेट नहुँदा सरकारी निकायको कार्यक्षमतामा प्रश्न उब्जिएकाले पनि नीतिगत सहजीकरण गर्न लागेको समितिको भनाई छ। समितिका सभापति भरतबहादुर खड्काले वर्षौंदेखि सार्वजनिक निकायसँग बेरोजुको रकम बढ़दा सरकारी निकायप्रति नै कार्यक्षमता र कार्यशैलीतर्फ प्रश्न उब्जिएकाले पनि योजनाबद्ध र आक्रामक शैलीमा बेरोजु फर्चेट गर्ने गृहकार्यमा जुटेको बताउनुभयो। खोज खबरमा एकछिनको विश्राम, विश्रामपछि जनआवाज र अन्य खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला टिकापुरी फिल्म।

0: पुका पिएर कभी पेन्सिल कबू झनै फटाका आजी काकना हो काकना हो बाबा के ओष्ट बाटिन गटिलो ठाउँसे झोला आनलसे त लड़का सामान निहर
1: ओहो ये बुढ़ा लिख में का हुई थी जरम भर भर बराइटी रहत
0: का हुई कबू लड़का कभी हेरा कई ठो कबू पेन्सिल हेरा कई ठो कबू झोलै फटा कई ठो बढ़िया ठाउँ से झोला लाना नहीं छिक ठो
1: अरे कहाँ से नानम
0: तो कहाँ से लंग वो तो कहाँ टीकापुर में रलक रट गई यहाँ झोला उडोक में से वहाँ झिंगरान दीदी कटरा से गुर झोला आन लाटी ना कबू लड़का कहाँ पिए रही थी ना कबू पेंसिल ले रही थी ना झोला फाटल हुई थी कई एक आनल झोला दस का टस बाटिन ये बुढ़क ढंग कबू पसल छान कर झोला नहीं आना से आकठी
1: लिया लिया मैं अब नहीं जाबू रख गई यहाँ झोला उद्योग में रख गई यहाँ झोला उद्योग हमारे यहाँ ढेर डिजाइन के झोला मिलत जैसे स्कूल बैग कैरिंग बैग फाइल बैग लगेज बैग लगाए के ढेर डिजाइन के झोला ऑर्डर कर अनुसार से बना जाए पुरान बिगड़ा झोला है मरमर फेंकरा जाए एक चोट सेवा करना मौका जरूर देवी
2: प्रोपराइटर राम प्रसाद रतगैया संपर्क मोबाइल नंबर 98 484 22 373
3: ए भन्दै सबै कुरा पाउने रहेछ लु भन् त बाउ के पाउँछ त्यहाँ
4: ए त्यहाँ त्यहाँ त नलका मोटर भक्त राजु घरमा लाउने कलर सबै पाइन्छ
5: ए एभ्रीलाको कुरा गरेको हो त्यो त मलाई पनि थाहा छ त्यहाँ त ग्यास ग्यास चुला नलकाका सामान किला काँटा सबै पाइन्छ नि
0: त्यति मात्र होइन त्यहाँ त जस्मिन प्यान्ट घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ
3: भन्दै सबै कुरा पाउने रहेछ
6: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिलाटे रस
7: विशेष ढक तराजु डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिलाटे रस
8: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर
6: प्रोपराइटर पुष्पराज देवकोटा सम्पर्क फोन नम्बर 98 484 46 673 र 98 14 68 02 04
2: बितल 25 वर्ष के लम्बा अनुभव रहल डाक्टर हेमन्त स्वार्से टिकापुरमा सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोलचोक लगा आफ्नो भवन से सेवा देती रहल सक्कु बेरम हेन जानकारी कराइटिए सत्कार पोलिक्लिनिक में बिहान 7 बजे से संध्या 7 बजे सम मेर मेरिक रोग के उपचार तथा स्वास्थ्य परामर्श देना हुईलक मारा बेरम्हे उकरा संपर्क कैके उपचार सेवा लिह अनुरोध करती सत्कार पोलिक्लिनिक से दे जैना सेवा ओपीडी सेवा डिजिटल वीडियो एक्सरे ईसीजी सेवा डिजिटल अत्याधुनिक भारी एक्सरे सेवा नियमित ऑटो एनालाइजर से सक्कु रगत जांच फार्मेसी प्रयोगशाला सेवा हाट जोड़नी सेवा टूटल हाथ जोड़नी में प्लास्टर सेवा ईएनटी सेवा सुरक्षित मातृत्व सेवा गर्भवती जांच सेवा यौन रोग के परामर्श तथा उपचार सेवा संग तालीम पायल स्वास्थ्य कर्मी से क्षय रोग तथा कुष्ठ रोग संबंधी सेवा फेले जाए संपर्क सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोलचोक लगह टीकापुर कैलाली फोन नंबर 091-560-095 ओ मोबाइल नंबर 98 48 42 73 59
9: खोज खबरमा विश्रामपछि यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर कैलालीका विभिन्न वन क्षेत्रमा गरिएको अतिक्रम हटाउने अभियान अन्तर्गत 47 वटा कच्ची तथा पक्की संरचना भत्काइएको छ। करिब 35 हेक्टर वन क्षेत्रमा बनाइएका संरचना भत्काइएको डिभिजन वन कार्यालय कैलालीका वरिष्ठ डिभिजनल वन अधिकृत राम विचारी ठाकुरले जानकारी दिनुभयो। बढ़ेको छ। गर्मीले दिउँसोको समयमा मानिस घर बाहिर निस्कन कठिन छ। आजको जनआवाजमा हामीले केही अटो चालकलाई गर्मीमा अटो चलाउन कतिको कठिन छ भनी सोधेका छौं।
10: नमस्कार, मेरो नाम लघुराम चौधरी, जानकी 3, सुवर्णपुर। धेरै रिक्सा भइसक्यो यहाँ टिकापुरमा, धेरै रिक्सा भएर कमाइ पनि त्यति छैन। यहाँ व्यवस्था रेटहरू अलि सबैको टोक दिन पाए हुने थियो। पार्किङ पनि भइदिए भए त बहुत राम्रो हुने थियो। हामीलाई बहुत अप्ठ्यारो परेको छ। अहिले नगर प्रहरीहरू पनि एकछिन पनि रुक्न दिँदैनन्। एकछिन रुक्यो भने, पार्किङ गर्यो भने पैसा बुझ्दाखेरिमा पनि लगिहाल्छन् हामीलाई पैसा। 500 रुपियाँ फाइन गराउँछन्, यताउता लखेटेको हुन्छन्। के गर्ने, समस्यै नै छ। अब यस्तो कुरा त नगरपालिकाले पनि बुझिदिनु पर्ने हो। रिक्सा हरेकलाई अब पार्किङको व्यवस्था गराइदिनु पर्ने थियो। एक साइडमा 2 दिन भिडा भएर पनि हाम्रो कहीँ पनि कमाई भएको छैन अहिले।
11: नमस्कार, म नवनिशा चौधरी हो। म तिन जगह जानकी साथ हो मोरिक ऑटो चले दुई वर्ष हो गई पहले तो बढ़िया से हुई है आजकल से बहुत कम हुए आजकल तो दिन में 500-600 रुपए के कमाई हुई ऑटो झोले कारण से हमारे आजकल कमाई नहीं हुई पहले तो 1000-1200 रुपए हुए आजकल तो नहीं हुई ऑटो तो बहुत हो गए तब मारे से हमारे आजकल बहुत कम हुई मैंने तो उन्हें घर खर्चा 200 रुपया जमा करते 200 रुपया घर खर्च करती
12: जगत राय घर नारायणपुर चौरा हाम्रो कमाई काज भनेको अटोमा मौका पड़े पछि 1000 रुपया पनि हुन्छ अनि केही सिप नलागे पछि 100 पनि हुँदैन लाखौं अटो भइसक्यो मान्छेहरु के भन्छन् नै हामी ब्याट्री अटोमा जाँदैन हामी पेट्रोल अटोमा जान्छौं भन्ने पनि 1000 पनि एक होइन 1000 तपाईको हामी ब्याट्री अटोमा जाँदैन हामीलाई लेट हुन्छ अच्छा ब्याट्री अटोमा जान्न भनेपछि पेट्रोल अटोमा जान्छ पेट्रोल अटोको महँगाइ छ हेर्नुस् 300 रुपया बोतल तेल छ त्यो कहाँबाट ल्याउनु त अब आउँदैन हुन्छ हाम्रो जबरजस्ती नारी समाजमा त भएन आउनुहुन्छ तपाईँ खुसी आउनुहुन्न तपाईँ खुसी त हामी के कसरी हामी अर्को व्यवसाय पनि हेर्न सक्छौँ तपाईँ नआयो हामी अर्को त्यही हो कमाई धमाई अटोमा भइरहेको छैन मुस्किलले 400-500 रुपियाँ हुन्छ त्यही पनि बडा मुस्किलले भएपछि अब महँगाई कुनै पनि अटोको सामानहरू 4000 लिएर 8-12000 पर्ने जान्छ हामीले लिएपछि भनेपछि हामीहरूको ब्याट्रीको महँगाई त्यस्तै छ के गरौँ त अब होइन मजबुरले हामीले चलाउनु पर्छ
13: मेरो नाम केशव खनाल हो जानकी गाउँपालिका वार्ड नम्बर 8 बन्देवीपुर भन्ने ठाउँमा बसोबास गरेर बसिरहेका छौँ व्यवसायको हिसाबले अटो चलाउँछौ प्राय जसो हाम्रो अटो चल्ने भनेको टिकापुर ठाउँमा हो तर टिकापुरको बाटो घाटो कुनै पनि एकदम व्यवस्थित छैन अहिले हेर्नुहोस् यो जमराको पुल तल पेट्रोल पम्प निरको नै त्यो भन्दा माथिनिरको पुलको यतातिरको बाटोको अवस्था कस्तो छ त्यो भन्दा उता टीएमसी कलेजको उतातिरको बाटो हेर्नुहोस् त्यो अवस्था कस्तो छ हामीलाई बुढा बुढी भयो आईमाई भयो गर्भवती आईमाई बोक्नु पर्छ अनि यस्तो अवस्थामा अटो चलाउँदाखेरि गर्भवती अवस्थाको आईमाईहरू भयो अनि बुढा बुढीलाई ढुङ्गामा खड्याङ खुडुङ हुन्छ यताउता उनीहरूलाई पीड़ा हुन्छ दुःख हुन्छ अनि जसै हामीहरूले टिकापुरबाट पार्क जाने बाटो हेर्नुहोस् त त्यो कस्तो बाटो छ त्यो रानीकुलाको पुल लिएरको त्यो अवस्था हेर्नुहोस् यो अवस्थामा हामीहरूले कसरी आफ्नो रोजीरोटी चलाउने र कसरी अटो चलाउने
9: यसै जनावासँगै खोज खबरको अन्त्यमा जाँदै खबरका मुख्य शीर्षकहरू एकपटक फेरि टिकापुरमा 5 दिनको थारू सांस्कृतिक मेला महोत्सव हुँदै थारू समुदायको भाषा संस्कृति परम्परा कला साहित्य लोकनृत्यबारे जानकारी दिने सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक वर्ष 2083-84 को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित दौलतपुर घाटमा निर्माणाधीन झोलुङ्गे पुल निर्माणको अन्तिम चरणमा पुल बनेपछि दुवै जिल्लाका नागरिक खुशी र सार्वजनिक लेखा समितिद्वारा बेरुजुलाई फास्ट ट्र्याकबाट न्यूनीकरण गर्न गृह समाचार 9 बजे थारू भाषामा खोज खबर सुन्नुहोला अहिलेको खोज खबरबाट म दुर्गा बिदा हुन्छु नमस्कार

0: हैजान
1: हुन्छ आमा।
2: ओहो हेर यहाँ पसलमा त दुलो पो रहेछ। माटोले पुरी दिनु पर्यो कि क्या हो?
1: हो
2: पुरी दिनु पर्यो।
1: ओया आमा लौ न मलाई सर्पले पो टोक्यो।
0: लौ न खै खै कहाँ टोक्यो छोरी?
1: यहाँ दाहिने हातमा टोक्यो आमा।
0: लौ न को हुनुहुन्छ? मेरो छोरी मुस्कानलाई सर्पले टोक्यो। लौ न लौ
3: के भयो काकी?
0: हेर न राकेश मुस्कानलाई सर्पले टोक्यो भने
3: नातिनु काकी। अनि मुस्कान नातिको नै शान्त भएर बस है बरु काकी। मुस्कानलाई सिधा सुताउनु त नहल्लाइकन।
0: हुन्छ बाबु मुस्कान सिधा भएर सुत त।
3: अनि काकी मुस्कानले लगाएको लुगा गरगहना खुलो पारिदिनु त नकसिने गरी। अनि हातको चुरा पनि खोलिदिनु त उसको टोकेको हात धेरै नचलाइकन।
2: हुन्छ बाबु। अनि सर्पले टोकेको भागमा परपर काटेर सुईले तानेर वा मुखले चुसेर भिष पो निकाल्ने हो कि?
3: हुनुहुन्न काकी सर्पले टोकेको घाउ वरपर काट्ने पोल्ने चुस्ने काम गर्नुहुन्न। अनि केही खुवाउनु पनि हुँदैन पानी पनि बुझ्नुभयो?
2: त्यसो भए झारमाउरा लिएर आएर झारमाउरालाई निचारेर त्यसको रस सर्पले टोकेको ठाउँमा लगाइदिउँ त बाबु?
3: त्यो पनि हुन्न काकी घरेलु उपचार जस्तै कि झारमौरो जंगली झारपात र जडीबुटी पनि प्रयोग गर्नुहुन्न बुझ्नुभयो?
2: बुझे बाबु।
3: बरु काकी रामेशलाई मोटरसाइकल लिएर आउनु भन्नु त। छिटो भन्दा छिटो साधन खोजेर एन्टी भेनम भएको स्वास्थ्य उपचार केन्द्रमा लग्न सक्यो भने मुस्कानलाई छिटो निको पार्न सकिन्छ। गइहाल्नुहोस् त तपाईँ बरु त्यतिन्जेलसम्म हाम्रो गाउँबाट कुन एन्टी भेनम केन्द्र नजिक पर्छ भनेर snakebitenepal.org को वेबसाइटमा खोज्दै गर्छु।
2: हुन्छ हुन्छ बाबु।
3: डाटा अन गरेर हेर्नु पर्यो। ल snakebitenepal.org ल वेबसाइट पनि खुल्यो। हाम्रो गाउँबाट चाहिँ मिर्चैयाको स्वास्थ्य संस्थामा पो सर्पतंशको उपचार गरिदो रहेछ। हो त्यही लाउनु पर्यो मुस्कानलाई।
0: राकेश बाबु राकेश बाबु मोटरसाइकल लिएर रामेश आइसके।
3: ल ल ल काकी मुस्कानलाई नहल्लाइकन मोटरसाइकलको सिटको बीचमा राख्नु त। चाँडो भन्दा चाँडो सर्पदंश उपचार केन्द्रमा पुर्याउन सक्यो भने मुस्कानलाई बचाउन सकिन्छ।
2: ए हस् हस् बाबु।
4: याद राख्नुहोस् सर्पले डस्ता मोटरसाइकल स्वयंसेवी बोलाऊ सर्पदंश उपचार केन्द्र गई ज्यान बचाऊ वा कुनै सवारी साधन उपलब्ध नभएको अवस्थामा वेबसाइटबाट स्वास्थ्य कर्मीको फोन नम्बर पत्ता लगाई फोनबाट सुझाव लियौ।
5: त्यसै गरी मरिसकेको सर्पदेखि पनि सावधान रहनु पर्दछ। मरेको सर्पलाई हत्तपत्त छुने र चलाउने गर्नु हुँदैन। कहिलेकाहीँ मरेको भनी ठानिएको सर्पले पनि टोक्न सक्छ। सम्भव भएसम्म टोक्ने सर्पको फोटो खिचेर डाक्टर अथवा स्वास्थ्य कर्मीलाई देखाउन सके उनले सर्प विषालु भए नभएको पहिचान गरी सही उपचार गर्नमा सहयोग पुग्दछ।
4: यदि समयमै उपचार गर्न सकेमा सर्पले डसेको व्यक्तिलाई बचाउन सकिन्छ र यसबाट हुने मृत्यु दर पनि कम गर्न सकिन्छ। सर्पले डसेको व्यक्तिलाई छिटो भन्दा छिटो उपचार केन्द्रमा लगिहाल्नुहोस्। यसले उक्त व्यक्तिको जीवन बचाउन ठूलो मदत गर्छ। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भनी पत्ता लगाउनका लागि आधिकारिक वेब पेज www.snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ। नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
6: सामुदायिक रेडियो टिकापुर FM 101 MHz

श्रोताबिन नमस्कार। सामुदायिक रेडियो टिकापुर एफएमको प्रभाती प्रस्तुति आजको दिनमा यहाँलाई स्वागत छ। आज मिति 2083 साल जेठ महिनाको 31 गते आइतबार, तदनुसार जुन 14 तारीक सन् 2026। यो प्रस्तुतिमा हामी हरेक दिन तपाईँको आजको राशिफल, तपाईँ अनि तपाईँका आफन्तको जन्मदिनको शुभकामना, टिकापुर आसपासमा हुने सार्वजनिक कार्यक्रम र सामुदायिक रेडियो टिकापुर एफएमबाट आज प्रसारण हुने कार्यक्रमको जानकारी प्रस्तुत गर्दछौं। अब हामी प्रस्तुत गर्दैछौ ज्योतिषी लक्ष्मी प्रसाद बरालले तयार पार्नुभएको तपाईँको आजको राशिफल। सर्वप्रथम मेष राशि। मेष राशिनेहरूको आत्तिने समस्याले भोलिको गलत अर्थ लाग्न सक्छ। अरूको मुख ताक्ने बानीले काम अधुरो रहनेछ। वृष राशि उनीहरूको परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द लिने अवसर जुट्नेछ। मिथुन राशि उनीहरूको खर्चको जो गर्न अलि दौड़धुप गर्नु पर्ला। अवसरको खोजीमा आफन्त र परिवारबाट टाढिनुपर्ने हुन सक्छ। कर्कट राशि उनीहरूको आय स्रोत राम्रो हुनाले आवश्यक भौतिक साधन जुट्नेछन्। सानो कामले पनि राम्रो आमदानी दिलाउनेछ। श्रमको उचित मूल्य पाइनेछ। सिंह राशि उनीहरूको प्रतिष्ठित काम गरेर अरूको मन जित्न सकिनेछ। सामाजिक कार्यले हौसला प्रदान गर्नेछ। भूमि वाहन र कर्मयोगबाट लाभ मिल्नेछ। कन्या राशि उनीहरूको चुनौतीभित्र अवसर खोज्ने समय छ। नतिजा कमजोर देखिनाले काम दोहोर्याउनु पर्ने हुन सक्छ। शारीरिक कमजोरीले चिन्ता बढ़ाउनेछ। तुला राशि उनीहरूको प्रतिष्ठित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनु पर्ला। स्वास्थ्य कमजोर रहनाले औषधि उपचारमा बढ़ी खर्च लाग्नेछ। वृश्चिक राशि उनीहरूको प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनुका साथै मनज्ञ धन लाभ हुनेछ। दिन मनोरञ्जन पूर्ण रहनेछ। शोख पूरा हुनेछ भने विभिन्न भौतिक साधन प्राप्तिको योग छ। धनुराशि उनीहरूको मेहनतहरूका लागि समय उत्साहजनक रहनेछ। प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ। इच्छा गर्नेहरूले हार खानेछन्। मकर राशि उनीहरूको समय मालसी गर्ने प्रवृत्तिले समस्या निम्त्याउनेछ। अरूका लागि बुद्धि र श्रम खर्चनु पर्ला। अवसर आए पनि काममा हात हाल्नु अघि राम्ररी विचार पुर्याउनु होला। कुम्भराशि उनीहरूको आश्वासन बाँड्नेहरूले झुक्क्याउन सक्छन्। कामको अवसर प्राप्त भए पनि तत्काल प्रतिफल हात लागि नहुन सक्छ। अन्तिममा मीन राशि उनीहरूको योजना बनाएर काम थाल्दा राम्रो फाइदा हुनेछ। प्रतिस्पर्धीहरूले हार खानेछन्। काममा मेहनतको फल प्राप्त हुनेछ। हामीले तपाईँलाई सुनायौं तपाईँको आजको राशिफल। राशिफलमा जुनसुकै कुरा भन्ने पनि तपाईँले आजको दिन कसरी बिताउने भन्ने कुरा तपाईँकै हातमा छ। राशिफलपछि सुनाउनेछौ तपाईँ अनि तपाईँका आफन्तको जन्मदिनको शुभकामना। जन्मदिनको शुभकामनाका लागि स्टुडियोको फोन नम्बर 091-5-61-255 मा फोन गरी रिपाउँदै गर्नुहोला। त्यतिन्जेलसम्म सुन्दै गर्नुहोला।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टी काफुर। न्यू असम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइन का विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चूरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसन का गरगनारो पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98246025। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98246628225।
3: जापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
4: गरेको भए होइन, गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
5: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
4: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
5: शिखर इन्स्योरेन्सको सहकार्यमा
4: अस्पताल खर्च सहाराले गर्छ।
5: ई सेवा सबै सधैँ सँगै।
6: दाजु हेर्नुहोस् न, भाउजूलाई बिरामले च्याप्दै गइराखेको छ, तपाईँ भने यहाँ कुनै मतलबै नगरी बसिराख्नु भएको छ। भाउजूलाई कतै के भइहाल्यो भने रुनु होला पछि धुरु धुरु।
7: के गरौँ त म, यत्रो उपचार गरिसके, कति ठाउँमा लगिसके, तर निकै हुन्न।
6: दाइ बरु एक पटक टिकापुरको सत्कार मेडिकल सेवामा जचाउने हो कि, के थाहा त्यहाँ उपचार भइहाल्छ कि।
7: तैले भन्छस् भने लौ जान्न त त्यो सत्कार मेडिकलमा एक पटक।
8: सत्कार मेडिकल सेवाका खास सेवाहरू: ओपिडी सेवा, भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ल्याब अर्थात् प्रयोगशाला सेवा, ईसीजी सेवा, मेडिकल सेवा, ईएनटी सेवा, प्लास्टर सेवा। बिरामी जाँच्ने समय बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। डाक्टर हेमन्त स्वार, टिकापुर, ब्लक नम्बर 7, गोल पार्क नजिक गुम्बा रोड, टिकापुर। फोन नम्बर 0915600095, मोबाइल नम्बर 98484273059।
9: चेली हेद दिँदै बालाई लोटरी पढ्यो भने क्या, ब्याङ्कको विवरण दिया पैसा खातामी आइजान्छ भन्यो।
10: धैरै बा, तुमले लोटरी भर्राई थियो?
11: आछिन क्या हो रे चेली, लोटरी पढ्या त निको हो बा।
10: कभै नभर्या लोटरी कसरी पढन्छ बा? इसा मेसेज, व्हाट्सएप, फेसबुक, भाइबर काइमीले आयाले कभै जनपतिया, फोनै आयाला गई आफ्नो विवरण कभै जन दिया। कसैले वित्तीय संस्थाले तुम्हारो पासवर्ड, पिन आदि कभैले माग्दैन, यो त बैंक आफैले नै माग्दैन। सतर्क रहौ, ठगी बटे बचौ। सिद्धार्थ बैंक पठाइ जनहितमी जारी सन्देश।
12: सिद्धार्थ बैंक, सम्बन्ध सधैँ भरिलाई।
13: ए बा, आइगई क्या, आज त पहिला नौकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
14: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भन्या बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफमी त कस्ता राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्टका समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाचि मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, तसाईले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
13: ठिक गरिबा, आफै बाटी सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
14: बुवाका अनुभव रे मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 नि सम्पर्क हरे।
15: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टीकापुर एफएमको कार्यक्रम हाम्रो वनमा यहाँलाई स्वागत छ। कार्यक्रमबाट म गीता चौधरीको नमस्कार। कार्यक्रम हाम्रो वन हरेक आइतबार बिहान 7:30 बजे सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org र मोबाइल एप्स हाम्रो पात्रो नेपाली पात्रोमा पनि सुनिरहनु भएको छ। कार्यक्रम हाम्रो वनमा सामुदायिक वनका गतिविधि, वन विकास, वन संरक्षणका प्रयासहरू र असल अभ्यासहरू समेट्ने गरेका छौं। आजको कार्यक्रममा जानकी गाउँपालिका वडा नम्बर 8 स्थित ईश्वरी सामुदायिक वनका गतिविधि र अवस्थाको बारेमा जानकारी दिँदैछौं। २०५५ सालमा स्थापना भएको सामुदायिक वनमा अहिले 1100 उपभोक्ता रहेका छन्। विगतमा धेरै समस्या भए पनि अहिले त्यस्तो समस्या नभएको अवस्था रहेको छ। वनले उपभोक्ताहरूको आय आर्जनका लागि बाख्रा बंगुरका पाठाहरू वितरण गर्ने काम पनि गर्दै आएको छ। आजको कार्यक्रममा यसै विषयमा सामुदायिक वनका अध्यक्ष केशव शाहीसँगको कुराकानी प्रस्तुत गर्दैछौ।
1: स्वागत छ यहाँलाई कार्यक्रममा।
2: धन्यवाद।
1: अहिले यो ईश्वरी सामुदायिक वनको अवस्था के छ? यहाँहरू चाहिँ कसरी काम गरिरहनु भएको छ?
2: ईश्वरी सामुदायिक वनको काम त अहिले ठिकै छ, किन भन्दा विगतका जस्तो हामीले त्यति साह्रै अप्ठ्यारो चाहिँ छैन, तर विगतमा हामीले धेरै कठिनाइहरू भोग्यौं र हामीले यो सिस्टम भन्दा बाहिर थिए पहिला सामुदायिक वनहरू, हामीले ल्याउनलाई पनि धेरै टाइम लाग्यो र अहिले पनि त्यति सहज त छैन। हामीलाई स्थानीय प्रदेश सरकारको कुनै केही बजेट आउँदैन। अब यहाँ कहीँ ढल्लापडा रुखहरूबाट हामीले आमदानी बनाएर हामीले सामुदायिक वन चलाएका छौँ।
1: अनि यो कति सालमा स्थापना भएदेखि सामुदायिक वनको स्थापना कति सालमा भएको, यसमा चाहिँ उपभोक्ताको संख्या कति रहेको छ?
2: यो सामुदायिक वन स्थापना 2055 सालमा स्थापना भएको हो। 2055 सालमा स्थापना भएको सामुदायिक वन 2072 सालमा चाहिँ हाम्रो दर्ता भयो र दर्ता प्रक्रियासम्म 852 जना थिए र अहिले चाहिँ 1100 जनाको हाराहारी छन्।
1: सामुदायिक वनभित्र चाहिँ वन सम्पदाहरू के छ अहिले?
2: वन सम्पदाहरू त अब त्यस्तो केही छैन। अब पोखरीहरू छ वन्यजन्तुको पानी पिउनका लागि, अब त्यहाँ चाहिँ बोर्डिङहरू छ वन सम्पदामा, अब अरू चाहिँ केही छैन।
1: यस्तो बोट बिरुवाहरू?
2: बोट बिरुवाहरू त धेरै राम्रो छ नि, अब साल जातको छ, अन्य कुकाठहरू हामीले हटाएर अहिले चाहिँ साल जातको बुढाहरू अनि चाहिँ यो त्यस्तो चाहिँ राखेको छ, छनौट गरिराखेका छौँ, राम्रो छ।
1: जडीबुटीहरू पनि छ?
2: जडीबुटीहरू पनि छ, अब हामीले त जडीबुटी चिन्दैनौँ, अब त्यस्तो पुरानो पुरानो जडीबुटीहरू काम लाग्ने मान्छेहरू ल्याउँछन्, समर्थन गरेका छौँ हामीले यो काम लाग्ने रहेछ भनेर।
1: कुन कुन जातको रहेछ?
2: भैँ जामुनुहरू भन्ने हुँदो रहेछ एउटा, र अब यो धेरै कुराहरू छ त्यहाँ, अहिले सबै एउटाको यही नाम चाहिँ भन्न सकिन्छ। जनावरहरूमा त यसमा चितलहरू धेरै बाक्लो छ, अनि यसमा बन्यालहरू छ, बाघ छ, अब स्यालहरू छन्, अन्य जनावरहरू पनि छन्।
1: यो ईश्वरी सामुदायिक वनको मुख्य आय स्रोत चाहिँ के रहेको छ?
2: मुख्य आय स्रोत त मैले अघि पनि भने, अब हामीलाई एउटा स्थानीय सरकारले पनि एउटा 35% सामुदायिक वनको संरक्षण भनेर चाहिँ छुट्याएको हुँदो रहेछ, तर अब हामीले चाहिँ स्थानीय सरकारले त्यो नदिएको चाहिँ अवस्था चाहिँ छ। अब हामीसँग भएको चाहिँ कुनै ढलापडाबाट संरक्षण भएर आएको काठ दाउराबाट अब त्यसको 10% चाहिँ प्रदेशले हाल भन्छ, स्थानीय सरकारले हामीले चाहियो भन्छ, तर अब हामी प्रदेशमा त हामीले हालिसकेका छौँ, अरू हामीसँग बाँकी आय स्रोत चाहिँ केही छैन।
1: जस्तो अब सामुदायिक वनले चाहिँ आफ्नो उपभोक्ताको लागि केही क्रियाकलापहरू, त्यस्तो आय आर्जनका कार्यक्रमहरू पनि सञ्चालन गरेको छ?
2: अब आय आर्जनका कार्यक्रमहरूमा हामीसँग आर्थिक भएको थियो पहिला, त्यति बेला हामीले बाख्रा पालन बुङ्गुर पालनहरू दिएका थियौँ र त्यसपछि हामी अलि आय स्रोत हाम्रो निम्न भयो, त्यस कारणले वन संरक्षणमै हाम्रो अलि नपुग्ने त्यस्तो भएको हुनाले अहिले हामीले अब त्यस्तो केही दिएका छैनौँ। अब हामी अहिले चाहिँ दुना टपरी लगाउने चाहिँ जनताहरूलाई यसो गर्नका लागि त्यो चाहिँ मेसिन ल्याउने प्रयासमा छौँ।
1: त्यो कति वर्ष अगाडि चाहिँ बाख्रा वितरण गर्नुभएको थियो?
2: हामीले त अब 1-2 वर्ष पहिला गरेका थियौँ।
1: अहिले पनि उहाँहरू पालिराख्नु भएको होला?
2: बाख्रा पालिराख्नु भएको थियो।
1: भेट्न सक्छौँ हामी?
2: भेटिन्छ।
1: जस्तो अब यो सामुदायिक वनमा काम गरिरहँदा यहाँ चाहिँ अध्यक्ष भएर यसका अवसर चुनौती जोखिमका कुराहरू पनि हुन्छन्। के छ यो सामुदायिक वनभित्र चाहिँ जोखिम, समस्या, चुनौतीका कुराहरू?
2: जोखिम चुनौतीका कुराहरू अब चाहिँ काम गरेन, कुनै पनि काठ दाउरा दिएन, अब विधान कार्य अनुसार चाहिँ आएका काठ दाउराहरू दिँदाखेरि उपभोक्ताहरू सन्तुष्ट हुँदैनन्, मान्छे मर्छ, क्रिया काजका लागि दाउरा दिनु पर्यो, दिएन भने अब यो जंगल केको लागि भनेर उपभोक्ताहरूबाट गुनासो आउँछ। अब दियो भने हामीले चाहिँ आदेश नआएको किन दिनुभयो तपाईँहरूले भनेर चाहिँ अब वनका कर्मचारीहरूले हामीलाई चाहिँ त्यस्तो खालको अब उहाँहरूको चुनौती पनि हामीलाई रहन्छ। तर जति बेला पहिला चाहिँ यस्ता सामाजिक सञ्जालहरू थिएनन् त्यति बेला चाहिँ काम गर्ने साथीहरूको लागि अलिक सजिलो सहज थियो, अब अहिले विभिन्न सामाजिक सञ्जालहरू विभिन्न चाहिँ सबै भएको हुनाले अहिले चुनौती छ कामहरूलाई। कति त काम गर्ने सामुदायिक वनका साथीहरू पक्रि गए, कोही जेल गए भन्छन्, कसैलाई मुद्दा लाग्यो आज भन्ने पनि अब सामाजिक सञ्जालमा आउँछ। तर हामी त अहिलेसम्म त्यस्तो त मा छैनौँ, हामी बचेका छौँ, हामी त गर्ने प्रयासमा पनि छैनौँ, गर्दा नि गर्दैनौँ। अब चुनौती थुप्रै छन्,
1: जस्तो चोरीहरूको अवस्था के छ यहाँ?
2: अब चोरी पहिला पहिला थियो, अहिले म सामुदायिक वनको अध्यक्ष भइसकेपछि चोरी मैले न्यूनीकरण गरेको छु, म आफै पनि खट्छु, साँझ राति पनि खट्छु, दिनमा पनि खट्छु, अहिले हाम्रोमा चोरी केही पनि त्यस्तो छैन,
1: त्यस्तो समस्या रहेन।
2: अन्य
1: अरू केही समस्या त छैन?
2: अब केही समस्या छैन अहिले।
1: भनेपछि अब यो सामुदायिक वनलाई अझ राम्रो बनाउनको लागि, उपभोक्ताको हितको लागि चाहिँ यहाँहरूले आगामी दिनमा कस्तो खालको कार्यक्रम गर्ने योजना बनाउनु भएको छ?
2: अब हामीलाई यो विभिन्न कार्यक्रम गर्नका लागि त आय स्रोतको नै आवश्यकता पर्छ। अब आय स्रोतको आवश्यकता हुनका लागि अब पैसा चाहियो। अब हामीले अब यो सुगा खडाहरू त्यस्ता रोगहरू अन्य हरिया रोगहरू कारण चाहिँ मिल्दैन, अब स्थानीय सरकार कुनै सरकारहरूको हामीलाई सहयोग छैन, अब हामीले कहिलेकाहीँ ढल्लापडाबाट आएका काठ दाउराबाट अब यो चाहिँ जंगलमा संरक्षण र त्यसपछि तार जालीहरू, कार्यालय सचिवको तलाब, अब वनका हेरालोहरूको तलाब र विभिन्न गर्दाखेरि त्यति हामीले चाहिँ गर्ने मनसा हुँदाहुँदा पनि हामीले चाहिँ गर्न नसकेको अवस्था चाहिँ छ।
1: यहाँहरूले अब ढल्लापडा काठहरू पनि वितरण गर्ने भन्ने कुरा गर्नुभयो भने अहिले पनि यहाँहरूले वितरणको लागि चिठी माग गरेर अझ संकलन भइसकेपछि पनि छलफल गरिसकेको अवस्था छ, त्यो चाहिँ कसरी गर्नुहुन्छ?
2: अब हामी उपभोक्ताहरूलाई हामी बाहिरी चाहिँ हुँदैन, उपभोक्ताहरूलाई आवश्यकता अनुसार अब टोल भाग गराएर हामीले वितरण गर्ने गरेका छौँ।
1: टोल अनुसार नै हुन्छ कि एक उपभोक्तालाई यति दिने भन्ने हुन्छ?
2: टोल अनुसार हुन्छ
1: त्यो काठ।
2: अब हामीसँग जम्मा चाहिँ काठ 2300 क्युबिट छ, उपभोक्ता 1100 जना छ, अनि अब त्यसरी चाहिँ उपभोक्ता अनुसार दिन चाहिँ सकिँदैन। अब हामीले त्यो पनि प्रयास गरेका थियौँ, आवश्यकता अनुसार दिनुपर्छ, लिनुपर्छ, आवश्यकता नभए लिनुहुन्न भन्दाखेरि उपभोक्ताहरू मान्दैन, मलाई पनि चाहियो, हामी नि अर्को खाल गराल्ने हो, हामीले पैसा दिएका छौँ, हामीले चाहिँ यसो गर्नुपर्छ भन्ने भनाइ कारणले गर्दा हामीले सबैको राय सल्लाह सुझाव अनुसार हामीले टोल भाग नै गर्ने गरेका।
1: जस्तो त्यो काठको पनि वर्गीकरण हुन्छ होला नि, उपभोक्ताको पनि वर्गीकरण हुन्छ होला,
2: त्यो काठको वर्गीकरण हुन्छ। अब काठको चाहिँ वर्गीकरण पनि हुन्छ, उपभोक्ताहरूको वर्गीकरण चाहिँ दाउरामा लागू चाहिँ हुन्छ। अब यो काठको वर्गीकरण चाहिँ एबीसी भएको हुनाले काठकै वर्गीकरण त्यही उपभोक्ताकै वर्गीकरणकै हिसाबमा चाहिँ बिल काटिन्छ।
1: कसरी छ जस्तो वर्गीकरण भन्नाले त्यसको मूल्य?
2: एबीसी ग्रेडको दरेट हुन्छ,
1: मूल्य पनि त्यही अनुसार। अनि जस्तो यो त अब काठको कुरा रह्यो, दाउरा पनि त अब यहाँहरूले
2: दाउरामा हामीले चाहिँ वर्ग अनुसार नै 100 रुपियाँको हामीले गरेका छौँ।
1: पटाकको एक पटाकको 100 रुपियाँ
2: 100 रुपियाँ क्रिया काजमा चाहिँ आधा लिने, जस्तै 1500को छ भने 750 लिने, 2000 छ भने 1000 लिने, त्यस्तो चाहिँ गरेका छौँ।
1: अनि वनभित्रको अन्य पैदावारहरू जस्तो घाँसहरू भयो, खरहरू भयो, यो पनि हुन्छ होला नि?
2: यो हामीले फेरि निशुल्क खोलिदिने गर्छौँ,
1: वार्षिक रूपमा हो कि?
2: अब वनको आवश्यकता अनुसार, अब जस्तै वनमा पैदावार छ कि छैन, अब आज भोलि हावाहुरी लाग्छ, अब त्यति बेला चाहिँ हाँगा मुढा खस्छ भनेर हामी दिन महिनामा एकचोटि खोलिदिन्छौँ भने अब कतिपय हामी 6 महिनामा एकचोटि पनि खोल्छौँ।
1: अनि तपाईँ चाहिँ अध्यक्ष भएर यो सामुदायिकमा काम गरेको चाहिँ कति वर्ष भयो? यहाँको अनुभव यो कार्यकालमा यो कामहरू गर्दै गर्दा जे कुरा हामी छलफल गर्दैछौँ यसमा पनि तपाईँ कार्यकालको हिसाबले पनि अनुभवको हिसाबले पनि के छ केही भन्नु छ यहाँलाई?
2: अब म चाहिँ 2073 साल कार्तिक 2 गते यो अध्यक्ष भएको हुँ म यो सामुदायिक वनमा। त्यसपछि अब एकचोटि यहाँ निर्वाचन पनि भए, अब म भइसकेपछि यो सामुदायिक वनमा यो भवन थिएनन्, गेट थिएनन्, यहाँका चाहिँ पर्खाल थिएनन्, यो कार्यालय सञ्चालनको रूपमा यस्तो चाहिँ थिएन, यहाँ केही पनि थिएन। म आइसकेपछि यो चाहिँ सबै यो चाहिँ संरचनाहरू मैले चाहिँ जोडे हो, मेरो कार्यकालमै जोडेको हो। र अब काम गर्दै जाँदा पनि अब मान्छेहरूले के गर्छ भने वर्षौं दिन राम्रो काम गरे हुन्छ, कहिले काहीँ एकचोटि राम्रो नराम्रो काम भयो भने पनि वर्षौंको नराम्रो काम, एक दिनको नराम्रो कामले वर्षौंको राम्रो कामलाई पनि मेट दिन्छ। र त्यस कारणले अब सबै राम्रो छ भन्ने मान्छे चाहिँ हुँदैनन्। तर अब धेरै अलि राम्रै काम गरेका हुनाले मेरो कार्यकाल चाहिँ अहिलेसम्म आइपुगेको छ र अझ पनि मलाई त्यस्तो समस्या उपभोक्ताहरू केही पनि छैन,
1: केही गुनासो आउँदैन,
2: केही आउँदैन।
1: जस्तो तपाईँहरूको यो कार्य समितिभित्र पनि थोरै मैले कार्य समितिभित्रको सहभागिताको कुरालाई पनि जोड्न चाहे, यहाँहरूले कार्य समिति बनाउँदा पनि महिलाको सहभागिताको कुरालाई कतिको ध्यान दिनुभएको छ?
2: नै महिलाको कार्य समितिलाई हामी चाहिँ धेरै छन्, हाम्रो जस्तै 15 जना कार्य समितिमा 8 जना महिला छ भने 7 जना पुरुष छ।
1: जो काठ वितरणको क्रियाकलाप अहिले अगाडि बढाइराख्नु भएको छ त्यसैमा फर्किन चाहन्छु। जस्तो निवेदनहरू चाहिँ थुप्रैहरू पेश भएको होला होइन, निवेदन मध्ये पनि यहाँहरूले परेका निवेदन मध्ये पनि यहाँहरूले त्यो कसरी छनौट गर्नुभएको छ थोरै जानकारी?
2: अब हामीले चाहिँ यही छ निवेदनहरू, अब टोलका निवेदनहरूलाई हामीले टोटल संख्या संकलन गर्छौँ, संकलन गरिसकेपछि निवेदनको आधारमा हामीले भाग लगाउँछौँ
1: सबैलाई
2: सबैलाई
1: दामासाहीकै
2: हिसाब दामासाहीकै हिसाब।
1: करिब करिब हामी कुराकानीको अन्त्यतिर छौँ, अन्तिममा यहाँको केही छ?
2: अब हामीलाई चाहिँ सामुदायिक वनमा विभिन्न खालका चुनौतीहरू छन्। अब स्थानीय सरकारले पनि हामीलाई चाहिँ यो सामुदायिक वनलाई भनौँ न आफ्नो मादकमा लिएर भए पनि हामीलाई पनि हामी पनि आफै चाहिँ कसैको मादकमा नभएर आफ्नै हिसाबले काम गर्नुपर्छ भन्ने मस्ती चाहिँ हाम्रो पनि छैन। र कुनै सामुदायिक वनमा ढलापडा काटिएको अवस्थामा सामुदायिक वनको संरक्षण हुन्छ, आर्थिक हुन्छ र कुनै बेला नहुनु पनि सक्छ, र त्यति बेला पनि हामीले सामुदायिक वन चलाउनु पर्छ। र त्यति बेला पनि यी सरकारहरूले पनि सामुदायिक वनलाई एउटा खालको आफ्नो उसमा लिएर हामीलाई पनि काम गर्न सहज बनाइदिए राम्रो हुन्थ्यो भन्ने मलाई लाग्छ।
1: थोरै मैले यो सामुदायिक वनले चाहिँ दोहोरो तेह्रो कर तिर्नुपर्छ भन्ने कुरा पनि चलेको थियो एक ताकि, त्यो के छ?
2: तिरिराखेका छौँ अहिलेसम्म हामीले, अहिले पनि तिर्नुपर्छ भन्ने छ। 10% प्रदेशलाई 10% तिर्छौँ हामी, अब आन्तरिक राज्य पनि हामीले तिर्नै पर्छ। अहिले स्थानीय सरकारले पनि हामीलाई पनि चाहियो भन्ने खालको पनि कुरा ल्याइरहेको छ। अब हामीले फेरि स्थानीय सरकारको यस्तो छ, फेरि हामी यो चाहिँ उपभोग जानकीले गरेको छ तर क्षेत्र चाहिँ हाम्रो लम्बिसुवा पर्छ भएर हामीले बारम्बार लम्बिसुवाबाट चिठी आएको अवस्था चाहिँ छ। अब हामीले कर दिनुपर्छ, हाम्रो मार्गमा चल्नुपर्छ भन्ने छ। अब यो स्थानीय सरकारको नीति एउटा प्रश्न नभएको हुनाले हामीलाई पनि अलिक काम गर्न चाहिँ अप्ठ्यारो छ।
1: प्रक्रिया अगाडि बढ़िराखेको छ कि के छ?
2: अब हामीलाई चिठी आएको छ, अब हामीले पनि अब त्यतिकै रोकेर राखेका छौँ। अब हामीले जाने काम बढीलाई नि यो कुरा भनेका छौँ, अब हामीले कता कराल्ने, हामीलाई चाहिँ लम्बिसुवाले पनि चिठी पठाएको छ, अब हामी उपभोक्ता चाहिँ जानकीका हौ भन्ने कुरा चाहिँ हामीले राखेका छौँ। अब गाउँपालिकाले हामीलाई सीमाङ्कन गर्ने कुरा सरकारले हो, अब यसरी त हामीले अब डुडियारीसम्म चाहिँ जानकीले उपभोग गरेको अवस्था चाहिँ छ। अहिले हामीले कहिलेकाहीँ त्यो सामुदायिक वन क्षेत्रमा ढलापडा कामहरू राख्दै गर्दा त्यहाँ चाहिँ कुनै पनि कार्य गर्दाखेरि हामीले सोधेर गर्नुहोस् भन्छ।
0: सामुदायिक वनलाई संरक्षण र उपयोग गर्न पदाधिकारी पनि सक्रिय हुनुहुन्छ। सहसचिव राजबहादुर डंगोरा थारू र कोषाध्यक्ष एज्ञे चौधरी पनि आफूहरू सबैको सक्रियतामा काम गरिरहेको बताउनुहुन्छ।
3: राजबहादुर डंगोरा थारू, समुदाय भनेको सेवा सुविधा त अहिले ठिकै छ, आवश्यकता अनुसार दाउरा वितरण गरेकै छौ। अनि यो समुदायमा अरू समुदाय भन्दा यसो छिमेकी समुदाय भन्दा अलि राम्रै देखिएको छ। कसरी अब यो समुदायमा अब के भनौँ, ऋण छैन भनौँ, र जति हुन्छ समुदाय भित्रैबाट दाउरा बिक्री प्लस सामुदायिक वन भित्रैबाट चौकीदारहरूलाई अनि कार्यालय सचिवहरूलाई तलब दिएर पनि ऋण छैन भनौँ, राम्रै चलिरहेको छ, अरू भन्दा अलिकति फरक लाग्छ भनौँ।
4: मोर नाउँ यज्ञ कुमारी चौधरी हो। एमे हाम्र काम अध्यक्ष सचिव कार्य समिति सदस्य हुँक्रे सह सचिव प्लस मई सक्कु धन के छल फल में हु के हर हिसाब सक्कु और बता के तब चेक कटना हुई तब हिसाब किताब सक्कु क्लियर कर थी तो सकून के छल फल करके तब चेक कटी तब भुगतानी कर थी अध्यक्ष बुझे थी तब सक्कु कार्य समिति मने बैठक करा के तब ये कहाँ से आयल कहाँ से गए सको ओकर जानकारी कराके तब जाके चेक कट्ठी।
0: वनका आर्थिक क्रियाकलापलाई निगरानी गर्न लेखा तथा सुपरिवेक्षण समितिले पनि काम गरिरहेको छ। समितिले वनलाई पारदर्शी बनाउनका लागि निरन्तर अनुगमन गर्ने सल्लाह सुझाव दिने काम गरिरहेको लेखा समिति संयोजक उदयराम खत्री बताउनुहुन्छ।
5: सामुदायिक वनको वर्षभरि भएका आर्थिक क्रियाकलापहरू र अन्य क्रियाकलापहरूको हामीले हेर्छौं, वर्षको एक पटक हेर्छौं र हामीले आय व्यय र आमदानी हामी निकाल्छौं। यसरी हामीले प्रत्येक वर्ष साउन भदौतिर हेर्ने गर्छौं, बिल भर पाइहाल्छौं। अहिलेसम्म हामीले पाएको राम्रै छ, यहाँको क्रियाकलापहरूमा पारदर्शिता नै छ। यहाँको जुन समितिले पनि काम गर्नुभन्दा अगाडि निर्णयहरू गरेर त्यो कामहरू गरिरहेको देख्यौं र वास्तविक खर्चहरू जुन छ त्यो मात्रै भेटायौं र फजुल खर्च त्यस्तो अनावश्यक खर्च गरेको हामीले भेटाएनौं र केही कुराहरू त्रुटिहरू भेटिन्छन्। सामान्य कुराहरू जस्तो हामीले भेटाएको अरू खासै केही छैन। जो मर्ने गर्नेमा दिने भनेर निशुल्क रूपमा दिइने गरेको थियो त्यो चाहिँ अलिकतै खर्च लागेको हुन्छ सामुदायिक वनको, बरू खर्चभरि लिनुहोस् न भन्ने कुराहरूको सुझाव पनि हामीले दिएका थियौँ। यस वर्ष अब कस्तो हुन्छ हेरौँ। कार्यान्वयन भए जस्तो लागिरहेछ मलाई, किनभने मलाई सोधेका हुन्छन् सर यस्तो आयो के गरौँ त, उसले भने जति लागत लागेको छ त्यति लिनुहोस् अरू चाहिँ मिना गरिदिनुहोस् न भन्छु। त्यो विधानमा पनि त्यही लेखेको हुन्छ लागत खर्च लिने भनेर।
0: एक हजार एक सय उपभोक्ता रहेको एसोरे सामुदायिक वनका उपभोक्ताहरू वनबाट प्राप्त हुने सेवाबाट कतिको सन्तुष्ट छन् त सुनौ उहाँहरूको जवाब।
6: मेरो नाम नरवार सुनार, जानकी हाट, बालबजार। म यस ऐश्वर्य सामुदायिक वनको उपभोक्ता। सेवा सुविधा भनेको हामीसित अहिलेसम्म अरू के पाउँथ्यौँ र हामीहरू घाँस दाउरा अनि काठहरू लट्ठाहरू पाउँछौँ हामीहरू, अनि यही हो हाम्रो सुविधाहरू भयो। यस्तो मासिक रूपमा वार्षिक भन्नाले वर्षको एकचोटि पाउँछौँ काठहरू भनौँ, अब घाँसहरू यस्तै अब वार्षिकै भनौँ पाइरहन्छ, पाइन्छ, खरहरू पनि पाउँछौँ। अरू सेवा सुविधा भनेको वनबाट पाउने उपलब्धहरू त्यही नै हो। वन पैदावारहरूमा हामीले अहिलेसम्म त्यति अब मजुरीहरू पनि गर्ने पाइरहेछन्, केही घाँस दाउराहरू पनि छन् पाइरहेछन्, अरू सबै ठिकै छ, अरू धेरै जस्तो केही त्यतिसम्म केही छैन हाम्रो भनौँ। दाउरा र लट्ठाहरू मासिक वर्षको एकचोटि पाउँछौँ। अब त्यो यस्तो छ एउटा, जस्तै मलाई चासो छ भने मैले लान्छु, दाउरा पनि लान्छु, केही लट्ठाहरू पनि लान्छु, खामा घरका अनि झ्याल ढोकाहरू दरवाजा बनाउन पाएपछि लग्छौँ। अन्न कसैले लग्दा पनि लग्दैन, अहिलेसम्म कसैले लगे पनि छैन, त्यस्तो हुन्छ आवश्यकता अनुसारको दाउराहरू पाइरहेको छ राखेको छ अनि लट्ठाहरू पनि पाइरहेको छ। 2055 सालबाट बनेको वन हो, बनाउने पनि हामी नै हो, खुसी छ। अझै पनि हाम्रो सल्लाह सुझाव अझै पनि हामीलाई यो वनबाट अझै पनि केही उपभोक्ताहरूले सहयोग सुविधाहरू अझ पनि उपलब्धिहरू हुनुपर्ने थियो, अलि त सोचे जस्तो अझै भएन, अझ हुनुपर्छ। अनि काठ दाउरा अनि घाँस काट्ने चोरी सिकारीहरू बन्न हुनुपर्ने, अनि महिनाको एकचोटि सामुदायिक वनले केही न केही एक दिन महिनाको एकचोटि खोलेर वन पैदावारहरूबाट सेवा सुविधा गरिदिएको भए ठिक हुन्थ्यो भन्ने आशा हो।
7: भक्तराज गिरी, जानकी हाट, जादुपुर।
8: सुविधाहरू भन्नुपर्दा सुविधा छ भनौँ, अब सुविधाहरू सबै पाइया छ, समय समयमा काठहरू पनि पाइया छ, दाउरा पनि पाइन्छ समयमा, ठिकै छ। हामी अब यो टोल टोललाई अब यो गोलियाहरू टोल टोलमा हुन्छ भित्र, त्यहाँबाट हामी टोल टोललाई हामी अब टोलमा लगेर चिराएर हामी बाँड्छौँ, आरामीमा चिराएर त्यो बाँड्छौँ आफ्नै टोलमा लगेर। अनि अब दाउराहरू पनि अब चाहिए बेला पाइरहेको छ दाउराहरू पनि, कुनै अब जस्तै समस्या पर्यो काज क्रियामा भयो अब अनि अरू बाल्नुको लागि पनि चाहिए बेला अब पाइरहेको छ, माइको बेला पाइरहेको छ, त्यस्तो कुनै छैन, गुनासोहरू छैन।
0: हवस् त, आजलाई कार्यक्रम हाम्रो वन यति नै, अर्को साता आजकै समयमा उपस्थित हुनेछौ। आजको कार्यक्रमबाट प्राविधिक मित्र छपिलाल चौधरीलाई धन्यवाद दिँदै म कार्यक्रम प्रस्तुता गीता पनि विदा हुन्छु। नमस्कार।

0: सूचना सूचना सूचना यही मिति 2083 साल जेठ 31 गति का दिन जानकी गाउँपालिका 9 नम्बर ओडा कार्यालयको आयोजनामा देउदा तथा बृहत सांस्कृतिक कार्यक्रम जानकी गाउँपालिका 9 अमरावती स्थित कृषि हाट बजारको प्रांगणमा हुन गइरहेकोले सम्पूर्ण आमाबुवा दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा उपस्थित भइदिन हुन हार्दिक अनुरोध गर्दछौ। कार्यक्रमको मुख्य आकर्षण तथा झाँकीहरू स्थानीय देउडा गायकको बेजोड प्रस्तुति। स्थानीय पञ्चे बाजा सखिया नाच हुर्के नाच लगायत विभिन्न सांस्कृतिक झाँकीहरूको प्रस्तुति रहनेछ। जानकी गाउँपालिका 9 नम्बर ओडा कार्यालय खैरीफाटा कैलाली।
1: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा 11 वाणिज्य संकायमा भर्ना खुल्यो।
2: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ। विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यावहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ।
1: पढाइ हुने विषयहरू
3: अनिवार्य नेपाली,
1: अनिवार्य अंग्रेजी,
3: सामाजिक गणित,
1: ऐच्छिक लेखाशास्त्र,
3: ऐच्छिक वित्तशास्त्र,
1: ऐच्छिक अर्थशास्त्र,
3: कम्प्युटर विज्ञान।
1: भर्ना सम्बन्धी कार्यक्रमहरू
3: भर्ना फारम वितरण जेठ 1 गतेदेखि,
1: भर्ना सुरु जेठ 3 गतेदेखि,
3: कक्षा सञ्चालन जेठ 25 गतेदेखि,
1: पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म।
3: दक्ष अनुभवी तथा विषयगत विशेषज्ञ शिक्षकद्वारा सहजीकरण गराइनेछ।
1: स्मार्ट क्लासरूम तथा डिजिटल लर्निङ सिस्टमको व्यवस्था,
3: विद्यार्थी मैत्री, शान्त तथा सुरक्षित शैक्षिक वातावरण,
1: नियमित युनिट टेस्ट, विकली टेस्ट तथा मोडेल इक्जाम सञ्चालन गरिनेछ।
3: कमजोर विद्यार्थीका लागि विशेष सुधारात्मक कक्षाको व्यवस्था,
1: उत्कृष्ट विद्यार्थीलाई मासिक तथा वार्षिक पुरस्कारको व्यवस्था,
3: समय अनुसार प्र्याक्टिकल प्रेजेन्टेसन तथा प्रोजेक्ट बेस्ड लर्निङमा विशेष जोड,
1: आधुनिक कम्प्युटर ल्याब तथा इन्टरनेट सुविधा सहितको अध्ययन व्यवस्था,
3: अनुभवी करियर काउन्सिलरद्वारा भविष्य निर्माण सम्बन्धी मार्गदर्शन,
1: नेतृत्व विकास, व्यक्तित्व विकास तथा सार्वजनिक बोल्ने कला सम्बन्धी तालिम,
3: अनुशासन, नैतिक शिक्षा तथा सकारात्मक सोचको विकासमा विशेष प्राथमिकता,
1: अतिरिक्त क्रियाकलापद्वारा विद्यार्थीको प्रतिभा प्रस्फुटन गराइने,
3: विज्ञान प्रविधि तथा व्यवस्थापन क्षेत्रसँग सम्बन्धित शैक्षिक भ्रमणको व्यवस्था,
1: सीसीटीभी निगरानी सहित सुरक्षित तथा व्यवस्थित विद्यालय वातावरण,
3: अभिभावक र विद्यालय बीच नियमित समन्वय तथा प्रगति प्रतिवेदनको व्यवस्था,
1: सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ,
3: हाई डिग्री अफ डिसिप्लिन एन्ड एकाडेमिक इन्भाइरोमेन्ट भएको।
1: थप जानकारीका लागि 091-560-738, 091-561-446, 98-48-43-31-79 र 98-48-43-36-77।
3: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय टिकापुर कैलाली।
4: तपाईँ सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर FM 101 मेगाहर्ज।

0: सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण आवश्यक मनोविमर्श सेवा आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: ए रुक रुक रुक,
5: के भयो? किन कराएको यस्तो?
4: दाई यस्तो पनि हुन्छ र? 30 दिनसम्म अनलिमिटेड रे।
6: एनसेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
5: हो र?
4: हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
7: आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 1-3 #डायल गरी वा एनसेल एपमा गई लिनुहोस्। एनसेल, नेपालकै लागि।

0: बिजापुर अस्पतालमा छाला तथा यौनरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टीकापुर अस्पतालमा छाला तथा यौनरोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौनरोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल, टीकापुर, कैलाली।
1: के तपाईलाई थाहा छ,
2: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर, मानिसलाई असर गर्छ।
1: हो र?
2: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
1: अनि
2: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
1: के छ त विकल्प?
2: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खाने कुराहरू प्लास्टिकबाट टाढै राखौं।
1: विस्तारै गर्दा हुँदैन?
2: अहँ, हुँदैन। टीकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
2: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टीकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सरसफाई शाखा, टीकापुर, कैलाली।

0: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर।
1: अबदेखि टीकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार आउँदै हुनुहुन्छ।
0: ससानो कुरामा तनाव हुने,
1: बारम्बार मनमा एउटै कुरा खेलिरहने,
0: कुलटमा लाग्ने,
1: छटपटी हुने,
0: मुटु धेरै ढुकढुक हुने,
1: जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असार 13 गते, 20 गते र 27 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नु। टीकापुर अस्पताल, टीकापुर कैलाली।
2: टीकापुर नगरपालिकाको सूचना। नगरपालिका भित्र सञ्चालित व्यवसाय दर्ता नवीकरण गर्न गराउनुका साथै दर्ता नगरी सञ्चालन भइरहेका व्यवसाय अनिवार्य रूपमा सम्बन्धित ओडामा दर्ता गरौं।
3: भवन निर्माण मापदण्ड 2072 अनुसार नयाँ घर निर्माण गर्दा घर नक्सा पास अनुमति लिएर मात्र निर्माण गरौं।
2: यस टीकापुर नगरपालिका कार्यालय वरिपरि लगायत नगर क्षेत्रभित्र व्यवसाय गरी बसेका व्यापारीहरूले पसल अगाडिको सार्वजनिक जग्गा, बाटोमा टहरा लगाई पसलको सामग्रीहरू राखी व्यवसाय गरिरहेको र त्यस्ता कार्यहरूले सड़क दुर्घटना निम्त्याउन सक्ने भएकोले त्यस्ता कार्य तत्काल बन्द गरौ।
3: नगर क्षेत्रभित्र रहेका घुम्टी ठेलाहरू तथा पसलमा व्यवसाय सञ्चालन गरिरहेका व्यापारीहरूले आफ्नो पसलका अगाडि यथाभावी फोहोर गरी उचित व्यवस्थापन नगरेको देखिएकोले यथास्थानमा फोहोर व्यवस्थापन गरौं र गराउं। टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर कैलाली।

0: मंगे मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा
1: असार 6 गते पहिलो शनिबार
0: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खट्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
2: साथै प्रत्येक दिन साँझ 4 बजेदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ।
1: आउने दिन असार 6 गते पहिलो शनिबार
0: आरोग्य मेडिकल एण्ड क्लिनिक अस्पताल रोड टिकापुर 1 कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825637772।
3: ए रुक रुक रुक,
4: के भयो, किन कराएको यस्तो?
3: दाई यस्तो पनि हुन्छ र? 30 दिनसम्म अनलिमिटेड रे।
5: एनसेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
3: हो र? हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
6: आजै यो सुपर भ्यालु प्याक *123# डायल गरी वा एनसेल एप मगाइ लिनुहोस्। एनसेल, नेपालकै लागि।

0: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टीकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
1: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
0: जनरल फिजिसियन विशेषज्ञ सेवा,
1: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
0: रोग सेवा,
1: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
0: मनोचिकित्सक विशेषज्ञ सेवा,
2: हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार,
0: र सिटी स्क्यान सेवा,
1: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एचडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
0: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
1: फार्मासिस्टद्वारा फार्मेसी सेवा चौबिसै घण्टा,
0: चौबिसै घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
1: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
0: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
1: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाई,
0: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
1: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35-8, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।
3: छोरी फुलटिप्न बारीमा गएकी थिइन्, सर्पले टोकेछ, विष निकालिदिनुहुन्छ कि भनेर लिएर आएको।
4: सर्पले टोकेको विषको उपचार गर्दा त सर्पदंश उपचार केन्द्रमै लैजानुपर्छ कमल। त्यहाँ दक्ष तथा तालिम प्राप्त चिकित्सकहरूले विषालु सर्पले टोकेको हो कि होइन पत्ता लगाएर सर्पदंश उपचारमा प्रयोग हुने एन्टी भेनमबाट उपचार गर्छन्।
3: सर्पदंश उपचार केन्द्रको बारेमा मैले पनि सुनेको त हो, तर
4: सर केही होइन, छोरीलाई तुरन्त उपचार केन्द्रमा लगिहाल। नेपाल सरकारले सर्पदंशको उपचार तथा एन्टी भेनम समेत निशुल्क उपलब्ध गराउँछ, खर्चको पनि चिन्ता लिनु पर्दैन।
5: बाबा,
3: छोरी नाति है, तिमीलाई केही हुँदैन, म एम्बुलेन्सलाई फोन गरिहाल्छु,
4: एम्बुलेन्स आइपुग्न समय लाग्न सक्छ। मेरो छोरो सन्देशले मोटरसाइकलमा राखेर तिमीहरूलाई उपचार केन्द्र लगिदिन्छ। बाबु सन्देश, तयार भएर छिट्ट बाहिर आऊ त।
6: सर्पदंश प्रभावित जिल्लाहरूमा बिरामीहरूको समयमै उपचार गरी ज्यान जोगाउने उद्देश्यले सर्पदंश उपचार केन्द्र सञ्चालनमा छन्। यी उपचार केन्द्रमा सर्पदंशको उपचार निशुल्क हुन्छ। सर्पको टोकाइले मानिसको मृत्यु नहोस् भनेर सरकारले सर्पदंश उपचारमा प्रयोग हुने एन्टिभेनम निशुल्क उपलब्ध गराएको छ। आफ्नो नजिकै रहेको सर्पदंश उपचार केन्द्रको सम्पर्क नम्बर साथमै राख्नुपर्छ।
7: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
8: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
9: जान छै उडन चरी दिन रात भौतारी, आई गयो रेडियो खोल देउडा चौतारी, आई गयो रेडियो खोल देउडा चौतारी।
5: भएको आउँदो बाह्रै मास दिन काटु म क्यारी बाटो हेरी बसेकी छ घर मेरी प्यारी
10: एकडाली बाजगुर आउँछको एकडाली साजको यति सौराई क्या लाग्दो छ परदेशी बाजको यति सौराई क्या लाग्दो छ परदेशी

0: तमरा हमरा गाउँ घरका कुरा हन्या तमिल लेखी पठाएका देउडा गीत वाचन गर्ने एकमात्र कार्यक्रम देउडा चौतारी। आउन जनभुल्या तम्रो आफ्नै रेडियो स्टेशन सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जमा
1: हरेक साताको आइतबार दिउँसो 3 बजेदेखि
0: कार्यक्रम देउडा चौतारी।

मिर्जापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टीकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल, टीकापुर, कैलाली।

0: शर्बतको सेवन गर्नुपर्छ।
1: चिनीको मात्रा बढी भएका झोल पदार्थ बढी नपिउने, जस्तो चिया, कफी, सोडा जस्ता पिय पदार्थ।
0: नरम मुलायम सुतीको कपडा लगाउने,
1: व्यायाम गर्नु पर्दा बिहान बेलुका रुखको छहारीमा मात्र गर्ने,
0: र बालबालिका वृद्धा तथा दीर्घ रोगीको विशेष ख्याल गरौ।
2: टिकापुर नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

यही मिति 2083 साल असार 1 र 2 गते मगर समुदायको संस्कृति भूमि पर्व प्रवर्धन संरक्षण कार्यक्रम हुने भएकोले सम्पूर्ण आमा बुवा दाजुभाइ दिदी बहिनीहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। कार्यक्रम हुने स्थान टिकापुरको भानु चोक, समय बिहान 10 बजेदेखि साँझ 7 बजेसम्म। कार्यक्रमका आकर्षणहरू भूमि नाच, मारुनी नाच, कौरा नाच, सालैजो नाच लगायतको सांस्कृतिक कार्यक्रम रहनेछ। आयोजक नेपाल मगर संघ, टिकापुर नगरपालिका 1 नम्बर ओडा कार्य समिति, टिकापुर कैलाली।

0: संगे मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा
1: असार 6 गते पहिलो शनिबार
0: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
2: साथै प्रत्येक दिन साँझ 4 बजेदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ।
1: आउने दिन असार 6 गते पहिलो शनिबार
0: आरोग्य मेडिकल एण्ड क्लिनिक अस्पताल रोड टिकापुर 1 कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825677772।
3: आई बुढल्ला सुन्टो कि नै वा नन्दी भोज आगिली न अब समय एक ठो घर गहना नै हो बनाइना उनी ना पट्टा नि पैना त
4: अरे गहना बनाइना त हो दुकान खोस्ते खोस्ते परेशाना तु कहाँ बनाऊ कहाँ बनाऊ
3: तुहार बाटस तर तुहार रामपुरान दिदी कहिए नै सामुएल ज्वेलर्स मसे गहना बनाका आन्छे कि कत्रा सुघर बनाकन ल बाटी
4: ए ले ले ठीक है बा चल हाली भात वट खाई आऊ जाइका हूँ सामुएल ज्वेलर्स में घर गहना बनाई। सामुएल ज्वेलर्स बलभद्र चौक टिकापुर प्रोप्राइटर तेहरी सिंह सुनार
3: हमारे यहाँ हरेक मेरी सुन चांदी के गौर गहना बना जाए रसायन बिना रसायन के गौर गहना बना जाए ओ ऑर्डर अनुसार फिर बना जाए। मोबाइल नंबर 9864141208 ओ 9846239161।
5: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
6: यो ओसीएमसी भनेको के आयो फेरि? ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण आवश्यक मनोविमर्श सेवा आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
7: ओसीएमसीले के सहयोग गर्छ त?
6: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
8: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213 इमेल ocmctikapur@gmail.com।
9: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त भाउ के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ छ नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602204।
7: ए रोक रोक रोक, के भयो? किन कराएको यस्तो
8: दाई? यस्तो पनि हुन्छ र? 30 दिनसम्म अनलिमिटेड रे।
9: एनसेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
7: हो र?
8: हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
7: ओहो, अझै यो सुपर भ्यालु प्याक एस्ट्रिक 1-2-3 ह्यास डायल गरी वा एनसेल एप मगाइ लिनुहोस्। एनसेल, नेपालकै लागि।

0: सामाजिक सञ्जालमा गाली, धम्की, फोटो भिडियो दुरूपयोग, नक्कली आईडी बनाएर हैरानी, यी सबै महिला हिंसा हुन्।
1: अनलाइन हिंसा पनि कानून अनुसार अपराध हो। यस्तो भएमा स्क्रिनसट राखौं, प्रमाण सुरक्षित गरौं,
0: आफ्नो पासवर्ड अरूलाई शेयर नगरौं, भावनामा बगेर अरू कसैलाई आफ्नो भिडियो बनाउने वा फोटोहरू शेयर गर्ने अनुमति नदिऊ। यस्तो भएको पाइएमा प्रहरी वा साइबर ब्युरोमा उजुरी गरौं।
2: सम्मानित व्यवहार गरौं, हिंसा मुक्त डिजिटल समाज बनाऊ।
1: सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, महिला समुत्थान परियोजना, धनगढी कैलाली।
3: ओए, सबै पेपर अर्को सकिया हो?
4: सकियो।
3: तेरो पर्सनल मोबाइल नम्बर त ब्लक गरी।
4: पर्सनल मोबाइल नम्बर त उही दिनै टेलिकमको अफिस जाइबर ब्लक गरिबर आयौ।
3: ओए, बैंकमी
4: बैंकमी
3: ता
4: केही अद्दु पड्यो भ?
3: त्यो त अद्दु पढन्छ भ। आफ्नो मोबाइल नम्बर बदल्नु वा ब्लक भएको आफ्नो बैंकलाई जानकारी दिनु पर्छ रे। आफ्नो बैंक खाताको जानकारी औरका हातमै पुग्दो बठे सचेत बनौ,
4: सतर्क रहौ, ठगि बठे बचौ।
5: सिद्धार्थ बैंक पठे जनहितमै जारी सन्देश।
6: सिद्धार्थ बैंक, सम्बन्ध सधैँभरिलाई।

0: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा 11 मा वाणिज्य संकायमा भर्ना खुल्यो।
1: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ। विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यावहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ।
0: पढाइ हुने विषयहरू
2: अनिवार्य नेपाली,
0: अनिवार्य अंग्रेजी,
2: सामाजिक
0: गणित,
2: ऐच्छिक
0: लेखाशास्त्र,
2: ऐच्छिक वित्तशास्त्र,
0: ऐच्छिक अर्थशास्त्र,
2: कम्प्युटर विज्ञान,
0: भर्ना सम्बन्धी कार्यक्रमहरू,
2: भर्ना फारम वितरण जेठ 1 गतेदेखि,
0: भर्ना सुरु जेठ 3 गतेदेखि,
2: कक्षा सञ्चालन जेठ 25 गतेदेखि,
0: पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म। सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ। थप जानकारीका लागि 091-560-738, 091-561-446, 98-48-43-31-79 र 98-48-43-36-77।
1: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय टिकापुर कैलाली।
3: ए रुक रुक रुक, के भयो, किन कराएको यस्तो?
4: दाई यस्तो पनि हुन्छ र, 30 दिनसम्म अनलिमिटेड
5: डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
3: हो र।
4: हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
6: आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 1-2-3 हास डायल गरी वा एनसेल एप मगाइ लिनुहोस्। एनसेल, नेपालकै लागि।

0: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त भाउ के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, झग तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन प्यान्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
2: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
5: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602204।
6: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भयो म त अब।
7: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपथ मूल्यमा, टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
6: ए यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
7: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
3: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
6: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
8: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्रेक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर केवालाल चौधरी।
7: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 98487188।

0: परिवारमा सबै बिरामी
1: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो तर यति हुँदाहुँदै पनि सबै एकलासो कहाँ हुन्छ र
0: कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो कसो कालले छिटो नलाग्ला
2: होइन चाहिँ जो माइलो त्यो बर्बर बर्बर कराइराख के भएको छ हौ तलाई
0: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ छोरो उस्तै बिरामी छ स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भन्यो म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लाग्या लाग्यो हुन्छ खानै सक्दैन
2: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो
3: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
4: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर ठकरौला रोड टिकापुर कैलाली
5: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

यही मिति 2083 साल असार 1 र 2 गते मगर समुदायको संस्कृति भूमि पर्व प्रवर्धन संरक्षण कार्यक्रम हुने भएकोले सम्पूर्ण आमा बुवा दाजुभाइ दिदी बहिनीहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। कार्यक्रम हुने स्थान टिकापुरको भानुचोक, समय बिहान 10 बजेदेखि साँझ 7 बजेसम्म। कार्यक्रमका आकर्षणहरू: भूमि नाच, मारुनी नाच, कौरा नाच, सालैजो नाच लगायतको सांस्कृतिक कार्यक्रम रहनेछ। आयोजक नेपाल मगर संघ, टिकापुर नगरपालिका 1 नम्बर ओडा कार्य समिति, टिकापुर कैलाली।

0: बा आइकै क्या, आज त पहिला नोकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
1: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारेकन आएकी छु। हो भने बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफमा त कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्टका समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाँची मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, त्यसैले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
0: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
1: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01597021772 मा सम्पर्क गर्या।

0: सूचना यही मिति 2083 साल जेठ 31 गते का दिन जानकी गाउँपालिका 9 नम्बर ओडा कार्यालयको आयोजनामा देउदा तथा वृहत सांस्कृतिक कार्यक्रम जानकी गाउँपालिका 9 अमरावती स्थित कृषि हाट बजारको प्रांगणमा हुन गइरहेकोले सम्पूर्ण आमाबुवा दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा उपस्थित भइदिन हुन हार्दिक अनुरोध गर्दछौं। कार्यक्रमको मुख्य आकर्षण तथा झाँकीहरू स्थानीय देउडा गायकको बेजोड प्रस्तुति। स्थानीय पञ्चे बाजा, सखिया नाच, हुर्के नाच लगायत विभिन्न सांस्कृतिक झाँकीहरूको प्रस्तुति रहनेछ। जानकी गाउँपालिका 9 नम्बर ओडा कार्यालय खैरीफाटा कैलाली।
1: के तपाईलाई थाहा छ,
2: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
1: हो र?
2: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
1: अनि
2: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं।
1: के छ त विकल्प?
2: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढै राखौं।
1: विस्तारै गर्दा हुँदैन?
2: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
2: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।

0: ए सन्तेकी आमा, पर कान्छाशालाको बिहाको न्युत आएको छ, कसो हो त, जाने विचार छ कि नै त?
1: आफ्ना कान्छा भाइको बिहा नगर्जन पन भएन, जाउँ भने भुवाको मंगलसूत्र पन भाँची गयो।
0: यतिका लागि त सामुएल ज्वेलर्स बनेको, बरु अहिले जाउँ, एक दुई दिनमा त फ्याट्टै बनाइहाल्ला छन् त्यहाँ।
1: आज त सन्तेका बाले मनकै कुरो हर्यो, त बाई जाउँ।
2: सामुएल ज्वेलर्स सुनसादीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनसादी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार, सम्पर्क नम्बर 9864-44-1208, 9846-39-261।
3: जिजापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर रहने बारेको सूचना। टीकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल, टीकापुर, कैलाली।

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन युभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि
2: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर 9807106772। स्वास्थ्यका लागि पानी।
4: घर परिवारमा सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो, तर यति हुँदाहुँदै पनि सबै एकलासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो हो। कसो कालो छिटो नलाग्ला
5: के बर्बर बर्बर कराइरहेछ, के भएको छ तलाई?
4: हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसकेँ। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भन्या। म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लाग्या लाग्या हुन्छ, खानै सक्दैन।
5: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीबाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
6: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
7: सम्पर्क स्थान चण्डीबाई मेडिकल स्टोर, ढकरौला रोड, टिकापुर, कैलाली।

0: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन्त भाउ के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला टेरस।
2: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला टेरस।
5: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602004।
6: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौ।
7: यो ओसीएमसी भनेको के आयो फेरि?
8: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला, बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र, प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
7: ओसीएमसीले के सहयोग गर्छ त?
8: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
9: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584899213, इमेल ocmcticapur@gmail.com।

0: पालिकाको गाउँवासीहरूमा हार्दिक अनुरोध।
1: नेपालको संविधानको भाग 3 मौलिक हक धारा 39 अन्तर्गत बाल बालिकाको हकको व्यवस्था भएको र बाल बालिका ऐन 2075, बाल श्रम निषेध र नियमित गर्ने ऐन 2056, स्थानीय सरकार सञ्चालन ऐन 2074 समेतलाई कार्यान्वयन गर्न गराउनका लागि गाउँपालिका तत्पर रहेको हुँदा 20 वर्ष मुनिका किशोर किशोरीहरूले विवाह गरे गराएमा भागे भगाएमा दुवै पक्ष कानून बमोजिम दण्डनीय हुने भएकाले 20 वर्ष मुनिका विवाहहरू विवाह दर्ता नहुने र स्वतः बदर हुने भएकाले आफू सचेत भई अरूलाई सचेत गराई कानूनको पालना गर्न गराउनका लागि हार्दिक अनुरोध गर्दछौ। साथै बालबालिकालाई निकृष्ट प्रकारको श्रम जस्तै मोटर ग्यारेज, होटल, कारखाना, गिट्टी बालुवा, घरेलु कामदार, गाडीमा सहचालक आदिमा नलगाउन, 18 वर्ष मुनिका बालबालिकालाई कुनै पनि निकृष्ट श्रममा नलगाउन, धूम्रपान मद्यपान स्वास्थ्यजन्य पदार्थको खरिद बिक्री गर्ने कार्यमा बालबालिकालाई प्रयोग नगर्न हुन र अनिवार्य विद्यालय भर्ना गराई नियमित पठन पाठन कार्यमा संलग्न गर्न हुन हार्दिक अनुरोध छ। कानून विरूद्धका कार्यहरू भए वा गरे गराए कानून बमोजिम कारवाही हुने बेहोरा समेत सम्पूर्ण गाउँवासीहरूलाई जानकारी गराइन्छ।
0: अध्यक्ष गणेश चौधरी, बालमैत्री स्थानीय शासन गाउँपालिका समिति।
2: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा 11 वाणिज्य संकायमा भर्ना खुल्यो।
3: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083का लागि कक्षा 11 अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी, अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ। विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यावहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ।
2: पढाइ हुने विषयहरू अनिवार्य नेपाली, अनिवार्य अंग्रेजी, सामाजिक गणित, ऐच्छिक लेखाशास्त्र, ऐच्छिक वित्त शास्त्र, ऐच्छिक अर्थशास्त्र, कम्प्युटर विज्ञान, भर्ना सम्बन्धी कार्यक्रमहरू, भर्ना फारम वितरण जेठ 1 गतेदेखि, भर्ना सुरु जेठ 3 गतेदेखि, कक्षा सञ्चालन जेठ 25 गतेदेखि, पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म।
3: दक्ष अनुभवी तथा विषयगत विशेषज्ञ शिक्षकद्वारा सहजीकरण गराइनेछ।
2: स्मार्ट क्लासरूम तथा डिजिटल लर्निङ सिस्टमको व्यवस्था,
3: विद्यार्थी मैत्री, शान्त तथा सुरक्षित शैक्षिक वातावरण,
2: नियमित युनिट टेस्ट, विकली टेस्ट तथा मोडेल इक्जाम सञ्चालन गरिनेछ।
3: कमजोर विद्यार्थीका लागि विशेष सुधारात्मक कक्षाको व्यवस्था,
2: उत्कृष्ट विद्यार्थीलाई मासिक तथा वार्षिक पुरस्कारको व्यवस्था,
3: समय अनुसार प्र्याक्टिकल प्रेजेन्टेसन तथा प्रोजेक्ट बेस्ड लर्निङमा विशेष जोड,
2: आधुनिक कम्प्युटर ल्याब तथा इन्टरनेट सुविधा सहितको अध्ययन व्यवस्था,
3: अनुभवी करियर काउन्सिलरद्वारा भविष्य निर्माण सम्बन्धी मार्गदर्शन,
2: नेतृत्व विकास, व्यक्तित्व विकास तथा सार्वजनिक बोल्ने कला सम्बन्धी तालिम,
3: अनुशासन, नैतिक शिक्षा तथा सकारात्मक सोचको विकासमा विशेष प्राथमिकता,
2: अतिरिक्त क्रियाकलापद्वारा विद्यार्थीको प्रतिभा प्रस्फुटन गराइने,
3: विज्ञान प्रविधि तथा व्यवस्थापन क्षेत्रसँग सम्बन्धित शैक्षिक भ्रमणको व्यवस्था,
2: सीसीटीभी निगरानी सहित सुरक्षित तथा व्यवस्थित विद्यालय वातावरण,
3: अभिभावक र विद्यालय बीच नियमित समन्वय तथा प्रगति प्रतिवेदनको व्यवस्था,
2: सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ,
3: हाई डिग्री अफ डिसिप्लिन एन्ड एकाडेमिक इन्भाइरोमेन्ट भएको।
2: थप जानकारीका लागि 091-560-738, 091-561-446, 98-48-43-31 र 98-48-43-77।
3: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय, टिकापुर, कैलाली।

0: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
1: असार 6 गते पहिलो शनिबार
0: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
2: साथै प्रत्येक दिन साँझ 4 बजेदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ।
1: आउने दिन असार 6 गते पहिलो शनिबार
0: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर 1 कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825637772।
3: ए बा आइगई क्या, आज त पहिला नौकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
4: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भन्या बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफ मित्र कस्ता राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्टका समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाची मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, त्यसैले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
3: आफै बाटी सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
4: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, हैन को बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 नि सम्पर्क हरे।
5: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार सत्कार पोलिक्लिनिक प्राली टीकापुरमा।
1: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
0: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
1: महिनाको महिनावारी गडबडीको समस्या,
0: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
1: पेट सम्बन्धी सम्पूर्ण समस्या,
0: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
1: ईसीजी सेवा,
0: डिजिटल एक्सरे सेवा
1: र प्रयोगशाला ल्याब सेवा।
0: फोन नम्बर 98484 27359 र 98442 73 59। सत्कार पोलिक्लिनिक प्राली, गुम्बा रोड टिकापुर, जालपादेवी मन्दिर नजिकै।

0: चेली हेरिदै बालाई लोटरी पढ्यो भने क्या ब्याङ्कको विवरण दिए पैसा खातामी आइजान्छ भन्यो
1: धैरै बा तुमले लोटरी भर्राई थिया
2: आछिन क्या हो रे चेली लोटरी पढ्या त निको हो
1: कभै नभर्या लोटरी कसरी पढन्छ बा इसा मेसेज व्हाट्सएप फेसबुक भाइबर काइमीले आयाले कबै जनपतिया फोनै आयाला गई आफ्नो विवरण कबै जनदिया कसैले वित्तीय संस्थाले तुम्हारो पासवर्ड पिन आदि कबैले माग्दैन यो त बैंक आफैले नै माग्दैन सतर्क रहौ ठगी बटे बचौ सिद्धार्थ बैंक पठाई जनहितमी जारी सन्देश
3: सिद्धार्थ बैंक सम्बन्ध सधैँ भरिलाई
4: गरेको भए होइन गरिहाल्नुहोस् यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स
5: अस्पताल भर्नाको खर्च ल्याब शुल्क र अन्य मेडिकल बिल सँग अब डराउनै पर्दैन सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज न कुनै फाइनेन्सियल तनाव न त क्याशकै झन्झट सिधै तपाईँको ई सेवा एपबाट
4: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स
5: शिखर इन्स्योरेन्सको सहकार्यमा
4: अस्पताल खर्च सहाराले गर्छ
5: ई सेवा सबै सधैँ सँगै

0: ए सन्तेकी आमा, पर कान्छाशालाको बिहाको न्युज आएको छ, कसो हो त, जाने विचार छ कि नै त?
1: आफ्ना कान्छा भाइको बे नगरजन पन भएन, जाउँ भने भयाको मंगलसूत्र पन भाँची गयो।
0: यतिका लागि त सामुएल जोलस बनेको है, बरु अहिलै जाउँ, एक दुई दिनमा त फ्याक्टै बनाइहाल्ला छन् त्यहाँ।
1: आज त सन्तेका बाले मनकै कुरो हर्यो, ठोट त बाई जाउँ।
2: सामुएल ज्वेलर्स सुनसादीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनसादी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर केहरि सिंह सुनार, सम्पर्क नम्बर 9868-44-1208, 9846-39-261।
3: टिकापुर नगरपालिकाको निशुल्क ग्रामीण अल्ट्रासाउण्ड बारे अत्यन्त जरूरी सूचना। टिकापुर नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका तपसिलका ओडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवा तपसिलको स्थान, मिति र समयमा सञ्चालन हुने भएकोले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ। तपसिलका ओडाहरूमा सञ्चालन हुने सेवाहरू: वडा नम्बर 6 असार 1 गते नारायणपुर स्वास्थ्य चौकी, वडा नम्बर 7 असार 2 गते सत्यसहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 9 असार 3 गते झुङ्गा सहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 5 असार 4 गते मणिकापुर सहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 4 असार 5 गते अश्नेरी सहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 1 असार 6 गते एकतानगर कार्य समितिको भवन, वडा नम्बर 2 असार 7 गते विजयनगर सहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 1 असार 8 गते गणेशपुर खोप क्लिनिक भवन, वडा नम्बर 3 असार 9 गते रामपुर सहरी स्वास्थ्य केन्द्र र वडा नम्बर 1 असार 10 गते ज्योति नगर सहरी स्वास्थ्य प्रबन्धन केन्द्र। सबै वडाहरूमा भेला हुने समय बिहान 10 बजेदेखि। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टिकापुर।

0: हेर रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ, ती बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा।
1: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो के इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
2: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरिदिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
1: के गर्छ र सन मेडिकेयरले?
2: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ। त्यो पनि एकदमै थोरै लगानीमा।
1: यति गरेपछि धेरै राहत हुने रहेछ त।
2: हो कान्छा, अपरजट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
1: चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा हो।
3: घर त जेनतेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
4: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ? काठ भन्दा सस्तो, देखिनामा पनि राम्रो अल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न।
3: ए हो त, कहाँ पाइने रहेछ दिदी अल्मोनियमको झ्याल ढोका?
4: कहाँ हुनु भाइ, टिकापुरमा जमरा पारी छ नि मिलन अल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
3: अब त म ढुक्क।
5: मिलन अल्मोनियम एन्ड ग्लास हाउस, जमरा पारी, टिकापुर, कैलाली। प्रोप्राइटर मोहनदास भाट।
4: मोबाइल नम्बर 98 48 51 43 26। जमरा पारी, टिकापुर, कैलाली।

0: सामुदायिक रेडियो टीकापुर एफएमको 12 बजेको मध्याह खबरमा यहाँलाई स्वागत छ। मध्याह खबरबाट रत्नापुन मगरको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप्स हाम्रो पात्रो र नेपाली पात्रोमा पनि सुनिरहनु भएको छ। मध्याह्न खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। जानकी गाउँपालिका वडा नम्बर 9 आज वृहत सांस्कृतिक कार्यक्रम। सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक वर्ष 2083-84 वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित। दौलतपुर घाटमा निर्माणाधीन झुलुङ्गे पुल निर्माणको अन्तिम चरणमा पुल बनेपछि दुवै जिल्लामा नागरिक खुशी। र फिफा विश्वकप अस्ट्रेलियाले लियो अग्रता। अब मध्याह्न खबर विस्तारमा। जानकी गाउँपालिका वडा नम्बर 9 आज बिहान 10 बजेदेखि वृहत सांस्कृतिक कार्यक्रम हुँदैछ। समुदायमा लोप हुन लागेको लोक कलालाई संरक्षण गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरेको आयोजकले जनाएको छ। कार्यक्रममा सखिया नाच, हुड्के नाच, पञ्चे बाजा लगायतको प्रस्तुति रहनेछ। जिल्ला अदालत कैलालीको फैसलाले डाका चोरी मुद्दामा 6 वर्ष कैद सजाय र 33,750 जरिवाना तोकिएको धनगढ़ी उपमहानगरपालिका ठार बस्ने 32 वर्षीय रमेश खड्का पक्राउ परेका हुन्। खड्कालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले शुक्रबार निस्के घर ठेगानाबाट पक्राउ गरेको जनाएको छ। सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक वर्ष 2083-84 वार्षिक नीति तथा कार्यक्रम सभाको बहुमतले पारित गरेको छ। शनिबार बसेको प्रदेश सभा बैठकले सुदूरपश्चिम प्रदेश सभा नियमावली 2080 नियम 38 उपनियम 4 बमोजिम नीति कार्यक्रमलाई सभाबाट बहुमतले पारित गरेको हो। नीति कार्यक्रमलाई पारित गर्नु अघि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह सभालाई सम्बोधन गर्नुभएको छ। तेस्रो पटक बजेट ल्याउन लागेको प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहले सभालाई सम्बोधनका क्रममा सबै प्रदेश सभा सदस्य सरकारलाई विश्वासिलो बनाउन सबैले सहयोग गरेकोमा धन्यवाद दिनुभयो। धेरै कोणबाट प्रश्न उठिरहेकाले सबै जिम्मेवार हुनुपर्ने बताउँदै सरकार र संसद एक भएर अघि बढ्दा विपक्षी दलका नेताले भनेका विषय पनि सम्बोधन हुने बताउनुभयो। जेठ 18 गते प्रदेश सरकारको नीति कार्यक्रम प्रदेश प्रमुख नजीर मियाले प्रस्तुत गर्नुभएको थियो। नीति तथा कार्यक्रममाथि 21 प्रदेश सभा सदस्यहरूले विचारहरू राखेका छन्। सुझावहरू बजेट पक्केतामा समेटिएर आउने आश्वासन दिनुभयो। नेपालमा लागू औषध दुर्व्यसन भएवा सामाजिक समस्याका रूपमा विस्तार हुँदै गएको देखिएको छ। किशोर र युवा पुस्ता यसको सबैभन्दा ठूलो शिकार बन्दै जाँदा परिवार विखण्डन, अपराध वृद्धि र सामाजिक असुरक्षा बढ़न थालेको छ। एकातिर कुलतमा फस्ने युवाको संख्या बढ़िरहेको छ भने अर्कोतर्फ प्रहरीले नियन्त्रण अभियान तीव्र बनाएको छ। पछिल्ला 4 दिनमा मात्र देशभरबाट 76 लागू औषध कारोबारी र भरिया पक्राउ परेका छन्। केही वर्ष अघि शहर केन्द्रित हुने गरेको सेवन असर पसार र कारोबार विस्तारै गाउँमा समेत फैलिन थालेको देखिएको छ। यसले दुर्गम जिल्लाका परिवारले पीड़ा भोग्नु परिरहेको छ। काठमाण्डुकी एक आमाका अनुसार वहाँका 20 वर्षीय छोरा विगत 5 वर्षदेखि लागू औषध कुलतमा छन्। सुधार केन्द्र, उपचार र पारिवारिक प्रयासका बावजूद अवस्था सुध्रिन सकेको छैन। दुर्व्यसन बढ़दै जाँदा उनी चोरी, झैझगड़ा र आपराधिक गतिविधिमा संलग्न हुन थालेका छन्। डाङ्की अर्की महिलाले पनि किशोर अवस्थामै कुलतमा फँसेका छोराका कारण परिवारले सामाजिक अपमान, आर्थिक भार र मानसिक तनाव झेल्नु परेको बताउनुभयो। मध्याह खबरमा दौलतपुर घाटमा निर्माणाधीन झुलुङ्गे पुल निर्माणको अन्तिम चरणमा लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
1: लूबाट कसरी बच्ने? बाहिर निस्कदा टाउको, कान र गर्दन कपडाले छोपेर हिँड्नुपर्छ वा सिधै सूर्यको किरण छालामा नछिर्ने तर हावा छिर्ने खालका कपडा लगाउने।
2: खेतबारीमा काम सकभर बिहान वा बेलुका मात्र गर्ने।
1: बिरामीले पटक पटक गरी पानी पी राख्नुपर्छ।
2: कहिले पनि खाली पेट बस्नु हुँदैन, यसले समस्या थप बढ्न सक्छ।
1: गर्मी मौसममा काँक्रो, प्याजको रस, बेल

0: आँप कागतीको शरबतको सेवन गर्नुपर्छ।
1: चिनीको मात्रा बढी भएका झोल पदार्थ बढी नपिउने, जस्तो चिया, कफी, सोडा जस्ता पिय पदार्थ।
0: नरम मुलायम सुतीको कपडा लगाउने,
1: व्यायाम गर्नु पर्दा बिहान बेलुका रुखको छहारीमा मात्र गर्ने,
0: र बालबालिका वृद्ध तथा दीर्घ रोगीको विशेष ख्याल गरौं।
2: टिकापुर नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: टिकापुर नगरपालिकाको निशुल्क ग्रामीण अल्ट्रासाउण्ड बारे अत्यन्त जरूरी सूचना। टिकापुर नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका तपसिलका ओडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवा तपसिलको स्थान, मिति र समयमा सञ्चालन हुने भएकोले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ। तपसिलका ओडाहरूमा सञ्चालन हुने सेवाहरू: वडा नम्बर 6 असार 1 गते नारायणपुर स्वास्थ्य चौकी, वडा नम्बर 7 असार 2 गते सत्तीसहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 9 असार 3 गते झुङ्गा सहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 5 असार 4 गते मणिकापुर सहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 4 असार 5 गते अस्नेरी सहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 1 असार 6 गते एकतानगर कार्य समितिको भवन, वडा नम्बर 2 असार 7 गते विजयनगर सहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 1 असार 8 गते गणेशपुर खोप क्लिनिक भवन, वडा नम्बर 3 असार 9 गते रामपुर सहरी स्वास्थ्य केन्द्र र वडा नम्बर 1 असार 10 गते ज्योति नगर सहरी स्वास्थ्य प्रबन्धन केन्द्र। सबै वडाहरूमा भेला हुने समय बिहान 10 बजेदेखि। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टिकापुर।
4: जानकी गाउँपालिकाको गाउँवासीहरूमा हार्दिक अनुरोध।
5: नेपालको संविधानको भाग 3 मौलिक हक धारा 39 अन्तर्गत बालबालिकाको हकको व्यवस्था भएको र बालबालिका ऐन 2075, बाल श्रम निषेध र नियमित गर्ने ऐन 2056, स्थानीय सरकार सञ्चालन ऐन 2074 समेतलाई कार्यान्वयन गर्न गराउनका लागि गाउँपालिका तत्पर रहेको हुँदा 20 वर्ष मुनिका किशोर किशोरीहरूले विवाह गरे गराएमा, भागे भगाएमा दुवै पक्ष कानून बमोजिम दण्डनीय हुने भएकाले 20 वर्ष मुनिका विवाहहरू विवाह दर्ता नहुने र स्वत बदर हुने भएकाले आफू सचेत भई अरूलाई सचेत गराई कानूनको पालना गर्न गराउनका लागि हार्दिक अनुरोध गर्दछौ। साथै बालबालिकालाई निकृष्ट प्रकारको श्रम जस्तै मोटर ग्यारेज, होटल, कारखाना, गिट्टी बालुवा, घरेलु कामदार, गाडीमा सहचालक आदिमा नलगाउन, 18 वर्ष मुनिका बालबालिकालाई कुनै पनि निकृष्ट श्रममा नलगाउन, धुम्रपान, मद्यपान, स्वास्थ्यजन्य पदार्थको खरिद बिक्री गर्ने कार्यमा बालबालिकालाई प्रयोग नगर्न हुन र अनिवार्य विद्यालय भर्ना गराई नियमित पठन पाठन कार्यमा संलग्न गर्न हुन हार्दिक अनुरोध छ। कानून विरुद्धका कार्यहरू भए वा गरे गराए कानून बमोजिम कारवाही हुने बेहोरा समेत सम्पूर्ण गाउँवासीहरूलाई जानकारी गराइन्छ।
4: अध्यक्ष गणेश चौधरी, बालमैत्री स्थानीय शासन गाउँपालिका समिति।
3: विश्रामपछि अब पुनः बाँकी खबर। कैलालीको टिकापुर र बर्दियाको दौलतपुर जोड्ने कर्णाली नदीमा झुलुङ्गे पुल निर्माण अन्तिम चरणमा पुगेको छ। टिकापुर नगरपालिका वडा नम्बर 5 दौलतपुरको कर्णाली नदीमा निर्माण भइरहेको झुलुङ्गे पुलको काम अन्तिम चरणमा पुगेको हो। 10 महिना अगाडिदेखि निर्माण शुरू गरेको थानी निर्माण सेवा काठमाडौँका साइट इन्चार्ज विक्रम बस्नेतका अनुसार पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ। बस्नेतले असार पहिलो साता नै पुल हस्तान्तरण गरिने बताउनुभयो। 15,73,00,000 लागतमा बनेको पुलको लम्बाई 482 मिटर, चौडाई 1.60 मिटर रहेको छ। पुल निर्माण सम्पन्न भएपछि स्थानीय बासिन्दाको आवत जावत सहज हुनेछ भने टिकापुर र राजापुर क्षेत्रमा व्यापारिक गतिविधिमा वृद्धि हुने स्थानीयहरू बताउँछन्। कैलालीको विभिन्न वन क्षेत्रमा गरिएको अतिक्रमण हटाउने अभियान अन्तर्गत 47 कच्ची तथा पक्की संरचना भत्काइएको छ। करिब 35 हेक्टर वन क्षेत्रमा बनाइएका संरचना भत्काएको डिभिजन वन कार्यालय कैलालीका वरिष्ठ डिभिजनल वन अधिकृत राम विचारी ठाकुरले जानकारी दिनुभयो। उहाँका अनुसार डिभिजन वन कार्यालय कैलालीका वरिष्ठ वन अधिकृत जीवत्स यादवको नेतृत्वमा खटिएको टोलीले जिल्लाको गोदावरी नगरपालिका अन्तर्गत भीमदत्त राजमार्ग आसपास वन अतिक्रमण गरी बनाइएका घर टहरा र अन्य संरचना भत्काइएको हो। भ्यागुत्ते पानी बासपानी र गोदावरी क्षेत्र आसपासका वन क्षेत्रमा लामो समयदेखि अवैध रूपमा निर्माण गरिएका संरचना हटाइएको र वन क्षेत्रलाई अतिक्रमण मुक्त बनाइएको उनले बताउनुभयो। अतिक्रमण हटाउने अभियानमा डिभिजन वन कार्यालयका कार्यालय कैलालीका 10 सब डिभिजन वन कार्यालयका कर्मचारी नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलको संयुक्त टोली गरी 200 जनाको हाराहारीमा जनशक्ति परिचालन गरिएको थियो। यसअघि पनि अत्तरिया आसपासका क्षेत्र तथा डिभिजन वन कार्यालय कैलाली अन्तर्गत पर्ने पूर्व पश्चिम राजमार्ग छेउमा बनाएका संरचना हटाइएको थियो। वन क्षेत्रभित्र अवैध रूपमा निर्माण गरिएका कच्ची घर टहरा तथा अन्य संरचनाले वन संरक्षण र जैविक विविधतामा नकारात्मक असर पार्दै आएको भन्दै अतिक्रमण हटाउनु आवश्यक रहेको ठाकुर बताउँछन्। डिभिजन वन कार्यालय कैलालीले वन क्षेत्रको दीर्घकालीन संरक्षणका लागि नियमित अनुगमनसँगै अतिक्रमण पुनः नदोहोरियोस् भन्ने उद्देश्यले निगरानी थप कड़ा बनाएको जनाएको छ। कैलाली वन अतिक्रमणको दृष्टिकोणले देशकै सबैभन्दा संवेदनशील जिल्ला मध्ये एक मानिन्छ। महालेखा परीक्षकको 62 वार्षिक प्रतिवेदन अनुसार देशभर अतिक्रमणमा परेको करिब 1,04,000 हेक्टर वन क्षेत्र मध्ये 38% भन्दा बढ़ी हिस्सा कैलालीमा मात्र रहेको छ, जुन करिब 38,040 हेक्टर हुनुहुन्छ। मध्याह खबरमा अरू खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
6: सूचना सूचना

यही मिति 2083 साल असार 1 र 2 गते मगर समुदायको संस्कृति भूमि पर्व प्रवर्धन संरक्षण कार्यक्रम हुने भएकोले सम्पूर्ण आमाबुवा दाजुभाइ दिदीबहिनीहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। कार्यक्रम हुने स्थान टिकापुरको भानुचोक, समय बिहान 10 बजेदेखि साँझ 7 बजेसम्म। कार्यक्रमका आकर्षणहरू: भूमि नाच, मारुनी नाच, कौरा नाच, सालैजो नाच लगायतको सांस्कृतिक कार्यक्रम रहनेछ। आयोजक नेपाल मगर संघ, टिकापुर नगरपालिका 1 नम्बर ओडा कार्य समिति, टिकापुर।

0: के तपाईलाई थाहा छ?
1: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
0: हो र?
1: हो त। हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
0: अनि
1: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं।
0: के छ त विकल्प?
1: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं। पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं।
0: विस्तारै गर्दा हुँदैन?
1: अहँ, हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सरसफाई शाखा, टिकापुर, कैलाली।

अब पुनः बाँकी खबर। सरकारले सञ्चालन गरेको राष्ट्रिय पोषण लेखाजोखा अभियानका क्रममा करिब 18,000 बालबालिका शीघ्र कड़ा कुपोषणबाट ग्रसित देखिएका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बालबालिकाको पोषणको अवस्था पत्ता लगाउने अभियान सञ्चालन गरेको हो। उक्त अभियानको तथ्याङ्क सार्वजनिक गर्दै 18,309 बालबालिकामा कड़ा शीघ्र कुपोषण देखिएको स्वास्थ्य सेवा विभागका पोषण शाखा प्रमुख लीला विक्रम थापाले जानकारी दिनुभयो। उहाँका अनुसार अभियानको क्रममा 10,35,201 बालबालिकामा परीक्षण गरिएकामा 18,309 जना बालबालिका शीघ्र कड़ा कुपोषितबाट ग्रसित देखिएका हुन्। जाँच गर्दा 88,205 बालबालिकामा शीघ्र कुपोषित रहेका पाइएको पोषण शाखा प्रमुख थापाले बताउनुभयो। सरकारले गत वैशाख 15 जेठ 15 गतेसम्म 6 महिनादेखि 59 महिनासम्मका बालबालिकाको पोषण स्वास्थ्य जाँच गर्न शीघ्र कुपोषणको समयमा पहिचान र उपचार गर्न अभियान सञ्चालन गरेको उहाँले जानकारी दिनुभयो। यसपटक हामीले देशभरि नै अभियान सञ्चालन गरेको हुनाले कड़ा शीघ्र कुपोषण भएका बालबालिका धेरै देखिएका हुन्। पोषण शाखा प्रमुख थापाले भन्नुभयो, शीघ्र कड़ा कुपोषण संख्या धेरै देखिएकाले आगामी दिनमा सोही अनुसार योजना बनाएर प्रभावकारी कार्यान्वयन गर्नेछौ। कड़ा शीघ्र कुपोषण सबैभन्दा बढ़ी मध्य प्रदेशका 8,380, लुम्बिनीमा 3,015, सुदूरपश्चिममा 1,750, 58 कोशीमा 1,590, कर्णालीमा 1,503, बागमतीमा 1,401 र गण्डकी प्रदेशमा 662 जनामा देखिएको उहाँले जानकारी दिनुभयो। उहाँका अनुसार कड़ा शीघ्र कुपोषण भएका बालबालिका ख्याउटे करङ देखिने खालका हुन्छन्। यस्तो किसिमको कुपोषण लागेका बालबालिकालाई तयारी उपचारात्मक खाना दिने भएकाले उक्त तयारी खाना खाएपछि बालबालिका स्वस्थ हुने पोषण शाखा प्रमुख थापाले बताउनुभयो। तयारी खाना दिँदा पहिलेको अवस्थामा नआएका बालबालिकाका लागि देशभर 25 पुनस्थापना केन्द्र मार्फत आमा र बच्चा दुवैलाई दैनिक रूपमा हेरेर तयारी खाना खुवाउने गरिएको उहाँले जानकारी दिनुभयो। यस्तै शीघ्र कुपोषण पनि सबैभन्दा बढ़ी मध्य प्रदेशमा 38,948 जना बालबालिकामा देखिएको पोषण शाखा प्रमुख थापाले जानकारी दिनुभयो। उहाँका अनुसार लुम्बिनीमा 17,879, सुदूरपश्चिममा 9,344, कोशीमा 6,596, बागमतीमा 6,480, कर्णालीमा 5,999 र गण्डकी प्रदेशमा 2,969 जनामा देखिएको छ। शीघ्र कुपोषण भएका बालबालिका दुब्लाउने उमेर अनुसार तौल नहुने, लुरे हुने गर्दछन्। सरकारले आगामी वर्षदेखि बालबालिका र आमाको पोषणको अवस्था राष्ट्रिय पोषण लेखाजोखा अभियानलाई नियमित कार्यक्रममा समावेश गर्ने तयारी गरिसकेको शाखाका प्रमुख थापाले जानकारी दिनुभयो। आइतबार बिहान 5:30 अवैध रूपमा भारत लैजान लागिएको दुई भैंसी र एक पाड़ालाई नियन्त्रणमा लिएर भन्सार कार्यालय गुलरिया जाने क्रममा दुर्घटना भएको हो। तीव्र गतिमा नेपालगंजबाट गुलरियातर्फ आइरहेको बाप र 03001X1412 नम्बरको ट्रकको ठक्करबाट ड्यूटीमा खटिएका सशस्त्र प्रहरीका एक सहायक प्रहरी हलदारको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। आइतबार बिहान 5:30 अवैध रूपमा भारत लैजान लागिएको दुई भैंसी र एक पाड़ालाई नियन्त्रणमा लिएर भन्सार कार्यालय गुलरिया लैजाने क्रममा गुलरिया नगरपालिका 11 स्थित हुलाकी सड़क खण्डको लालपुरमा उक्त घटना भएको प्रहरीले जनाएको छ। गम्भीर घाइते भएका गणेशपुरमा कार्यरत सशस्त्र प्रहरी सहायक हलदार तिलक कणेलको जिल्ला अस्पताल बर्दियामा उपचारका क्रममा मृत्यु भएको सशस्त्र प्रहरी उपरीक्षक दिनेश कुमार महतले बताए। ट्रकको ठक्करबाट घाइते भएका सशस्त्र प्रहरी जवान दीपक कुमार जङ शाहलाई थप उपचारका लागि शिक्षण अस्पताल कोहलपुर रिफर गरिएको सशस्त्र प्रहरी उपरीक्षक महतले जनाए। उक्त घटनामा 3 भैंसी र एक पाड़ा पनि गम्भीर घाइते भएका छन्। टीकापुरमा ऋग्वेद पारायण महायज्ञ तथा उपनिषद सप्ताह हुने भएको छ। मल्लिका विद्यापीठ गुरूकुल टीकापुरको आयोजनामा आउँदो कार्तिकमा सप्ताह हुनेछ। वेद र उपनिषदका मन्त्रहरूको आम नागरिकलाई जानकारी दिन सप्ताह गरिन लागेको गुरूकुलका आचार्य टीकाराम आर्यले बताउनुभयो। सप्ताहमा देशका विभिन्न भागबाट श्रद्धालु भक्तजन आउने भएकाले त्यसको सञ्चालन र व्यवस्थापनका लागि रतनराज तिमिलसेनाको संयोजकत्वमा 101 सदस्यीय आयोजक समिति गठन
गरिएको छ। ऋग्वेद पारायण महायज्ञ र उपनिषद सप्ताह व्रत र लोक कल्याणका लागि गरिने कार्यक्रम भएकाले कार्यक्रम सम्पन्न गर्न सबैको सहयोग आवश्यक रहेको संयोजक तिमिल सिन्हाले बताउनुभयो। महायज्ञ तथा सप्ताह सञ्चालनको लागि न्यूनतम खर्च 3 लाख भन्दा बढ़ी लाग्ने देखिएको छ। यस्तो खर्च महायज्ञ सञ्चालन हुनु अगावै इच्छुक श्रद्धालुबाट संकलन गरिनेछ। महायज्ञ तथा सप्ताह आयोजनाका लागि छलफल गर्न आइतबार बिहान भएको भेलाले वेद र उपनिषदलाई वाचनमा मात्रै सीमित नगरी त्यहाँ लेखिएका मन्त्रहरू लगाउन सक्ने वेत्ताहरूबाट मन्त्रोच्चारण र प्रवचन गराइनुपर्ने धनञ्जय तिमिल सिन्हाले सुझाव दिनुभयो। क्यानाडामा जारी फिफा विश्वकप 2026 को खेलमा अस्ट्रेलियाले टर्की विरूद्ध शुरूआती अग्रता लिएको छ। खेलको 2700 मिनटमा अस्ट्रेलियाका नेस्टोरी इरान कुण्डाले टर्कीका 3 डिफेन्डरलाई पछ्याउँदै गोल गरे। फिफा विश्वकप 2026 अन्तर्गतको खेलमा अस्ट्रेलियाले टर्की विरूद्ध शुरूआती अग्रता लिएको छ। क्यानाडाको बीसी प्यालेस भ्यानकुभर स्टेडियममा जारी खेलको 2700 मिनटमा अस्ट्रेलियाका लागि नेस्टोरी इरान कुण्डाको गोलमा अग्रता लिएको हो। उनले टर्कीका 3 डिफेन्डर लाई पछ्याउँदै गोल गर्न सफल भए। यसै समाचारसँगै मध्याह खबर सकियो। अन्त्यमा जाँदा जाँदै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। जानकी गाउँपालिका वडा नम्बर 9 आज विराट सांस्कृतिक कार्यक्रम। सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक वर्ष 2083-84 को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित। दौलतपुर घाटमा निर्माणाधीन झुलुङ्गे पुल निर्माणको अन्तिम चरणमा पुल बनेपछि दुवै जिल्लामा नागरिक खुशी। र विश्व फिफा कप अस्ट्रेलियाले लियो अग्रता। हवस् त अहिलेलाई मध्याह खबर यति नै। यसपछि लोकगीत सुन्न सक्नुहुनेछ। प्राविधिक मित्रलाई धन्यवाद दिँदै अहिलेको मध्याह खबरबाट म रत्नापुर मगर पनि बिदा हुन्छु। सामुदायिक रेडियो टिकापुर एफएम सुन्दै गर्नुहोला। नमस्कार।

0: ला फेरि यो गाडीले धोका दिने भयो।
1: जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
2: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
2: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
3: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
4: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
2: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 98 48 57 18 28।
5: ए रुक रुक रुक,
6: के भयो, किन कराएको यस्तो?
5: दाई यस्तो पनि हुन्छ र? 30 दिनसम्म अनलिमिटेड रे।
7: एयरटेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
5: हो र? हो नि, एयरटेलमा अब मात्र 799 सबै अनलिमिटेड।
8: आजै यो सुपर भ्यालु प्याक *123 हास डायल गरी वा एयरटेल एपमा गई लिनुहोस्। एयरटेल नेपालकै लागि।
9: परिवारमा सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो। तर यति हुँदा हुँदै पनि सबै एकलासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो। कसो कालले छिटो नलाग्ला
10: होइन चाइनेजो माइलो, त्यो बर्बर बर्बर कराइरहेको छ, के भएको छ तलाई?
9: हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसकेँ। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भन्यो। म पनि पेटको बिरामीले कस्तो हुन्छ, भोक लाग्या लाग्यो हुन्छ, खानै सक्दैन।
10: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
11: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्। साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
12: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकरला रोड, टिकापुर, कैलाली।
13: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।

यही मिति 2083 साल असार 1 र 2 गते मगर समुदायको संस्कृति भूमि पर्व प्रवर्धन संरक्षण कार्यक्रम हुने भएकोले सम्पूर्ण आमा बुवा दाजुभाइ दिदी बहिनीहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। कार्यक्रम हुने स्थान टिकापुरको भानु चोक, समय बिहान 10 बजेदेखि साँझ 7 बजेसम्म। कार्यक्रमका आकर्षणहरू भूमि नाच, मारुनी नाच, कौरा नाच, सालैजो नाच लगायतको सांस्कृतिक कार्यक्रम रहनेछ। आयोजक नेपाल मगर संघ, टिकापुर नगरपालिका 1 नम्बर ओडा कार्य समिति, टिकापुर कैलाली।

0: चिजापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टीकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल, टीकापुर, कैलाली।
1: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
2: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
3: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
1: डेलिभरीका लागि
3: ड्रिंकिङ वाटर एक्वा शीतल,
1: टीकापुर, कैलाली।
4: सम्पर्क मोबाइल नम्बर 98017 10672।
5: स्वास्थ्यका लागि पानी

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: आइगई क्या? आज त पहिला नौकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
5: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भन्या बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफमा त कस्ता राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्टका समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाछी मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, त्यसैले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
4: आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
5: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, हैन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 मि सम्पर्क हर्या।
6: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त बाउ, के पाउँछ त्यहाँ?
7: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
8: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
9: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
6: भनेदेखि सबै कुरा पाउने रहेछ।
10: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
11: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स,
12: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
10: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 9844648673 र 9814680204।

0: गरेको भए होइन, गरिहाल्नुहोस् यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
1: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
0: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
1: शिखर इन्स्योरेन्सको सहकार्यमा
0: अस्पताल खर्च सहाराले गर्छ।
1: ई सेवा सबै सधैँ सँगै।
2: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
3: असार 6 गते पहिलो शनिबार
2: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू: छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खट्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डी फोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
4: साथै प्रत्येक दिन साँझ 4 बजेदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ।
3: असार 6 गते पहिलो शनिबार
2: आरोग्य मेडिकल एन्ड क्लिनिक, अस्पताल रोड, टिकापुर 1, कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825677772।
5: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
1: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू
2: नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बञ्चरो,
1: हटब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्म टेरस टिकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849588।
3: बाबु, ए बाबु, काल मनिष मेडिकलमा जाइस् त?
4: मै नै जाइ, उहाँ आफ्नो अनुहार बिगर्थे, घर से बाहर नै निकर्छु।
3: उहे मारे तु हिन उहाँ पठाइदो, यहाँ है।

0: बैंकले कभैलाई कसै अवस्था मिलै तमरो एटीएम मोबाइल र इन्टरनेट बैंकिङको गोप्य विवरण माग्दैन। यदि कसैले कसै माध्यम बटियाईले तुमसँग तसो जानकारी माग्याका खण्डमी बुझिहाल्या उहिले तुमलाई ठग्दु खोज्जा छ। सँगै बैंकको कर्मचारी भएको दावी अध्या हरेक मान्छेको पहिचान प्रमाणित हरू उनीहरू विवरण मागिभर बैंकमी सोधौं सतर्क रहौं ठगी बटिए बचौं।
1: सिद्धार्थ बैंक बटियाई जनहितमै जारी सन्देश
2: सिद्धार्थ बैंक सम्बन्ध सधैं भरिलाई
3: नेपालमा पाजेना बिखा साँपनको विषयमा सु एक गरैचा जोन खास कै रातिक समयमा घर भित्र पैठ सेक्छ यी कटला से निबठाइ फे स्याकत तर कटला पाछ डे भाग जो निचलना कै सास ठ्यार जो निसेक्ना मेसे लक्क होइ सेक्छ और रठ डोम जोन बरारी सहा मेरी रठ निकर फाट फुले ठ डोम साप दिन वा रात दुनुमा देख पर्ना ओ खास कै संज्ञा बिहान देख पर्छ निकर कटला से फे लक्क होइ सेक्छ ओ और रठ कैदी जातक साप निकर कटला कलसे कटला भाग सुई था ओ बरा कर से बठे था रकत थे पाची होकर रकत बहना हुई से था उसने कहा हमारे देशक तराई सबको भूभाग में पा देना बगोक ने न फुनकारना बाधे सा ई सांप दस लाख बेरहमेन कम खेल पा दे था तर हिकन कटाई एकदम खतरनाक रहा।
4: बर्खा छ्याङको अनाज बिक्रिना समयमा सापनको कटाई अथवा दसैँको घटना धेर बिना कथा बैहा वो और प्राकृतिक प्रकोपको कारण सापनको बछ्यारा नासिबेस सापनको दसैँको घटना धेर बिना कर्लक पादै
5: झुर जसिन सापनको दसैँ हानिकारक नि रह उहो फेर यदि सपवा दस डारल कलसे तुरन्त लगभग उपचार केन्द्रमा जा जाइ पर
6: विश्वास लग्नाओ सही जानकारी पाइक लाग ओ लगभग उपचार केन्द्र कहाँ बा कैख पत्ता लगाइक लाग आधिकारिक वेब पेज स्नेक बाइट नेपाल .org मा जाख आवश्यक जानकारी लिए सक्दिथा।
7: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिडटाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
8: समसामयिक विषयमा छलफल
9: आफू कन्ट्रोल गर्न सकिँदैन भने प्रहरीको सहयोग लिएर त्यसलाई सुधार नतिर चाहिँ प्रयत्न गर्नुहोला।
8: स्थानीय विषयमा बहस
10: जोडे जाने सडकको लागि पनि स्तर उन्नतिका लागि पनि यहाँहरूले आवश्यक पहल गरिदिनुहुन्छ भन्ने हामीले अपेक्षा लिएका छौँ।
8: कार्यक्रम आजको चर्चा
11: पुरुषले 5 बजे छुट्टी माग्ने 500 रुपियाँ लिने हामीलाई पनि त एउटा मार्का पर्यो हाम्रा बाल बच्चा कसरी हामीले पनि पढाउने हो लिखाउने हो।
8: हरेक साताको मंगलबार बिहान 7:30 बजे सामुदायिक रेडियो टीकापुर FM बाट सुन्न नभुल्नुहोला कार्यक्रम आजको चर्चा।

0: देउडा गीत गाउन्या तम्रा हाम्रा गाउँघरका कुरा हन्या तमिल लेखी पठाएका देउडा गीत वाचन गर्ने एकमात्र कार्यक्रम देउडा चौतारी। आउन जनभुल्या तम्रो आफ्नै रेडियो स्टेशन सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जमा
1: हरेक साताको आइतबार दिउँसो 3 बजेदेखि
0: कार्यक्रम देउडा चौतारी।

0: ए ए रोक रोक रोक
1: के भयो किन कराएको यस्तो
0: दाई यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड रे
2: इन्सिलमा डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभीजको फ्री एक्सेस पनि
1: हो र
0: हो नि इन्सिलमा अब मात्र 799 सबै अनलिमिटेड
3: ओहो आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 ह्यास डायल गरी वा एनसेल एप मगाई लिनुहोस् एनसेल नेपालकै लागि
4: सूचना सूचना

यही मिति 2083 साल असार 1 र 2 गते मगर समुदायको संस्कृति भूमि पर्व प्रवर्धन संरक्षण कार्यक्रम हुने भएकोले सम्पूर्ण आमाबुवा दाजुभाइ दिदीबहिनीहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। कार्यक्रम हुने स्थान टिकापुरको भानु चोक, समय बिहान 10 बजेदेखि साँझ 7 बजेसम्म। कार्यक्रमका आकर्षणहरू: भूमि नाच, मारुनी नाच, कौरा नाच, सालैजो नाच लगायतको सांस्कृतिक कार्यक्रम रहनेछ। आयोजक नेपाल मगर संघ, टिकापुर नगरपालिका 1 नम्बर ओडा कार्य समिति, टिकापुर कैलाली।

तिम्रो मेरो सबैको रातो रगत छ यहाँ, तिम्रो मेरो सबैको रातो रगत छ यहाँ, तर खण्ड खण्डमा किन जगत छ यहाँ, तर खण्ड खण्डमा किन जगत छ यहाँ। मूल्य नै के छ यहाँ खुन अनि पसिनाको, मूल्य नै के छ यहाँ खुन अनि पसिनाको, बसी बसी खानेकै अति बढत छ यहाँ, बसी बसी खानेकै अति बढत छ यहाँ। काम छ अनितिको मुखमा छ वेद शास्त्र, काम छ अनितिको मुखमा छ वेद शास्त्र, अधर्मी र कुकर्मीकै भाव भगत छ यहाँ, अधर्मी र कुकर्मीकै भाव भगत छ यहाँ। बेरोजगार छ युवा रोजगारी छ विदेशमा, बेरोजगार छ युवा रोजगारी छ विदेशमा, नक्कली गणतन्त्रको भित्री परत छ यहाँ, नक्कली गणतन्त्रको भित्री परत छ यहाँ, तर खण्ड खण्डमा किन जगत छ यहाँ। गुण्डाराज फस्टाउँदैछ हराउँदैछ निसाफ, गुण्डाराज फस्टाउँदैछ हराउँदैछ निसाफ, पैसाको तराजुमा सत असत छ यहाँ, पैसाको तराजुमा सत असत छ यहाँ, तर खण्ड खण्डमा किन जगत छ यहाँ। तिम्रो मेरो सबैको रातो रगत छ यहाँ, रातो रगत छ यहाँ। यस्तै यस्तै मीठा मार्मिक गजलहरू सुन्न यहाँहरूकै प्रिय कार्यक्रम मधुबन, यहाँहरूकै प्रिय रेडियो स्टेशन समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जको विद्युतीय तरंगबाट र www.tikapurfm.org र मोबाइल एप टिकापुर एफएमबाट पनि विश्वभर एकसाथ सुन्न सक्नुहुनेछ। हरेक बुधबार साँझ 8:10 देखि 8:45 सम्म सुन्न नभुल्नुहोला कार्यक्रम मधुबन।

0: जानकी गाउँपालिकाको गाउँवासीहरूमा हार्दिक अनुरोध।
1: नेपालको संविधानको भाग 3 मौलिक हक धारा 39 अन्तर्गत बाल बालिकाको हकको व्यवस्था भएको र बाल बालिका ऐन 2075, बाल श्रम निषेध र नियमित गर्ने ऐन 2056, स्थानीय सरकार सञ्चालन ऐन 2074 समेतलाई कार्यान्वयन गर्न गराउनका लागि गाउँपालिका तत्पर रहेको हुँदा 20 वर्ष मुनिका किशोर किशोरीहरूले विवाह गरे गराएमा भागे भगाएमा दुवै पक्ष कानून बमोजिम दण्डनीय हुने भएकाले 20 वर्ष मुनिका विवाहहरू विवाह दर्ता नहुने र स्वत बदर हुने भएकाले आफू सचेत भई अरूलाई सचेत गराई कानूनको पालना गर्न गराउनका लागि हार्दिक अनुरोध गर्दछौ। साथै बालबालिकालाई निकृष्ट प्रकारको श्रम जस्तै मोटर ग्यारेज, होटल, कारखाना, गिट्टी बालुवा, घरेलु कामदार, गाडीमा सहचालक आदिमा नलगाउन, 18 वर्ष मुनिका बालबालिकालाई कुनै पनि निकृष्ट श्रममा नलगाउन, धुम्रपान, मद्यपान, सोतेजन्य पदार्थको खरिद बिक्री गर्ने कार्यमा बालबालिकालाई प्रयोग नगर्न हुन र अनिवार्य विद्यालय भर्ना गराई नियमित पठन पाठन कार्यमा संलग्न गर्न हुन हार्दिक अनुरोध छ। कानून विरुद्धका कार्यहरू भए वा गरे गराएमा कानून बमोजिम कारवाही हुने बेहोरा समेत सम्पूर्ण गाउँवासीहरूलाई जानकारी गराइन्छ।
0: अध्यक्ष गणेश चौधरी, बालमैत्री स्थानीय शासन गाउँपालिका समिति।
2: गरेको भए होइन, गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
3: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनान्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
2: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
3: शिखर इन्स्योरेन्सको सहकार्यमा
2: अस्पताल खर्च सहाराले गर्छ।
3: ई सेवा सबै सधैँ सँगै।
4: कार्यक्रम गोचाली अब से प्रत्येक हफ्ता के शुक्रवार 10:15 बजे से करीब 11 बजे तक।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 9868147979, 9824625232। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 9824678225।
3: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौ।
4: यो ओसीएमसी भनेको के आयो फेरि?
5: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना,

0: जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
0: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
2: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmcticapur@gmail.com।

0: मिर्जापुर अस्पताल में छाला तथा यौनरोग विशेषज्ञ डाक्टर आने बारे सूचना। टीकापुर अस्पताल में छाला तथा यौनरोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ता को सोमवार और बिहीबार बिरामी जांच कर आउनुहुने भएकोले छाला तथा यौनरोग संबंधी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल टीकापुर कैलाली
1: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
2: थोपा थोपामा शुद्धता अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिवर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
3: प्योर ड्रिंकिंग वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
1: डेलिभरी का लागि
3: ड्रिंकिंग वाटर एक्वा शीतल
1: टीकापुर कैलाली
4: सम्पर्क मोबाइल नम्बर 98017 10672।
5: स्वास्थ्यका लागि पानी

0: परिवारमा सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो। तर यति हुँदाहुँदै पनि सबै एकलासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसकेँ हो। कसो कालो छिटो नलाग्यो
1: होइन चाइनाजो माइलो, के बर्बर बर्बर कराइरहेछ, के भएको छ तलाई?
0: हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसकेँ। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको थियो, त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भन्यो। म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लागे लागे हुन्छ, खानै सक्दैन।
1: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो। हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्। साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
2: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकरला रोड, टिकापुर, कैलाली।
3: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन् त भाउ, के पाउँछ त्यहाँ?
4: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
5: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
6: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
3: भनेदेखि सबै कुरा पाउने रहेछ।
7: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
8: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
9: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
7: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484648673 र 98164860204।

0: रोका
1: के भयो किन कराएको यस्तो
0: दाई यस्तो पनि हुन्छ र तिस दिनसम्म अनलिमिटेड रे
2: डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
0: हो र हो नि एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड
3: आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 ह्यास डायल गरी वा एनसेल एप मगाइ लिनुहोस् एनसेल नेपालकै लागि
4: के तपाईलाई थाहा छ
5: एउटा प्लास्टिक झोला नष्ट हुन 100 वर्ष लाग्छ फालिएको प्लास्टिकले नदी माटो वनस्पति जनावर मानिसलाई असर गर्छ
4: हो र
5: हो त हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ
4: अनि
5: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन् प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं
4: के छ त विकल्प
5: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं
4: विस्तारै गर्दा हुँदैन
5: हुँदैन टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ
4: प्लास्टिक हटाऊ पृथ्वी बचाऊ
5: प्लास्टिक हटाऊ पृथ्वी बचाऊ टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली

0: भ्रष्टाचार करू या मनन खुल्की विरोध करी, भ्रष्टाचार रहित सुशासन युक्त देश निर्माण करक लाग सक्कु जाने सहयोग करी। अख्तियार दुरूपयोग अनुसन्धान आयोगके कार्यालय महेन्द्रनगर कञ्चनपुर से जनहितमै जारी सन्देश।
1: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
2: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन र्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफद मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्म टेरस टिकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठेक्कै अगाडि, सम्पर्क नम्बर 9849585008।

0: टीकापुर नगरपालिकाको निशुल्क ग्रामीण अल्ट्रासाउण्ड बारे अत्यन्त जरूरी सूचना। टीकापुर नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका तपसिलका ओडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवा तपसिलको स्थान मिति र समयमा सञ्चालन हुने भएकोले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ। तपसिलका ओडाहरूमा सञ्चालन हुने सेवाहरू: वडा नम्बर 6 असार 1 गते नारायणपुर स्वास्थ्य चौकी, वडा नम्बर 7 असार 2 गते सत्य सहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 9 असार 3 गते झुङ्गा सहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 5 असार 4 गते मणिकापुर सहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 4 असार 5 गते अस्नेरी सहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 1 असार 6 गते एकतानगर कार्य समितिको भवन, वडा नम्बर 2 असार 7 गते विजयनगर सहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 1 असार 8 गते गणेशपुर खोप क्लिनिक भवन, वडा नम्बर 3 असार 9 गते रामपुर सहरी स्वास्थ्य केन्द्र र वडा नम्बर 1 असार 10 गते ज्योति नगर सहरी स्वास्थ्य प्रबन्धन केन्द्र। सबै वडाहरूमा भेला हुने समय बिहान 10 बजेदेखि। टीकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टीकापुर।
1: चेली हेरिदिँदै बालाई लोटरी पढ्यो भने क्या ब्याङ्कको विवरण दिया पैसा खातामी आइजान्छ भन्यो।
2: धैरै बा, तुमले लोटरी भर्राइ थियो
3: आछिन क्या हो रे चेली, लोटरी पढ्या त निको हो
2: कभै नभर्या लोटरी कसरी पढन्छ बा? इसा मेसेज व्हाट्सएप फेसबुक भाइबर काइमीले आयाले कबै जनपतिया फोनै आयाला गई आफ्नो विवरण कबै जन दिया। कसैले वित्तीय संस्थाले तुम्हारो पासवर्ड पिन आदि कबैले माग्दैन, यो त बैंक आफैले नै माग्दैन। सतर्क रहौ, ठगी बटे बचौ। सिद्धार्थ बैंक पठै जनहितमी जारी सन्देश।
4: सिद्धार्थ बैंक सम्बन्ध सधैँ भरिलाई।

0: अभिषेक त्यो लामो घाँसको झारतिर नजाऊ है।
1: आया मरे नि बाबा आया।
0: ए साथी हो एकछिन फुटबल बन्द गर त। विवेकलाई के भयो? उता झारतिर नजाऊ भनेको थिए।
2: ल हेर त सर्प भाग्यो त्यता टोक्यो के हो विवेकलाई? अरे स्कुलको फुटबल हेर्न आएको झन् के दुर्दशा पो आइपर्यो।
1: ल मलाई त सापले टोक्यो नि मर्ने भयो म।
0: विवेक नाति साथी ल शान्त भएर बस, धेरै नचलिकन बस, हामी तिमीलाई स्वास्थ्य केन्द्र पुर्याउँछौ। ए पारस ऊ त्यो पल्लो घरको दाईलाई मोटरसाइकल लिएर आउनु भन त।
2: हो विवेकलाई यहाँ खुल्ला ठाउँमा सुताऊ, धेरै झल्याङ झुरुङ नगराइकन। मेरो यो काफीले उसलाई हम्किदिन्छु, पिटौलामै टोकेछ, सुन्निँदैछ। टोकेको ठाउँलाई छुन चलाउनु हुन्न है।
0: खै त म विवेकलाई यो सजिलो होस् भनेर उसको कसिएको पेटी टाँकहरू बिस्तारै खोलिदिन्छु अनि घडी र औठीहरू पनि फुकालिदिन्छु। खै खै
2: हुन्छ रोशन, म त्यही बेलामा विवेकको जुत्ता र मोजा बिस्तारै फुकालिदिन्छु।
3: धेरै जसो सर्पको डसाई खतरनाक हुँदैन, समयमै उपचार गर्न सकेमा विषालु नै सर्पले टोकेको व्यक्तिलाई पनि बचाउन सकिन्छ। सर्पले टोकेको व्यक्तिलाई छिटो भन्दा छिटो उपचार केन्द्रमा पुर्याउन सके उनलाई ठूलो क्षति हुनबाट जोगाउन सकिन्छ।
4: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
5: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
6: सूचना सूचना

यही मिति 2083 साल असार 1 र 2 गते मगर समुदायको संस्कृति भूमि पर्व प्रवर्धन संरक्षण कार्यक्रम हुने भएकोले सम्पूर्ण आमा बुवा दाजुभाइ दिदी बहिनीहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। कार्यक्रम हुने स्थान टिकापुरको भानु चोक, समय बिहान 10 बजेदेखि साँझ 7 बजेसम्म। कार्यक्रमका आकर्षणहरू भूमि नाच, मारुनी नाच, कौरा नाच, सालैजो नाच लगायतको सांस्कृतिक कार्यक्रम रहनेछ। आयोजक नेपाल मगर संघ, टिकापुर नगरपालिका 1 नम्बर ओडा कार्य समिति, टिकापुर कैलाली।

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

हजुर नमस्कार जदौगड्या कार्यक्रम देउडा चौतारी सुनिबसेका तमी सबै सबै साथीकन आजमना तमीले लेखी पठाएका तीनै देउडा गीत तमरामा समी लेखन आइसकेका छौं। पल्तिर बाटी छन् प्राविधिक साथी रत्नाजी भने त्यसै गरी वल्तिर बाटी छु म तमरी सदाईकी दुःख सुखकी साथी फागेको हो र अहिले तमी सुन्दैछौ सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज बाटी हरेक हप्ताको आइतबार दिउँसो 3 बजेदेखि आउने यो कार्यक्रम देउडा चौतारी आफ्नै भाषा आफ्नै संस्कृति आफ्नै गला आफ्नै कलासँग जोडिएको कार्यक्रम पनि हो देउडा चौतारी। तमी हामीलाई www.tikapur.org मार्फत देश विदेश

नन्दाजन अवश्य पनि तमी माया गर्दा छ र पदेका कमरामा जमी छौ यसरी माया गर्ने हो सुनिकन साथ दिने हामी कि गीत लेखी पठाउने भन्ने आशा अपेक्षा बना राखेका छौ। अब दिउँसो पखको टाइम छ देखा 3 बजी गयो अहिले भने कोही साथी भने घरै होला कोही साथी भने बनापन गएका होला गोलु कोठाला बना गएका होला अब कोही साथी भने काम पनि हद्दा होला देखे आज भोलि कामकाजको सिजन बना अब खेत पन रोप्न लागेका होला बिउ गाड्न लागेका होला लेक गएका होला ओल गएका होला अब यसै छ गर्मी बना झिक्कै छ देखे तम्रा गाउँ घर कसो क्या त्यो पनि हामी कि खबर दिन सक्ने तिमी जहाँ भए पनि जस अवस्थामा भए पनि हामी कि सुनिकन साथ दिने आयो दिउँसो पखको टाइम छ काम गर्न लागेका बेला देखा तिनै देउडा गीत सुनेपछि त झन् मन भनेको खुबै चसक्क हुँदो त्यही भएर तिमी सबै सबै सहायता गर्न गली गली छ हामी कि सुनिकन साथ दिने आयो तिमी फोन पनि गर्न सक्ने आयो तिमी आफ्ना गला कला भएपछि ठाडी भएका गीत देउडा गीत तमी गाउन सक्ने हो आफ्ना भाषा आफ्नो संस्कृति आफ्नो रीतिरिवाज हामीले जगिना गर्नु पर्दछ देखा तमी हामी सबै मिलिकन हामीले नगरेपछि कसले गर्ने हो यसै यसै कुराकानी गरौली आज पनि हामीले कार्यक्रम देउडा चौतारीका शुरूमा राख्नुपर्ने बेला भएको छ खुबै राम्रा देउडा गीतबाटी त्यहाँपछि भने तमीले लेखी पठाएका तिनै देउडा गीत लैकन आउनेहौ तमी भने सुन्नेका 95.2 FM का लागि फोन पनि गर्न सक्ने र सामुदायिक रेडियो टिकापुर FM पनि सुन्नै रह्या

हजुर छुट्टी जनाउँ था त यो खुबै राम्रो पुरानो भाका देउडा भाका बाटी हामीले कार्यक्रम देउडा चौतारीका शुरूमा राखिसकेका छौं। अहिले त मी सुन्दैछौ सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज बाटी हरेक हप्ताको आइतबार दिउँसो 3 बजेदेखि आउने यो हो कार्यक्रम आफ्नै भाषा आफ्नै संस्कृति आफ्नै रीतिरिवाजका कुराकानी गर्ने जोडियाको कार्यक्रम हो देउडा चौतारी। तपाईँ हामीलाई www.tikapureefm.org मार्फत देश विदेश पनि सुन्न सक्ने हो। दिउँसो पखको ट्याम छ जिकै साथ या घर पनि होला बन पनि होला देखा कोही भने आफ्ना व्यापार बिजनेसतिर बिजी बन होला तमी जहाँ भए पनि जसो अवस्थामा भए पनि हामी कि सुनिखेन कार्यक्रम देउडा चौतारीलाई मन पराइखेन्द साथ दिने देउडा गीत संगीतलाई सुनिकन साथ दिने भन्ने हामीले आशा अपेक्षा पनि राखेका छन्। पल्तिर बाटी छन् मलाई साथ दिएकी छन् हाम्रो प्राविधिक साथी रत्नाजी भने त्यसै गरी होलतिर बाटी छौँ म तम्री सुधाएकी दुःख सुख कि साथ्या थागेको र अब तम्री लेखी पठाएका तिनै देउडा गीत पढ्ने पाल भएको छ। झिकै टाढा बाटी हामीलाई सम्झदा छन् सधैँ गीत लेखी पठाउँदा छन् माया गर्दा छन् साथ्या तमी माया गर्दा छौ र पदेका कमरामा जमी हामी छौँ। फेसबुकमा लेखी पठाउँदा छन् मेसेन्जरमा लेखी पठाउँदा छन् हामी कि कार्यक्रम खुबै निको लाग्दो छ सुन्दा छौँ समय भ्याएसम्म आफ्नो कामले पनि साथ्यापछि काममा बिजी भइ भई पनि हामी तमीको कार्यक्रम सुन्दा छौँ देखा खुबै खुसी लाग्दो छ भन्नु भन्दा छन् अवश्य भन आफ्नो भाषा आफ्नो संस्कृति आफ्नो रीतिरिवाजलाई तमी हामी सबै मिलिकन देखा जागिर्ना गर्नु पर्यो बचाउनु पर्यो गाउनु पर्यो देखा देउडा गीत संगीतलाई हामीले जागिर्ना गरिराख्नु पर्यो। अब हामीले नै गरेनौँ हामीले नै गाउन छोड्यौं हाम्रा रीतिरिवाज हामीले नै बिर्स्यौं भनेपछिदेखि हाम्रा पछिका आउने पुस्ताले कहाँबाट थाहा पाउने हुन् त्यही भएर सबै सुविचार्य गर्न गली गली छ त्यही भएर तम्रा माझमी कार्यक्रम देउडा चौतारी ल्याइकन हरेक हप्ताको आइतबार हामी आउन आछौं। अब तमीले लेखी पठाएका तिनै देउडा गीत पढ्ने पालो भएको छ हाम्रा फेसबुकमा पहिला साथीले फेसबुक कमेन्टमा लेखी पठाएका छन् हाम्रा नियमित साथ्या पनि हुन् हामी कि सधैँ सम्झिँदा छन् देउडा गीत संगीतलाई झिक्कै माया गर्ने मान्छे पनि हुन्थे क्या आफू अर्काका देश भए पनि खुबै माया गर्दा छन् अहिले भने आफ्नै देश आएका छन् अब केही दिनको बसाइपछि बाई जान्यौं अब भाग्यजी होइन हामी लेखी पनि पठाउँदा छन् कार्यक्रममा उनले लेखेका छन् सर्वप्रथम कार्यक्रम सञ्चालिकाज्यू रेडियो टिकापुरका मौकबिला प्राविधिकज्यू र मेरा सम्पूर्ण साथीहरूमा नमस्कार म नियमित साथ्या चन्द्रकुवर चन्द्रमा बुढाकोट लुइटा छाम घर भई आज भोलि धनगढ़ीबाट बुढाकोटवासी आफन्तजन मेरो घर परिवार र सम्पूर्ण अछामवासीको सम्झना गर्दै कार्यक्रम सुन्दै आज पनि यो सम्झनाको देउडा गीत पठाएको छु जसरी हुन्छ पढिदिया भनेका छन्। अवश्य पनि चन्द्रजी हामी कि सधैँ सम्झदा छौ हरेक हप्ताको आइतबार कार्यक्रम देउडा चौतारीलाई माया गरिकन देउडा गीत लेखी पठाउँदा छ खुबै खुशी लाग्दो छ। अब उनका गीत यसा रहेका छन् भेडा चद्दा बथानमा मालिका पाटन भेडा चद्दा बथानमा मालिका पाटन साइदी हेल कुसुमे रुमाल सौराडी काटन साइदी हेल कुसुमे रुमाल सौराडी काटन मता गाउँ महता बस्दा कमल गाउँ कुमाल मता गाउँ महता बस्दा कमल गाउँ कुमाल धुदा धुँदै फाटी गयो दियाको रुमाल धुदा धुँदै फाटी गयो दियाको रुमाल धनगढ़ीको गर्मी आहा शरीर जलाउँदो छ धनगढ़ीको गर्मी आहा शरीर जलाउँदो छ यो बैरी माया जल्पन शरीर गलाउँदो छ यो बैरी माया जल्पन शरीर गलाउँदो छ कठिँदैन यिनै गीत मार्फत मलाई चन्द्रकोर चन्द्रमा भनिकन राउन्या नराउन्या सबै सबै साथीलाई मेरा स्वदेश विदेश भएका सबै सबै दाजुभाइ आफन्तजन र सामुदायिक रेडियो टिकापुर एफएम सुनिकन बसेका सबै सबै स्वदेश विदेश भएका साथीलाई झिक्कै झिक्कै सम्झना छ र तमीलाई र पल्तिर बाटेकी बसेकी साथीलाई पनि हा आजलाई छुट्टी जाउँ पछिल्ला आइतबार फेरि भेटौँली देउडा गीतको कार्यक्रम देउडा चौतारीमा फेरि पनि पछिल्ला आइतबार आउँली आजलाई छुट्टी जाउँ भलाभली भनेर भनेका छन् तमीकी झिक्कै झिक्कै धन्यवाद छ चन्द्र कुँवर चन्द्रमाजी आगामी दिनमा पनि यसै देउडा गीत लेखी पठाउन जनफुल्य आफ्नै भाषा आफ्नै संस्कृति आफ्नै रीतिरिवाजसँग जोडिएको कार्यक्रममा देउडा गीत लेखी पठाउन जनफुल्य फेरि पनि हाम्रा अर्का साथीले लेखी पठाएका छन् उनले पनि भनेका छन् जदौ नमस्कार म अछामको मंगलसेन नगरपालिका तीन बिसाकोट घर भई हाल भारतको महाराष्ट्र मुम्बई पनबेलबाट घायल पृथ्वी प्रसाद भाटो क्या छौ कसा छौ सामुदायिक रेडियो टिकापुर एफएमका मौकबिला सबै निकै छौ कि सबैलाई झिक्कै झिक्कै माया छ हा आज पनि मैले जानी नजानी भए पनि देउडा गीत लेखी पठाएको छु झिक्कै टाढाबाटी भए पनि आफ्नो भाषा आफ्नो संस्कृतिलाई आफ्नो गाउँठाउँको माया मानी मैले गीत लेखी पठाएको छु जसरी हुन्छ पढिदिया हा भनेका छन् अवश्य पनि
पृथ्वी प्रसाद भारजी हामी कि सधैँ सम्झिँदा छौ, देउडा गीत संगीतलाई माया पनि गर्दा छौ, तमी पनि हो दे क्या। हाम्रो भाषा आफ्नो संस्कृति हाम्रो रीतिरिवाजलाई जगेर्ना गर्नु पर्यो, हामी जहिलेस भए पनि हामीले बचाइ राख्नु पर्यो, हामीले नबचाएपछि कसले बचाउने हो भनेर तमी पनि लागिराखेका छौ, आफ्नो भाषा आफ्नो संस्कृतिसँग जोडिएका छौ, तमी पनि खुबै खुसी लाग्दो छ, यसरी सधैँ माया गर्ने भन्ने आशा अपेक्षा पनि हामीले राखेका छौं। अब उनले भनेका छन् मेरा गीत जसरी हुन्छ पढिदिया भन्ने भनेका छन्। अवश्य पनि तम्रै गीत पढ्नका लागि त हामी आउँदा छौं, कार्यक्रम देउडा चौतारी लेख्न आउँदा छौं पृथ्वीजी। अब उनका गीत पढ्ने पालो भएको छ। फालु भन्या पाप्ला गली चन्नी लाउने निर, फालु भन्या पाप्ला गली चन्नी लाउने निर, मन हौसिया कर्मजोगी क्यारै छतक दिर, मन हौसिया कर्मजोगी क्यारै छतक दिर, लागिग बसन्त ऋतु बहुर्याउने फागु, लागिग बसन्त ऋतु बहुर्याउने फागु, धनौ त साउसँग मागु कर्म कैकी मागु, धनौ त साउसँग मागु कर्म कैकी मागु, कै पुतलीको पाप लाग्यो हो को पुतली मार्या हुँ, कैपुतलीको पाप लाग्यो हो को पुतली मार्या हुँ, एकै भाग नपाउनु मैले क्या जुन निहार्या हुँ, एकै भाग नपाउनु मैले क्या जुन निहार्या हुँ। यिनै गीत मार्फत मलाई घायल पृथ्वी प्रसाद फाट भनेर चिन्या नचिन्या र सामुदायिक रेडियो टिकापुर एफएमलाई सुनेर बसिरहेका सबै सत्यलाई सम्झेको छु। अब अर्को आइतबार निका निका गीत लेखिकन पठाउला, आजलाई छुट्टी जाउँ। तमी सबै साथीहरूलाई, मेरा दाजुभाइ सबैलाई, स्वदेश विदेश भएका सबै साथीहरूलाई मुटुभरिको माया छ भन्दै आजलाई छुट्टी जाउँ। आ पछिल्ला आइतबार भेटोली नमस्कार जदौ भनिन भनेका छन्। अवश्य पनि तमीका नजिकै झिक्कै धन्यवाद छ र आगामी दिनमा पनि यसै देउडा गीत लेखी पठाउन जनभुल्या पृथ्वीजी तमी माया गर्दा छौ र तम्रामा आजमी छु क्या। अहिले तमी सुन्दैछौ सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जबाट। हरेक हप्ताको आइतबार दिउँसो 3 बजेदेखि आउने यो हो कार्यक्रम देउडा चौतारी, आफ्नै भाषा आफ्नै संस्कृति आफ्नै रीतिरिवाजका कुराकानी गर्ने कार्यक्रम पनि हो क्या। दिउँसो पखको टाइम छ 3 बजी गरे क्या। अब टिकापुरतिर हिँड्ने भनेपछि गर्मी झिक्कै बढ़ाएको छ, बेली अस्ति भने पानी आयो न, अब ठण्डो पनि भएको छ क्या। अब आज भने जम्मै गर्मी छ। तम्रा गाउँघरको हरि खबरी क्या छ, तम्रा गाउँघर कसो छ, क्या काम गर्दा छ, लेकाउला जाँदा छ कि नाइ, काफल सकिग्या कि नाइ, ऐस्यालु सकिग्या कि नाइ, तिर्खुला सकिग्या कि नाइ, देखा यसैसा कुराकानी पनि गरौँ। तमी सुनिराखेका छौ भने पछि फोन पनि गर्न सक्ने हो 091-561-255 लाइन नमी पनि तमी आउन सक्ने हो। तमी सबै साथ्याकन गली गली छ, यो हो आफ्नै भाषा आफ्नै संस्कृति आफ्नै रीतिरिवाजका कुराकानी गर्ने कार्यक्रम पनि हो। तमी आइसकेपछि तिमी जहाँबाट आउँदा छौ देखा, हिमाल पहाड़ तराई जहाँबाट आउँदा छौ, तिमी जहाँ तम्रो भाषा तम्रा गाउँठाउँमा बोल्ने जसो भाषा छ त्यसै लैकन आउन, तम्रा लेकौ तम्रा गाउँठाउँमा जसो गीत गाउँदा छौ देखा त्यसै गीत तमी गाउन सक्ने हो। कार्यक्रम देउडा चौतारी नि हाम्रा खकेन्द्र कडाईजीले पनि भनेका छन् नमस्कार हजुर भनेर भनेका छन्। तमी के भन्न झिक्कै झिक्कै नमस्कार छ जदौ छ। अब हाम्रा अर्का साथीले पनि लेखेका छन् नमस्कार बैना, म खेमराज खड्का, ठेगाना असम जिल्लाको साफे बगर नगरपालिका वडा नम्बर 11 बाटी देवीस्थान तथा स्थायी बसोबास कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्बर 5 गुलरिया हो। आज भने अब नापै ढिलो भइगयो क्या गीत लेख्नु, पछिल्ला आइतबार लेखुला। सबै साथीहरूलाई मुटुभरिको माया छ, झिक्कै झिक्कै सम्झना छ, कार्यक्रम मन पर्दो छ मुकेदे क्या। आफ्नै भाषा आफ्नै संस्कृतिसँग जोडिएको कार्यक्रम खुबै निको लाग्दो छ, देउडा गीत संगीत भनेपछि अब आफ्नो भाषा आफ्नो संस्कृतिसँग जोडिएको खुबै निको लाग्दो छ। आज भने अब नापै ढिलो भइगयो त्यही भएर गीत लेखी पठाएन। सबै साथीहरूलाई झिक्कै झिक्कै माया छ भनेर भनेका छन्। तमी के भन्न झिक्कै झिक्कै पछिल्ला आइतबार राम्रै 4-5 वटा गीत लेखिकन पठाउने भन्ने हामीले आशा अपेक्षा पनि राखेका छौँ क्या। अहिले त मिस सुन्दैछौ सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जबाट। हरेक हप्ताको आइतबार दिउँसो 3 बजेदेखि आउने यो कार्यक्रम देउडा चौतारी, आफ्नै भाषा आफ्नै संस्कृतिसँग जोडिएको कार्यक्रम पनि हो। फेरि पनि तम्रामा आजमी हामी यो खुबै राम्रो अर्को देउडा गीत राख्थ्यौँ क्या। त्यहाँपछि भने तमीले लेखी पठाएका तिनै देउडा गीत लैकन हामी आउने हौ। तमी भने सामुदायिक रेडियो टिकापुर एफएम सुन्नाइरह्या।

भोको हजुर म पीतिको भोको सुवा भई चौरासी व्यञ्जन खुबै राम्रो यो देउडा गीत अहिले पछिल्लो समयमा खुबै देउडा गीत सबै साथीहरूले मन पराइदिनु भएको थियो क्या अब हाम्रै यहीँ कि सुदूरपश्चिम कि चेली बनाउँथे क्या देउडा गायिका लक्ष्मी आचार्यको खुबै राम्रो देउडा गीत तमरा माझमी राखेपछि अझ पनि तमी कि झिक्कै झिक्कै भलावली छ स्वागत छ अहिले त मी सुन्दै छौ सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज बाटी हरेक हप्ताको आइतबार दिउँसो 3 बजेदेखि आउने यो कार्यक्रम देउडा चौतारी आफ्नै भाषा आफ्नै संस्कृति आफ्नै रीतिरिवाजसँग जोडिएको कार्यक्रम पनि हो झिक्कै साथी अनलाइनमा पनि सुन्दा छन् www.tikapureafm.org मार्फत देश विदेश पनि हामी कि सुनिकन तमी साथीदा छ खुबै खुसी लाग्दो छ झिक्कै साथी भन्ना छन् हामी अनलाइन बाटी पनि सुन्दा छौ कार्यक्रम देउडा चौतारी मन पर्दो छ सुन्न आछु भन्ने भन्दा छन् तमीकी झिक्की झिक्की धन्यवाद छ पल्तिर बाटी छन् साध्या कि रत्नाजी भने त्यसै गरी होलतिर बाटी छौ म तमी सदाई कि दुःख सुख कि साथ्या कार्यक्रम देउडा चौतारी आउने मान्छेले क्या भाग्य कुँवर फेरि पनि तमीले लेखी पठाएका तिनै देउडा गीत पढ्ने पालो भएको छ झिक्की साथ्या पर्खाइमा पनि हुन्न थिए क्या हामीले लेखी पठाएका गीत अब कैतक पढ्ने हुन् भाग्यजी भन्न अब पर्खाइमा पनि बसेका होला ठिकै छ तमीले लेखी पठाएका देउडा गीत हामी पाली पालो पढ्ने हौ फेरि पनि हाम्रा फेसबुकमा अर्का साथीले लेखी पठाएका छन् उनले भनेका छन् आकाश उदाउने बेला धरती चमत्कार आकाश उदाउने बेला धरती चमत्कार सर्वप्रथम सम्पूर्णमा मेरो नमस्कार सर्वप्रथम सम्पूर्णमा मेरो नमस्कार हाम्रा तर्फबाट पनि तमीकी झिक्कै झिक्कै झिक्कै झिक्कै नमस्कार छ त्यो क्या छ कसा छौ उनले भनेका छन् मेरो नाम कमल प्रसाद जोशी साफे बगर नगरपालिका 10 घुँगुरकोट भई आज भोलि म भारतमा छु मलाई कार्यक्रम देउडा चौतारी खुबै निको लाग्दो छ म सुन्दो पनि छु आज पनि मैले देउडा गीत लेखी पठाएको छु जसरी हुन्छ वाचन गर्दी यहाँ भनेर भनेका छन् नबस्ते पनि कमलजी हामी कि नियमित हाम्रा नियमित साथी पनि हुन्थे कि हामी कि सधैँ सम्झिँदा छन् कार्यक्रम देउडा चौतारीलाई झिक्कै माया गर्दा छन् देउडा गीत पनि कहिल्यै श्रीमान श्रीमतीका कहिल्यै साथीका कहिल्यै छोरेटा छोरेटीका कहिल्यै छोराछोरीका कहिल्यै कैका कहिल्यै कैका भने आएछ देखा सधैँ हामी कि देउडा गीत लेखी पठाउँदा छन् खुबै खुसी लाग्दो छ देउडा गीतका अब हिरै भने पनि भयो क्या हाम्रा कमलजी खुबै गीत लेख्दा छन् खुबै माया मान्दा छन् देउडा गीत संगीतलाई सधैँ लेखिकन पठाउँदा छन् खुबै निको लाग्दो छ अरे क्या तमी यसरी हामीलाई साथ दिँदा छौ यसरी देउडा गीत लेखी पठाउँदा छौ झिक्कै टाढाबाटी भए पनि सम्झदा छौ खुसी लाग्दो छ तमी सम्झदा छौ र पो तमरा माझमी छु क्या उनले लेखेका छन् मैले आज बर्खा ट्यामका अरे क्या अब पानी पनि आउँदो छ झिक्कै बाढी पहिरो पनि आउँदो छ आफ्नो पनि केयर गरे अब गाउँ घरतिर बच्चाको पनि केयर गरे भनेकिन मैले खुबै राम्रो आज देउडा गीत लेखी पठाएको छु जसरी हुन्छ पढिदिया भनेर भनेका छन् नबसे पनि उनले जनचेतनामूलक देउडा गीत पनि लेखी पठाएका छन् त्यो क्या देउडा गीतबाटै अब बर्खा ट्याम पनि छ पानी झिक्कै आउँदो छ बाढी पहिरा पनि आउँदा छन् बच्चाको पनि खेल गरे आफ्नो पनि खेल गरे भनेर भनेका छन् देउडा गीतबाटै तमीकी झिक्कै झिक्कै धन्यवाद छ अब उनका गीत यसा छन् कतै ढुङ्गा कतै मुडा कतै पहिरा खस्या कतै ढुङ्गा कतै मुडा कतै पहिरा खस्या बर्खा लाग्यो पानी पर्यो सतक्कै भइबस्या बर्खा लाग्यो पानी पर्यो सतक्क भइबस्या कसैका जिहान जान्छन् कसैका जुवान कसैका जिहान जान्छन् कसैका जुवान कतै बाढी कतै पहिरो केही हुन्छ डुबान कतै बाढी कतै पहिरो केही हुन्छ डुबान ढुङ्गा मुडा उर्ली आया दोस्क्या दिउँ खोला कि ढुङ्गा मोडा उर्ली आया दोस्क्या दिउँ खोला कि फेरि फर्की आउने छैन एक बार चोला कि फेरि फर्की आउने छैन एक बार चोला कि सौराई लाग्या मन बुझाउला छाडी चिनार सौराई लाग्या मन बुझाउला छाडी चिनार नजान दिनु बच्चा बुच्ची खोलीका किनार नजान दिनु बच्चा बुच्ची खोलीका किनार पानी देख्या बाल बच्चाको पानीमै ध्यान जान्छ पानी देख्या बालबच्चाको पानीमै ध्यान जान्छ बा आमाले खेल नगरे अकालमै ज्यान जान्छ बा आमाले खेल नगरे अकालमै ज्यान जान्छ आफ्नै त पराया हुँदा कैको क्या भर हुन्छ आफ्नै त पराया हुँदा कैको क्या भर हुन्छ नजानु भिडाको बाटो पैराको डर हुन्छ नजानु भिडाको बाटो पैराको डर हुन्छ यिनै गीत मार्फत मलाई कमल प्रसाद जोशी भनिकन राउन्या नराउन्या सबै सबै साथीहरूलाई र यतिखेर कार्यक्रम देउडा चौतारी
सामुदायिक रेडियो टीकापुर एफएम बाटी सुनिकन बसेका सबै सबै साथीहरूलाई झिक्कै झिक्कै धन्यवाद छ। म अर्खाका देश भए पनि मेरा स्वदेश विदेश भएका सबै सबै साथीहरूलाई झिक्कै झिक्कै गली गली छ, माया छ, सम्झना छ। कार्यक्रम देउडा चौतारी आफ्नै भाषा आफ्नै संस्कृतिसँग जोडिएको कार्यक्रम देउडा चौतारीलाई सबै सबै साथीया मन पराइदिया र सबै सबै साथीया सम्झिदाया पनि भन्नुहोछु आ भनिन भनेका छन् तमिकन। झिक्कै झिक्कै धन्यवाद छ कमलजी। आगामी दिनमा पनि यसै यसै देउडा गीत लेखी पठाउन जनभुल्या तमी सबै सबै साथीयाकन झिक्कै झिक्कै गली गली छ। अहिले तमी सुन्दैछौ सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जबाटी हरेक हप्ताको आइतबार दिउँसो 3 बजेदेखि आउने यो कार्यक्रम देउडा चौतारी। आज पनि तमीले लेखी पठाएका तीनै देउडा गीत पढ्ने मन हुँदा हुँदै थिएका तमीसँग यिनै दुःख सुखका कुराकानी गर्ने मन हुँदा हुँदै कार्यक्रमको समय सकिग भाग्यजी भइन्द हाम्रो पल्तिरबाट कि साथीले हात हल्लाइसकेकी छन्। अब के गर्ने देखि हामीले पनि कार्यक्रम अब समयका पछाडि दौड़नु पर्ने हुन्छ देखि। अब जहाँ समय गयो त्यही पछाडि हामीले जानुपर्ने हुन्छ। क्या गर्ने तौरो माया त कति छ कति छ, तमीले लेखी पठाएका तिनै देउडा गीत पढ्ने त मन कति छ कति छ, क्या गर्ने यसै छ। ठिकै छ, आज जाँदा छौँ देखि, पछिल्ला आइतबार आउँदा छौँ, पछिल्ला आइतबार जाँदा छौँ, फेरि पछिल्ला आइतबार आउँदा छौँ, तम्रा महाजमी यसरी हामी सधैँ आउँदा छौँ, तमी माया गर्दा छौ र पो तम्रा महाजमी छौँ। केही छैन, अब यसै छ। अहिलेसम्म सुनिकन साथ दिया तमी सबै सबै साथीहरूलाई झिक्कै झिक्कै धन्यवाद छ, झिक्कै झिक्कै धन्यवाद छ। झिक्कै टाढाबाटी कार्यक्रम देउडा चौतारीलाई मन पराइकन हामी कि फेसबुकमा देउडा गीत लेखी पठाउँदा छौ, मेसेन्जरमा देउडा गीत लेखी पठाउँदा छौ, तमी सबै सबै साथीहरूलाई पनि झिक्कै झिक्कै धन्यवाद छ। र आगामी दिनमा पनि यसरी माया दिने हो, साथ सपोर्ट दिने हो, कार्यक्रम देउडा चौतारीलाई मन पराइदिने हो भन्ने आशा अपेक्षा पनि राखेका छौं। र विशेष धन्यवाद हामीलाई अनलाइनबाटी पनि झिक्कै साथी सुन्दा छन् www.tikapurfm.org मार्फत देश विदेश सुन्ने साथीलाई पनि झिक्कै झिक्कै धन्यवाद छ। र तमी सबै सबै साथीलाई गली गली पनि छ, माया गर्ने भन्ने आशा अपेक्षा पनि हामीले राखेका छौं। र विशेष धन्यवाद छ अहिलेसम्म मेरो आवाज तम्रा घर घरका रेडियो सेट हात हातका मोबाइल सेटसम्म पुर्याउन सहयोग गर्ने हामी सदाईकी साथ्या रत्नाजीलाई पनि झिक्कै झिक्कै धन्यवाद छ। अझ पछिल्ला आइतबार तमीले लेखी पठाएका तीनै देउडा गीत ल्याइकन तम्रा महाजमी कार्यक्रम देउडा चौतारी ल्याइकन आउने भन्दै आजका कार्यक्रम देउडा चौतारीकै सुन्दर बसाईबाटी म भाग्य कोर बन यो खुबै राम्रो देउडा गीत तम्रा महाजमी छाडी आजका बसाईबाटी म भाग्य कोर बन छुट्टी बाई जादुम्या। नमस्कार जदौ गर्या।

टीकापुर नगरपालिकाको निशुल्क ग्रामीण अल्ट्रासाउण्ड बारे अत्यन्त जरूरी सूचना। टीकापुर नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका तपसिलका ओडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवा तपसिलको स्थान मिति र समयमा सञ्चालन हुने भएकोले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ। तपसिलका ओडाहरूमा सञ्चालन हुने सेवाहरू: वडा नम्बर 6 असार 1 गते नारायणपुर स्वास्थ्य चौकी, वडा नम्बर 7 असार 2 गते शक्ति सहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 9 असार 3 गते झुङ्गा सहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 5 असार 4 गते मणिकापुर सहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 4 असार 5 गते अस्नेरी सहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 1 असार 6 गते एकतानगर कार्य समितिको भवन, वडा नम्बर 2 असार 7 गते विजयनगर सहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 1 असार 8 गते गणेशपुर खोप क्लिनिक भवन, वडा नम्बर 3 असार 9 गते रामपुर सहरी स्वास्थ्य केन्द्र र वडा नम्बर 1 असार 10 गते ज्योति नगर सहरी स्वास्थ्य प्रबन्धन केन्द्र। सबै वडाहरूमा भेला हुने समय बिहान 10 बजेदेखि। टीकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टीकापुर।

0: गरेको भए होइन गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्सुरेन्स।
1: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्सुरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
0: ई सेवाबाट सहारा हेल्थ इन्सुरेन्स,
1: शिखर इन्सुरेन्सको सहकार्यमा
0: अस्पताल खर्च सहाराले गर्छ।
1: ई सेवा सबै सधैँ सँगै।
2: आज त पहिला नौकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
3: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भने बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफमा त कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्ट समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाचि मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, तसाईले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
2: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
3: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 सम्पर्क हरे।

0: सामाजिक सञ्जालमी निकेरी जाँची बुझी भएर बैंकको आधिकारिक प्रोफाइल मात्रै फलो गरौं। कसैले लिंक खोल्लाए अगाडि त्यो क्याको लागि हो, कहिले पठाएको हो र कहाँ जान्छ निकेरी बुझी भएर खुल्याएको वेबसाइटको यूआरएल चेक गरौं।
1: अप्रिय घटना हुन नदिनलाई समय समयमै आफ्नो पासवर्ड बदलौं। आफूलाई केही शंका लागेले बैंकलाई छिट्टै खबर गरौं।
2: सतर्क रहौं, ठगीबाट बचौं।
1: सिद्धार्थ बैंक पठाइ जनहितमी जारी सन्देश।
3: सिद्धार्थ बैंक, सम्बन्ध सधैँ भरिलाई।
4: घर परिवारमा सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि अपनाउनु पर्यो। तर यति हुँदा हुँदै पनि सबै एकलासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो। कसो कालले छिटो नलगा
5: माइलो के बर्बर बर्बर कराइरहेको छ? के भएको छ तलाई?
4: हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसकेँ। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भन्यो। म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लाग्या लाग्यो हुन्छ, खानै सक्दैन।
5: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
6: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
7: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ढकला रोड, टिकापुर, कैलाली।

0: छियालिस अन्ठानब्बे अडचालिस त्रिचालिस एकतिस उनासी र अन्ठानब्बे अडचालिस त्रिचालिस छत्तिस सतहत्तर
1: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय टिकापुर कैलाली.
2: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: रोका रोका रोका
1: के भयो किन कराएको यस्तो
0: दाई यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड रे
2: इन्सिलमा डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
0: हो र हो नि इन्सिलमा अब मात्र 799 सबै अनलिमिटेड
3: ओहो आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 ह्यास डायल गरी वा एन्सेल एप मगाई लिनुहोस् एन्सेल नेपालकै लागि
4: आई बुढल्ला सुन्टो कि नै वा नन्डे भोज आगिली न अब समय एक ठो घर गहना नै हो बनाइन आउने न पट्टा नि पैना त
5: अरे गहना बनाइन त हो दुकान खोस्ती खोस्ती परेशान आटु कहाँ बनाऊ
4: तुहार बाट अस्तर तुहार रामपुरान दिदी कहिए नै सामुएल ज्वेलर्स म से गहना बनाएको आन्छे कि कत्रा सुघर बनाएको अनला बाटी
5: ए ले ले ठीक है बा चल हाली भात वट खाई आऊ जाएका हूँ सामुएल ज्वेलर्स में घर गहना बनाई सामुएल ज्वेलर्स बलभद्र चौक टीकापुर प्रोप्राइटर तेहरी सिंह सुनार
4: हमारे यहाँ हरेक मेरी सुन चांदी के गर गहना बना जाए रसायन बिना रसायन के गर गहना बना जाए ओ ऑर्डर अनुसार फे बना जाए मोबाइल नंबर 98684 41208 98486 39261

0: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
2: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
3: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी टिकापुर कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 9848571828।
4: ए, भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन् त बाउ, के पाउँछ त्यहाँ?
5: ए, त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
6: ए, एभ्रीलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
7: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
4: भनेदेखि सबै कुरा पाउने रहेछ।
3: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
8: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
9: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
3: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484648673 र 98144602004।

टीकापुर नगरपालिकाको निशुल्क ग्रामीण अल्ट्रासाउण्ड बारे अत्यन्त जरूरी सूचना। टीकापुर नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका तपसिलका ओडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवा तपसिलको स्थान मिति र समयमा सञ्चालन हुने भएकोले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ। तपसिलका ओडाहरूमा सञ्चालन हुने सेवाहरू: वडा नम्बर छ असार एक गते नारायणपुर स्वास्थ्य चौकी, वडा नम्बर सात असार दुई गते सत्यसहरी स्वास्थ्य केन्द्र, वडा नम्बर नौ असार तीन गते झुङ्गा सहरी स्वास्थ्य केन्द्र, वडा नम्बर पाँच असार चार गते मणिकापुर सहरी स्वास्थ्य केन्द्र, वडा नम्बर चार असार पाँच गते अस्नेरी सहरी स्वास्थ्य केन्द्र, वडा नम्बर एक असार छ गते एकतानगर कार्य समितिको भवन, वडा नम्बर दुई असार सात गते विजयनगर सहरी स्वास्थ्य केन्द्र, वडा नम्बर एक असार आठ गते गणेशपुर खोप क्लिनिक भवन, वडा नम्बर तीन असार नौ गते रामपुर सहरी स्वास्थ्य केन्द्र र वडा नम्बर एक असार दस गते ज्योति नगर सहरी स्वास्थ्य प्रबन्धन केन्द्र। सबै वडाहरूमा भेला हुने समय बिहान 10 बजेदेखि। टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गर गहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98246025। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98247628225।
3: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा 11 वाणिज्य संकायमा भर्ना खुल्यो।
4: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरेको बेहोरा सम्पूर्ण विद्यार्थी, अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ। विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यावहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ।
3: पढाइ हुने विषयहरू
5: अनिवार्य नेपाली,
3: अनिवार्य अंग्रेजी,
5: सामाजिक, गणित,
3: ऐच्छिक लेखाशास्त्र,
5: ऐच्छिक वित्तशास्त्र,
3: ऐच्छिक अर्थशास्त्र,
5: कम्प्युटर विज्ञान,
3: भर्ना सम्बन्धी कार्यक्रमहरू,
5: भर्ना फारम वितरण जेठ 1 गतेदेखि,
3: भर्ना सुरु जेठ 3 गतेदेखि,
5: कक्षा सञ्चालन जेठ 25 गतेदेखि,
3: पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म। सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ। थप जानकारीका लागि 091-560-738, 091-561-446, 98-48-43-31-79 र 98-48-43-36-77।
4: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय टिकापुर कैलाली।

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि
2: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर 98017 10672। स्वास्थ्यका लागि पानी

0: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
2: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपट मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
3: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 98 48 57 18 28।
0: घर त जेनतेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
1: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ, काठ भन्दा सस्तो देखिनामा पनि राम्रो आल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न।
0: ए हो त, कहाँ पाइने रहेछ दिदी आल्मोनियमको झ्याल ढोका?
1: कहाँ हुनु भाइ, टिकापुरमा जमरापारी छ नि, मिलन आल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
0: अब त म ढुक्क।
3: मिलन आल्मोनियम एन्ड ग्लास हाउस, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर मोहनदास भाट।
1: मोबाइल नम्बर 98 48 51 43 26। जमरापारी, टिकापुर, कैलाली।

0: ए सन्टेकी आमा, पर कान्छाशालाको बिहाको न्युज आएको छ, कसो हो त, जाने विचार छ कि नै त?
1: आफ्ना कान्छा भाइको बे नगल जन पनि भएन, जाउँ भने भयाको मंगल सूत्र पनि भाँचि गयो।
0: यतिका लागि त सामुएल जोलस बनेको, बरु अहिलै जाउँ, एक दुई दिनमा त फ्याट्टै बनाइहाल्छ नि त्यहाँ।
1: आज त सन्त्याका बाले मनकै कुरो हर्यो, त बाई जाउँ।
2: सामुएल ज्वेलर्स सुनचाँदीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर टिहारी सिंह सुनार, सम्पर्क नम्बर 9868-44-1208, 9846-39-261।
3: हेर रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा।
4: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो केही इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
5: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरिदिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
4: के गर्छ र सन मेडिकेयरले?
5: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेनक्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ, त्यो पनि एकदमै थोरै लगानीमा।
4: यति गरेपछि धेरै राहत हुने रहेछ त।
5: हो कान्छा, अपरझट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
4: चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।

0: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
1: असार 6 गते पहिलो शनिबार
0: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रायसिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खट्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
2: साथै प्रत्येक दिन साँझ 4 बजेदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ।
1: दिन असार 6 गते पहिलो शनिबार
0: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर एक कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825637772।
3: आइगई क्या, आज त पहिला नौकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
4: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भन्या बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफमी त कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्टका समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाँची मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, तसाईले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
3: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
4: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार धिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। ढिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 मी सम्पर्क हर्या।

0: सामाजिक सञ्जालमी निकेरी जाची बुझी भर बैंकको आधिकारिक प्रोफाइल मात्रै फलोहरू कसैले लिंक खोल्लाए अगाडि त्यो क्याको लागि हो, कहिले पठाएको हो रे, कहाँ जान्छ निकेरी बुझी भर खुल्याएको वेबसाइटको URL चेक गरौं।
1: अप्रिय घटना हुन नदिनलाई समय समयमी आफ्नो पासवर्ड बदलौं। आफूलाई केही शंका लागेले बैंकलाई छिट्टै खबर गरौं।
2: सतर्क रहौं, ठगीबाट बचौं।
1: सिद्धार्थ बैंक पठाइ जनहितमी जारी सन्देश।
3: सिद्धार्थ बैंक, सम्बन्ध सधैँ भरिलाई।
4: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
5: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हटब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन र्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुपथ मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्म टेरस, टिकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849585808।

0: रोका
1: के भयो किन कराएको यस्तो
0: दाई यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड रे
2: डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभीज को फ्री एक्सेस पनि
0: हो र हो नि एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड
3: अझै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 ह्यास डायल गरी वा एनसेल एप मगाइ लिनुहोस् एनसेल नेपालकै लागि
4: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी
5: आमा मलाई सिक्री बनाइदिनुहोस् न लाउन कस्तो रहर लाछ
4: पैसा पनि त हुनु पर्यो नि छोरी फेरि पढ्ने लेख्ने मान्छेले
5: मेरो खुत्रुके छ नि आमा मैले कति धेरै पैसा जम्मा गरेकी छु फेरि सुन त पछि पनि काम लाउन सकियो नि
4: कुरा राम्रै हो छोरी तर कसकोमा जाने हो त
5: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ अस्ति नै हेरिसके मैले त
6: न्यू अछाम जालपा देवी ज्वेलर्स सिद्धार्थ चोक टी काफुर न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू माइली तिलहरी हार झुम्का छड्के तिलहरी बाला चुरा चन्द्रमा जन्तर चन्द्रहार इन्डियन मंगलसूत्र औठी सिक्री बिना राशनका गरगनाहरू पाइन्छन् साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन् अछाम मंगल साइनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ प्रोप्राइटर ध्रुव सुनार फोन नम्बर 9868147 99 24 60 25 32 अछाम मंगल साइनका लागि ध्रुव सिंह सुनार गोपाल सुनार फोन नम्बर 9824 68 25

0: सामुदायिक रेडियो टीकापुर एफएमको बेलुका 6 बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट पूर्ण बिकको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapureefm.org मोबाइल एप टीकापुर एफएम र हाम्रो पात्रमा पनि सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं। खबरका मुख्य शीर्षकहरूबाट टीकापुर नगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा, सेवानिवृत्त हुनुभएका धर्मसिंह भट्टालालाई सम्मान तथा विदाई। जानकी गाउँपालिकाको अमरावतीमा देउडा तथा विविधका सांस्कृतिक कार्यक्रम, टीकापुरमा ऋग्वेद पारायण महायज्ञ तथा उपनिषद सप्ताह हुने। टीकापुरमा भवन निर्माण आचार संहिता सम्बन्धी अभिमुखीकरण कार्यक्रम र प्रतिनिधि सभामा असार 1 र 2 गते मन्त्रालय गति विनियोजित शीर्षकमाथि छलफल हुने। अब खोज खबर विस्तारमा। टीकापुर नगरपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा भएको छ। आइतबार टीकापुरमा आयोजित एक कार्यक्रममा नगरपालिकालाई पूर्ण खोप पालिका घोषणा गरिएको हो। टीकापुर नगरपालिकाको जनस्वास्थ्य शाखाका प्रमुख बलबहादुर रावलले नगरपालिकामा रहेका 4751 बालबालिकाले खोप पाएपछि पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको हो। थप खबर छपिलाल चौधरीबाट।
1: नगरपालिका क्षेत्रमा जन्मेदेखि 15 महिनासम्मका बालबालिकाले पूर्ण खोप लगाए नलगाएको खोजी गर्दा 26 जना बालबालिका छुटेको पाइएको र सबैलाई खोप दिएपछि पूर्ण खोप पालिका सुनिश्चित गरिएको रावलले बताउनुभयो।
2: सबैजना 4751 बच्चालाई हामीले पूर्ण खोप लगाएका छौँ। त्यो आधारमा हाम्रो चाहिँ त्यो 26 बालबालिका छुट्नु भएको हामीले खोप लगाएर अनि पहिला महिनामा हामीले खोप

0: औसत आयु पनि बढ़िरहेको बताउनुभयो।
1: 34 सालमा पिपर उन्मूलन भएपछि खोप सेवाको शुरूआत भएको हो। त्यसपछि त्यो भन्दा अगाडि हाम्रो औसत आयु एकदम कम थियो, 35 देखि 45 वर्षको हाराहरूमा। अलिक पुरानो मान्छे हुनुहुन्न, अलिक पुरानो व्यक्तिहरूलाई थाहा हुन्छ, धेरै बच्चाहरू कहिले दादुराले परेको छन्, कहिले झाडा पखालाले परेको छन्, कहिले क्षयरोगले विभिन्न रोगहरूले सताएको हुन्छ। अब यो रोगहरूले नसताउनको लागि 13 वटा रोग विरुद्ध 9 वटा खोप लगाइसकेपछि केही रोगहरू उन्मूलन पनि भएको छन्, कोही उन्मूलनको चरणमा छ, केही रोगहरू निवारण भएको छन् भने केही रोगहरू नियन्त्रण, यो रोगहरू नियन्त्रण गर्नको लागि हामीले यो खोप सेवा प्रदान गर्दै आएका छौं।
0: टिकापुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख रामबहादुर नगरजी, वडा नम्बर 7 का वडाध्यक्ष यज्ञ प्रसाद नेपाने, वडा नम्बर 8 का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले पूर्ण खोप सुनिश्चित गर्न टिकापुर नगरपालिकाका स्वास्थ्य कर्मी र स्वयंसेविका को कामको प्रशंसा गर्दै आगामी बजेटमा महिला स्वास्थ्य स्वयंसेविकाको खाजा खर्च र यातायातमा वृद्धि गर्न पहल गर्ने आश्वासन दिनुभएको छ।
1: म स्वास्थ्य शाखालाई र हजुरहरूलाई हामीले टिकापुर नगरपालिकाको तर्फबाट कति अझै सेवा सुविधामा वृद्धि गर्न सकिन्छ त्यसको लागि म अथाह प्रयास गर्दछु र हजुरहरूले यो समाजलाई दिएको योगदान प्रति पनि म एकदम नमन हृदयदेखि नमन गर्न चाहन्छु।
0: यसअघि महिला स्वास्थ्य स्वयंसेविका रुक्मिणी शर्माले स्वयंसेविकाहरूले स्वास्थ्यको क्षेत्रमा काम गर्दा सेवा सुविधा नपुगेको, आफूले स्वास्थ्यमा काम गर्दा खाजा खर्च 400 पाउँदा, आफ्नो घरमा अरूलाई काम लगाएर आउँदा काम गर्नेलाई 700 ज्याला दिइरहनु परेको बताउनुभयो। पूर्ण खोप सुनिश्चितता कार्यक्रममा स्वास्थ्य क्षेत्रमा योगदान गरेका स्वास्थ्य कर्मीहरू, ओडाका महिला स्वास्थ्य स्वयंसेविका संयोजकहरूलाई सम्मान गरिएको छ। यसै गरी 40 वर्ष स्वास्थ्य सेवामा काम गरेर सेवानिवृत्त हुनुभएका धर्मसिंह बटालालाई सम्मान तथा विदाई गरिएको छ। कार्यक्रममा स्वयंसेविका अम्बिका कोइरालाले खोपको सफलतामा महिला स्वयंसेविकाको योगदानको चर्चा गर्दै गीत प्रस्तुत गर्नुभएको थियो।

0: टीकापुर नगरपालिकाका नगरका सबै बालबालिकालाई खोप लगाएर 2074 सालदेखि पूर्ण खोप पालिका घोषणा हुँदै आएको छ।
1: छपलाल चौधरी। जानकी गाउँपालिका वडा नम्बर 9 को अमरावती डौडा तथा विविध सांस्कृतिक कार्यक्रम भएको छ। समुदायमा लोप हुन लागेका संस्कृतिको संरक्षण गर्ने उद्देश्यले सो कार्यक्रम भएको हो। कार्यक्रममा जानकी गाउँपालिका वडा नम्बर 9 भित्रका पञ्चबाजा, हुड्केनाश र सखियानाश प्रस्तुत भएका छन्। कार्यक्रमलाई सम्बोधन गर्दै वडा नम्बर 9 का वडाध्यक्ष खकेन्द्र भण्डारीले पछिल्लो समय समुदायमा विभिन्न किसिमका सांस्कृतिक कार्यक्रमहरू लोप हुन लागेको अवस्था रहेको र त्यसको संरक्षण सम्बोधन गर्ने उद्देश्यले कार्यक्रमको लागि बजेट विनियोजन गरेको जानकारी दिनुभयो। वडा सचिव आनन्द हमालले हराउँदै गएका लोक कला संस्कृति संरक्षणका लागि कार्यक्रमको आयोजना गरेको जानकारी दिनुभयो। कार्यक्रममा महेन्द्र देवकोटा, दीपा साउद, नर्मता जैसी, दीपक रिमालको डेउडा खेलको बेजोड प्रस्तुत रहेको थियो। डेउडा खेलमा संस्कृति संरक्षण गर्न सबैजना जुट्नुपर्ने, संस्कृति संरक्षण गर्न आवश्यक रहेको कुरा गीत मार्फत प्रस्तुत गरिएको थियो। कार्यक्रममा अमरावती सामुदायिक वनका अध्यक्ष जमान सिंह साउद, हिमालय माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष लक्ष्मण अधिकारी, समाजसेवी हर्कबहादुर रावल, कमल बहादुर साउद लगायतले बोल्नु भएको थियो। कार्यक्रममा बोल्ने वक्ताहरूको पुरानो संस्कृति संरक्षण गर्न आवश्यक रहेकोमा जोर दिएका छन्। जानकी गाउँपालिका वडा नम्बर 9 को आयोजनामा संचालन भएको कार्यक्रम संचालन अनिल कुस्मीले

0: गर्नुभएको थियो। खोज खबरमा टीकापुरमा ऋग्वेद पारायण महायज्ञ तथा उपनिषद सप्ताह हुने लगातार खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
1: लुबाट कसरी बच्ने? बाहिर निस्कदा टाउको कान र गर्दन कपड़ाले छोपेर हिँड्नुपर्छ वा सिधै सूर्यको किरण छालामा नछिर्ने तर हावा छिर्ने खालका कपड़ा लगाउने।
2: खेतबारीमा काम सकभर बिहान वा बेलुका मात्र गर्ने।
1: बिरामीले पटक पटक गरी पानी पिइ राख्नुपर्छ।
2: कहिले पनि खाली पेट बस्नु हुँदैन, यसले समस्या थप बढ्न सक्छ।
1: गर्मी मौसममा काँक्रो प्याजको रस बेल आँप कागतीको शर्बतको सेवन गर्नुपर्छ।
2: चिनीको मात्रा बढी भएका झोल पदार्थ बढी नपिउने, जस्तो चिया कफी सोडा जस्ता पिय पदार्थ।
1: नरम मुलायम सुतीको कपडा लगाउने।
2: व्यायाम गर्नु पर्दा बिहान बेलुका रुखको छहारीमा मात्र गर्ने
1: र बालबालिका वृद्ध तथा दीर्घ रोगीको विशेष ख्याल गरौं।
3: टिकापुर नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
4: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा 11 मा वाणिज्य संकायमा भर्ना खुल्यो।
5: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ। विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यावहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ।
4: पढाइ हुने विषयहरू
5: अनिवार्य नेपाली,
4: अनिवार्य अंग्रेजी,
5: सामाजिक गणित,
4: ऐच्छिक लेखाशास्त्र,
5: ऐच्छिक वित्त शास्त्र,
4: ऐच्छिक अर्थशास्त्र,
5: कम्प्युटर विज्ञान,
4: भर्ना सम्बन्धी कार्यक्रमहरू,
5: भर्ना फारम वितरण जेठ 1 गतेदेखि,
4: भर्ना सुरु जेठ 3 गतेदेखि,
5: कक्षा सञ्चालन जेठ 25 गतेदेखि,
4: पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म। सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ। थप जानकारीका लागि 091-560-738, 091-561-446, 98-48-43-31-79 र 98-48-43-36-77।
5: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय टीकापुर कैलाली।
6: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर।
5: अबदेखि टीकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको दोस्रो तेस्रो र चौथो शनिबार आउँदै हुनुहुन्छ।
6: सानो कुरामा तनाव हुने,
5: बारम्बार मनमा एउटै कुरा खेलिरहने,
6: कुलटमा लाग्ने,
5: छटपटी हुने,
6: मुटु धेरै ढुकढुक हुने,
5: जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असार 13 गते 20 गते र 27 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नु। टीकापुर अस्पताल टीकापुर कैलाली।
0: विश्रामपछि स्वागत छ अब बाँकी खबर। टीकापुरमा ऋग्वेद पारायण महायज्ञ तथा उपनिषद सप्ताह हुने भएको छ। मल्लिका विद्यापीठ गुरूकुल टीकापुरको आयोजनामा आउँदो कार्तिकमा सप्ताह हुनेछ। वेद र उपनिषदका मन्त्रहरूको आम नागरिकलाई जानकार दिन सप्ताह गरिन लागेको गुरूकुलका आचार्य टीकाराम आर्यले बताउनुभयो।
7: हाम्रो समाजमा वेदको वास्तविक ज्ञानलाई जन जनसम्म पुर्याउनु र उपनिषदको जो ज्ञान छ, ऋषिहरूले जो ज्ञान दिएका छन्, त्यसलाई समेत मानिसहरूको हृदयमा स्थापित गरेर अध्यात्म प्रति मानिसलाई जागृत गराउनु र वातावरणलाई स्वच्छ बनाउनुको निमित्त ऋग्वेद पारायणमा आयोजनको आयोजना गरिएको छ। यसमा हामी ऋग्वेदका मन्त्रहरूले 10,000 भन्दा बढी मन्त्रहरूले हवन गर्छौं, जसले गर्दा हवनबाट हुने मानिसलाई भौतिक र आध्यात्मिक दुवै किसिमको फाइदा यसबाट प्राप्त हुन्छ र उपनिषदको जुन हामी प्रवचन गर्छौ, उपनिषदको प्रवचनबाट हामी भित्र रहेको जो आत्मशक्ति छ, आत्मशक्तिलाई जागृत गर्ने र अध्यात्मको जो वास्तविक स्वरूप छ त्यसलाई चाहिँ उजागर गर्ने काम यो कार्यक्रमबाट चाहिँ हुन्छ र यसलाई श्रवण गरेर यहाँ उपस्थित भएर यसलाई जानेर तमाम मानिसहरू आफ्नो जीवनलाई अध्यात्मको मार्गमा चाहिँ डोर्याउन सक्नुहुनेछ। ऋग्वेद पारायण महायज्ञ जो चाहिँ हाम्रो समाजमा अहिलेसम्म प्राय गरेर महिलाहरूलाई वेदपाठ गर्ने अधिकार पनि दिएको चाहिँ पाइँदैन, तर पनि हामी यहाँ गुरूकुलबाट स्नातिका भनेकी कन्याहरूबाट ऋग्वेदका मन्त्रहरूको पाठ गरेर उहाँहरूबाट चाहिँ हामी यज्ञ गर्छौं, हवन गर्छौं र त्यसको साथसाथै वेदका मन्त्रहरूले भन्न खोजेको जो कुरा छ त्यो पनि हामी कन्याबाट अथवा स्नातिकाबाट जान्ने प्रयास गर्छौं।
0: सप्ताहमा देशका विभिन्न भागबाट श्रद्धालु भक्तजन आउने भएकाले त्यसको सञ्चालन र व्यवस्थापनका लागि रतनदास तिमिल सिन्हाको संयोजकत्वमा 101 सदस्यीय आयोजक समिति गठन गरिएको छ। ऋग्वेद पारायण महायज्ञ तथा उपनिषद सप्ताह वृहत र लोक कल्याणका लागि गरिने कार्यक्रम भएकोले कार्यक्रम सम्पन्न गर्न सबैको सहयोग आवश्यक रहेको संयोजक तिमिल सिन्हाले बताउनुभयो।
8: हामी सबै चाहिँ विभिन्न धार्मिक कार्यक्रममा गइरहेका छौँ, भएका पनि छौँ, सुनेका पनि छौँ। त्यहाँ कुनै पण्डितले पनि वेदको यो मन्त्रमा यो लेखेको छ, उपनिषदको यो मन्त्रमा यो लेखेको छ, दर्शन पूजाको यो मन्त्रमा यो लेखेको छ त्यसैले पनि भन्दैन। कुनै पनि चिजको महत्व यदि मान्छेले थाहा पाएन भने त्यतातिर चाहिँ लाग्दैन। पहिला त्यो चिजको चाहिँ महत्व बुझ्नु पऱ्यो, यो एकैको महत्व कति छ भन्ने कुरा वेदमा लेखेको छ भने चाहिँ उहाँहरू भन्नुहुन्छ। किन यो साँझ बिहान उहाँले चाहिँ सुहाय सुहाएर राख्नुभएको होला नि त, कि यसको पनि त आशय होला। यसमाथि चाहिँ चर्चा भयो, वेदमाथि चर्चा भयो, उपनिषदमाथि चर्चा भएको हामीले पनि त्यो ज्ञान प्राप्त गर्छौँ। एकचोटि पूर्व झापाबाट आएका थिए, उनीहरूले यहाँ के भनिदियो भने कस्तो ठाउँ रहेछ यो, हामी त्यति टाढाबाट आएको छौँ, यहाँको मान्छे यति राम्रो कुराहरू सुन्दै आउँदैन। मलाई कस्तो लाग्यो भने चाहिँ हामी टिकापुरवासी कस्तो रहेछौँ भने राम्रो कुरा सुन्दै नचाहन्छ, मलाई आफैले जाने त्यो महसुस भयो। त्यसैले हामी जे सबभर आफू उपस्थित हुने मलाई हाम्रा छरछिमेकीलाई पनि उपस्थित भएर सुने।
0: महायज्ञ तथा सप्ताह सञ्चालनका लागि न्यूनतम खर्च 3 लाख भन्दा बढ़ी लाग्ने देखिएको छ। यस्तो खर्च महायज्ञ सञ्चालन हुनु अगावै इच्छुक श्रद्धालुबाट संकलन गरिनेछ। महायज्ञ तथा सप्ताह आयोजकका लागि आयोजनाका लागि छलफल गर्न आइतबार बिहान भएको भेलालाई वेद र उपनिषदलाई वाचनमा मात्र सीमित नगरी त्यहाँ लेखिएका मन्त्रहरूको लगाउन सक्ने वेत्ताहरूबाट मन्त्रोच्चारण प्रवचन गराइनुपर्ने धनञ्जय तिमिसनाले सुझाव दिनुभएको छ।
9: जनमानसमा तपाईँले पाएको शिक्षाको पनि उपयोग गर्नु पर्यो, प्रचार प्रसार गर्नु पर्यो भन्ने रूपमा कोही विद्वानहरू हामीलाई चाहिँ सहमत हुन्छन्, सहयोग गर्छन् भने त्यो पनि एउटा सुझाव गर्नु राम्रो, किनभने हामीहरू त छौँ तर त्यो नेपालीमा त्यसलाई मैले चाहिँ उल्था गरेको चाहिँ छैन, कसैले गरे होला नि, अहिले तुरन्त त्यो आएको ज्याका लफल मासुलफमा अङ्ग्रेजीमा एउटा उखान छ क्या, हामीहरू त्यस्तै हो, एउटा विषयमा निष्णात पोख प्रख्यात पोख त भएर नभएका तर टुङमुङमा चाहिँ सबै कुरामा सञ्चु प्रवेश गरेका।
0: टीकापुर नगरपालिकाको आयोजनामा आइतबार भवन निर्माण आचार संहिता सम्बन्धी 2 दिने अभिमुखीकरण कार्यक्रम शुरू भएको छ। कार्यक्रममा टीकापुर नगरपालिकाका कार्यवाहक प्रशासक अधिकृत लक्ष्मी ओटको अध्यक्षतामा शुरू भएको हो। कार्यक्रममा भवन निर्माण मापदण्ड, भवन निर्माण संहिताको अनुपादनको कार्यान्वयन सम्बन्धी निर्माणकर्मी, प्राविधिक कर्मचारी, कानून निर्माण गर्ने जनप्रतिनिधिहरू, निर्माण संघ सीधै जोड़िने ठेकेदार, घर धनीहरूले पनि भूकम्प प्रतिरोधात्मक निर्माणको महत्वका बारेमा र यसको पालना नगर्दा यसले विपदका बेला पुर्याउने संकटको अवस्था र भवन निर्माण संहिताले भूकम्प प्रतिरोधी भवन निर्माण र विपत्ति प्रतिरोधी निर्माण सम्बन्धी विषयमा के बोलेको छ सम्बन्धित जानकारी गराउने उद्देश्यले यो अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण अन्तर्गत विपद पछिको पुननिर्माण र पुनर्लाभ शाखामा कार्यरत स्ट्रक्चर इन्जिनियर रविन चौलागाईले जानकारी दिनुभयो।
10: तथा अरूले चाहिँ गर्ने डिजाइन चाहिँ त्यसलाई पास गर्दै गर्दाखेरि हामीले गर्नुपर्ने हाम्रो भन्यो, त्यो पनि यो उपशाखाको चाहिँ जिम्मेवारी रह्यो। स्थानीय तहको प्रचलित कानून नेपाल सरकारले तोकेको मापदण्ड विपरीत नहुने रह्यो, मापदण्ड विपरीत भयो भने त्यसको चाहिँ जोखिम के हुन्छ, त्यसले चाहिँ कस्ता खालका चाहिँ दण्ड जरिमाना चाहिँ भोग्नुपर्ने हुन्छ र त्यस्ता घटना भोलि नदिनलाई गर्नुपर्ने काम चाहिँ के हुन् त्यो हेर्ने र कसरी निर्माण गरेको वा गरिरहेको भवनको सम्बन्धमा भनेको गाउँपालिकाको इन्जिनियरले नियमअनुसार त 2 पटक फेरि 3 पटक हजुरहरूको घरमा बन्दै गर्दा पुग्यो तर उसले बन्दै गरेको घरमा जति पटक पनि आएर चेक जाँच गर्न पाउने अधिकार पनि हामीलाई यो शाखाका कर्मचारीहरू इन्जिनियर सर म्याडमहरूले नै रहेको कुरामा अब चाहिँ हाम्रो नेक्स्ट तयारी चाहिँ इलेक्ट्रोनिक बिलिङ पर्ने सिस्टम जस्तो हामीले नक्सा पास गर्नलाई धाइराख्नुपर्ने भन्दा पनि यसको डिजिटल चाहिँ सिस्टममा हामीले त्यसलाई चाहिँ प्रविष्ट गर्ने भवन बनाउने विषय भनेको नगरपालिका घर निर्माण कर्मी सामान बेच्ने हार्डवेयर पसले र त्यो घर बनाउँदै गर्दाखेरि त्यो घरको सेरोफेरो परिसर वरिपरि रहेका अरू त्यहाँ पहिला घर बनाएर बसेका छन् किनकि धेरै चिजहरू नै जोडेन।
0: कार्यक्रममा नगरपालिकाले यसलाई कार्यान्वयन गर्दा गर्दाखेरि नगरपालिकाको पूर्व तयारी यस्तै जनसमुदायमा पुर्याउनु पर्ने छिटो छरितो सेवा सुन्दर समुदायमा विपत्त प्रतिरोधी समुदाय निर्माणका लागि भवन निर्माण संहिताको के भूमिका हुन्छ भन्ने बारेमा प्रश्न पार्नु भएको थियो।
10: परिमार्जनको लागि जिम्मेवारी पनि छ भनेको हाम्रो चाहिँ जुन सेन्टरमा जुन भवन विभाग अथवा शहरी विकास मन्त्रालय छन् तिनीहरूलाई पनि हाम्रो चाहिँ फिल्डको आवाज पुर्याउने काम पनि हामीले किनभने हाम्रो आवश्यकतालाई सुरक्षित र हाम्रो आवश्यकतालाई पूर्ति गर्नलाई हाम्रो कुरा त्यहाँ कसले राख्यो किनभने ठुलो तहमा कसैले नीति निर्माण गर्ने ठाउँमा इलेक्ट्रेड रिप्रेजेन्टेटिभहरू त हाम्रो हुनुहुन्छ राखिदिनुहुन्छ तर वास्तविक फिल्डको समस्यालाई चाहिँ सदनसम्म पुर्याउने जिम्मेवारी पनि नगरपालिकाबाटै सुरु हो।
0: पीपल चौतारी टोल विकास संस्था टीकापुर एक ब्लक नम्बर 15 को प्रथम साधारण सभा भएको छ। संस्थाका अध्यक्ष लक्ष्मी खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा टीकापुर नगरपालिका वडा नम्बर 1 वडा अध्यक्ष मोहन विक प्रमुख अतिथि रहनु भएको थियो। कार्यक्रममा नगरपालिकाका कर्मचारी अमृता रावल टोल वडा सञ्जालका अध्यक्ष पूर्ण प्रसाद रेग्मी छिमेकी टोलका अध्यक्ष सुला रावल खत्री उषा कडायत शेरबहादुर विश्व लगायतले शुभकामना दिनुभएको थियो। साधारण सभाले लक्ष्मी खत्रीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ। संस्थाका उपाध्यक्षमा दीपक बोगटी सचिवमा पवन रावल थापा कोषाध्यक्ष ममता आचार्य सहसचिवमा चन्द्रबहादुर बोहरा चयन हुनुभएको छ। भीमबहादुर शाहको संयोजकत्वमा 9 सदस्य सल्लाहकार समिति पनि गठन गरिएको छ। खोज खबरमा जनावज र अरू खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
1: टीकापुर नगरपालिकाको निशुल्क ग्रामीण अल्ट्रासाउण्ड बारे अत्यन्त जरूरी सूचना। टीकापुर नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका तपसिलका ओडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवा तपसिलको स्थान मिति र समयमा सञ्चालन हुने भएकोले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ। तपसिलका ओडाहरूमा सञ्चालन हुने सेवाहरू वडा नम्बर 6 असार 1 गते नारायणपुर स्वास्थ्य चौकी, वडा नम्बर 7 असार 2 गते सत्ती सहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 9 असार 3 गते झुङ्गा सहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 5 असार 4 गते मणिकापुर सहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 4 असार 5 गते अस्नेरी सहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 1 असार 6 गते एकतानगर कार्य समितिको भवन, वडा नम्बर 2 असार 7 गते विजयनगर सहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 1 असार 8 गते गणेशपुर खोप क्लिनिक भवन, वडा नम्बर 3 असार 9 गते रामपुर सहरी स्वास्थ्य केन्द्र र वडा नम्बर 1 असार 10 गते ज्योति नगर शहरी स्वास्थ्य प्रबन्धन केन्द्र। सबै वडाहरूमा भेला हुने समय बिहान 10 बजेदेखि। टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर।
11: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार तत्काल पोलिक्लिनिक प्रणाली टीकापुरमा।
12: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
11: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
12: महिनाको महिनावारी गडबडीको समस्या,
11: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
12: पेट सम्बन्धी सम्पूर्ण समस्या,
11: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
12: ईसीजी सेवा,
11: डिजिटल एक्सरे सेवा
12: र प्रयोगशाला ल्याब सेवा।
11: फोन नम्बर 98484 27359 र 98482 43 59। सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड टीकापुर जालपा देवी मन्दिर नजिकै।
1: सूचना सूचना

यही मिति 2083 साल असार 1 र 2 गते मगर समुदायको संस्कृति भूमि पर्व प्रवर्धन संरक्षण कार्यक्रम हुने भएकोले सम्पूर्ण आमाबुवा दाजुभाइ दिदीबहिनीहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। कार्यक्रम हुने स्थान टिकापुरको भानु चोक, समय बिहान 10 बजेदेखि साँझ 7 बजेसम्म। कार्यक्रमका आकर्षणहरू भूमि नाच, मारुनी नाच, कौडा नाच, सालैजो नाच लगायतको सांस्कृतिक कार्यक्रम रहनेछ। आयोजक नेपाल मगर संघ, टिकापुर नगरपालिका 1 नम्बर ओडा कार्य समिति, टिकापुर कैला।

0: विश्रामपछि फेरि पनि स्वागत छ अब बाँकी खबर। टिकापुर नगरपालिका शक्तिदेवी आदर्श विद्यालयमा मायाराम चौधरीको अध्यक्षतामा शिक्षक अभाव संघ गठन भएको छ, जसको सदस्यहरूमा लक्ष्मी डगोरा, प्रतिभा चौधरी, निर्मला चौधरी, लक्ष्मी थारू, प्रमिला चौधरी, माया चौधरी लगायतका सदस्य चयन हुनु भएको छ भने शान्ति कुमारी चौधरीलाई विद्यालय प्रतिनिधिका रूपमा छनौट गरिएको छ। कार्यक्रममा सत्कार बुक्स एण्ड स्टेशनरीका संचालक ब्रेन रावलले विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूलाई स्टेशनरी सामग्री हस्तान्तर गर्नु भएको छ। विद्यालय व्यवस्थापन समिति अध्यक्ष विष्णु प्रसाद चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा टिकापुर नगरपालिका शिक्षा शाखा प्रमुख नरेश अवस्थी प्रमुख अतिथि रहनु भएको थियो भने टिकापुर नगरपालिका वडा नम्बर एक अध्यक्ष मोहन विकल लुहार विशिष्ट अतिथि रहनु भएको थियो। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा कक्षा 10 पूरक परीक्षा भोलिदेखि सञ्चालन गरिएको छ। परीक्षाको सम्पूर्ण तयारी पूरा भइसकेको केन्द्राध्यक्षहरूले जानकारी दिनुभएको छ। टिकापुर नगरपालिका अन्तर्गत कर्णाली मावि टिकापुर र वीरेन्द्र विद्या मन्दिर मावि टिकापुर गरी दुईवटा परीक्षा केन्द्र तोकिएका छन्। कर्णाली मावि टिकापुरका केन्द्राध्यक्ष धर्मराज शर्मा
1: 2082 सालको एसी ग्रेजुएट परीक्षाका लागि शिक्षा विकास समन्वय इकाइले तोकेका विद्यालयहरू जुन कर्णाली मावि केन्द्रमा पठाएका छन् यो विषयगत रूपमा कुनै दिन बढी कुनै दिन कम र समग्रमा 530 भन्दा बढी विद्यार्थीहरूको सहभागिता रहने आँकडा दिएको छ। हामीले दैनिक रूपमा फरक फरक दिनमा फरक फरक संख्या हुने भएकोले त्यो सम्पूर्ण तयारीहरू गरिसकेका छौँ र भोलिदेखि हामी परीक्षाको पूर्व तयारी गरेर परीक्षा सञ्चालनको प्रक्रियामा अगाडि बढेका छौँ। कुनै प्रकारको डर त्रास नमानिकन आफ्नै विद्यालय सम्झेर आउने परीक्षा मैत्री वातावरणमा परीक्षा दिएर ती भाइ बहिनीहरूको आगामी ग्रेड वृद्धि परीक्षाको सफलताको शुभकामना दिन्छ।
0: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको केन्द्रीय निर्वाचन आयोगले कैलाली जिल्ला अधिवेशन अन्तर्गत सम्पन्न निर्वाचन प्रक्रिया र त्यसबाट घोषित सम्पूर्ण नतिजा बद्र गरेको छ। आयोगका प्रमुख भुवन केसीद्वारा जारी पत्र अनुसार कैलाली जिल्ला अधिवेशन पार्टीको विधान तथा निर्वाचन कार्यविधि विपरीत भएको ठहर गर्दै सम्पूर्ण निर्वाचन र त्यसका परिणाम रद्द गरिएको हो। आयोगका अनुसार निर्वाचनका क्रममा न्यूनतम आधारभूत प्रक्रिया पालना नभएको, मतदान तथा मतगणनामा स्थापित नियम उल्लंघन भएको, साथै अधिकांश मुख्य उम्मेद्वारहरूले लिखित असहमति जनाउँदै निर्वाचन बहिष्कार गरेको पाइएको छ। त्यस्तै योग्य सदस्य र प्रतिनिधिहरूको सहभागिता सुनिश्चित नगरिएको समेत देखिएको आयोगको निष्कर्ष छ। खोज खबरमा पालो जनावासको विद्यालयमा पढ्ने बालबालिका विद्यालय छोड्ने दर अझै छ। आजको जनावासमा हामीले बालबालिकाले किन विषयमा विद्यालय छोडिरहेका छन् भने केही नागरिकलाई सोधेका छौं।
2: मेरो नाम चाहिँ ओम सापकोटा, गोरुङ्गा नगरपालिका वडा नम्बर 11। सरकारी विद्यालयमा भन्दा बोर्डिङ विद्यालयमा भर्ना बढी भइरहेको छ होइन, अनि गुणस्तरीय शिक्षा नभएर हो कि सरकारी स्कुलमा अर्को सवाल लियो रहेको छ। बढी भनेको यो अहिले विद्यालय छोड्ने बालबालिकाहरू भन्दा यो कुलतमा लागेर जस्तो लाग्छ। अहिले 5 क्लास 8 क्लासमा 10 क्लासमा पढ्ने विद्यार्थीहरूले पनि जाँड रक्सी खाँदै अनि गाजा चरेसहरू खाँदै अब जस्तै तिनीहरूको अड्डा अड्डा ठाउँ ठाउँमा अड्डा बनाएर बसेका हुन्छन् होइन, त्यस्तो नियन्त्रण गर्न सकियो भने चाहिँ अझ बढी सुधार आउँछ जस्तो लाग्छ।
3: कृष्णमा चौधरी घरचाई गौरीगंगा नगरपालिका 10। बाल बालिकाहरू विद्यालय छोड्नुको मुख्य कारण एउटा बाल विवाह र लागू दुर्व्यसनी हो।
4: हामी चौधरी बाल विवाहको मुख्य कारण चाहिँ कसैको मम्मी छैन भने, बाबा अन्य कमाउन जान्छन् भने, घर छोरा छोरी छन् भने त्यस्तो मतलब बिग्रेर पढाइ छोड्छन्, साथी कलैनामा लागेर पढाइ छोड्छन्।
5: विनिता महत, घर गौरीगंगा वार्ड नम्बर 10। त्यो बाल बालिकाहरू विद्यालय किन छोड्छन् भन्ने समस्या यो छपछपै देखिएकै छ, हामीले प्रत्यक्ष देखेका छौँ। एउटा छ देखा सेखी है, एउटा साथीको मोबाइल छ एकदमै विकृति, अनि त्यो मोबाइल किन्नको लागि पनि मान्छे बाहिर इन्डिया कमाउन जाने विद्यालय छोडिदिने साथीको छ भनेर है। अनि अर्को कुरा छ बाल विवाह, सानैमा बिहे गर्ने अब श्रीमती पाल्न पर्यो, त्यही माथि अब बाल बच्चा भयो भने त झनै गाह्रो भयो, विदेश कमाउन जानै पर्यो विद्यालय छोड्ने, आर्थिकको कुरा छ। अर्को कुरा छ धेरै ठाउँमा शिक्षा हुन्छ तर कमी कमजोरी अझै पनि छन् जस्तो लाग्छ मलाई. यो संरक्षणका कुराहरू आमा बुवा बाहिर जाने छोराछोरीलाई घरमा छोड्ने अनि त्यो संरक्षणै कोही नभयो भने बच्चाहरू लथालिङ्ग हुने त्यो छ. एउटा गरिबी पनि एकदमै समस्या छ.
6: म नाम तीर्थराज चौधरी घर चाहिँ गौरीगङ्गा 10 हिस्सा छु. बालबालिकाहरू विद्यालय छोड्नुको एउटा मैले देखेको प्रमुख कारण अभिभावक सचेत नभएर हो. राजनीति आफ्नो ठाउँमा गर्छन् बच्चाहरूलाई समय दिँदैनन् उनकै बच्चाहरू पढाइ छोड्याउँ. कर्मचारी हुन्छन् आफ्नो ठाउँमा जान्छन् कसैले भनिदियो तेरो के खास भनेर जवाब पाइन्छ त्यस्ता बालबालिकाहरू पनि छोडेका छन्. र अर्को कुरा लहै लहैमा त्यो गरिबी त छँदैछ त्यो आफ्नो ठाउँमा छ तपाईँहरूले गरेर हुन सक्ने ठाउँ पनि छैन. र मेन कुरा जबसम्म अभिभावक सचेत हुँदैन तबसम्म यो विद्यालय छोड्ने बालबालिकाहरू बढ्दै जान्छन् र राजनीति गर्नेहरू पनि ठुल्ठुला नारा लगाउँछन् तर आफ्नै बच्चाहरू बिग्रेको थाहा पाउँदैन.
0: यस्तै समाचारसँगै खोज खबर सकियो. अन्त्यमा जान जाँदै खबरका मुख्य शीर्षक फेरि एकपटक. टिकापुर नगरपालिका पूर्णखोप सुनिश्चितता पालिका घोषणा. सेवानिवृत्त हुनुभएका धर्मसिंह बटल्लालाई सम्मान तथा विदाई. जानकी गाउँपालिकाको अमरावतीमा देउडा तथा विविधका सांस्कृतिक कार्यक्रम. टिकापुरमा ऋग्वेद पारायण महाज्ञ तथा उपनिषद सप्ताह हुने. टिकापुरमा भवन निर्माण आचार संहिता सम्बन्धी अभिमुखीन कार्यक्रम. र प्रतिनिधि सभा महासार एक र दुई गते मन्त्रालयको विनियोजित विशेषज्ञमाथि छलफल हुने. अवस्था अहिलेलाई खोज खबर यत्ने. प्राविधिक मित्र छपिलाल चौधरीलाई धन्यवाद दिँदै अहिलेको खोज खबरबाट म पूर्ण पनि बिदा हुन्छु. सामुदायिक रेडियो टिकापुर एफएम सुन्दै गर्नुहोला. नमस्कार.

सूचना सूचना सूचना यही मिति 2083 साल जेठ 31 गतेका दिन जानकी गाउँपालिका 9 नम्बर ओडा कार्यालयको आयोजनामा देउदा तथा वृहत सांस्कृतिक कार्यक्रम जानकी गाउँपालिका 9 अमरावती स्थित कृषि हाट बजारको प्रांगणमा हुन गइरहेकोले सम्पूर्ण आमाबुवा दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा उपस्थित भइदिन हुन हार्दिक अनुरोध गर्दछौ। कार्यक्रमको मुख्य आकर्षण तथा झाँकीहरू स्थानीय देउडा गायकको बेजोड प्रस्तुति।

0: उपभोक्ता वर्गमा टिकापुर नगरपालिकाको अनुरोध।
1: आफूलाई आवश्यक औषधि, खाद्यान्न, पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति, मूल्य सूची, लेबल आदि हेरेर मात्र खरिद गरौं।
0: आफूले खरिद गर्न लागेको सामानको उत्पादन, भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं।
1: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक तराजुको अवस्था ठिक छ छैन हेरौं।
0: वस्तु वा सेवा खरिद गर्दा बिल बिजक लिने बानी बसालौं।
1: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको, प्याकिङ सामानको प्याकेट फुटेको, ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौ।
0: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौ।
1: लेबल नभएको वा लेबलमा उत्पादकको नाम, ठेगाना र वस्तुको ब्याज नम्बर, तौल, अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौ।
0: साथै उत्पादन मिति, उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौ।
1: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने, खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो।
0: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून बमोजिम क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो।
1: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनाऊ र अरूलाई पनि सचेत बनाऊ।
0: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय, ओडा कार्यालय, स्थानीय जनप्रतिनिधि वा टिकापुर नगरपालिकाको फोन नम्बर 091-560-384, 091-560-118 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 98-48-43-35-83 जानकारी गराउन हुन अनुरोध छ।
1: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति, टिकापुर नगरपालिका।

0: रोका
1: के भयो किन कराएको यस्तो
0: दाई यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड रे
2: एयरटेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
0: हो र हो नि एयरटेलमा अब मात्र 799 सबै अनलिमिटेड
3: ओहो आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 1-2-3 हास डायल गरी वा एयरटेल एपमा गई लिनुहोस् एयरटेल नेपालकै लागि

0: परिवारमा सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो। तर यति हुँदाहुँदै पनि सबै एक्ला सुका हुन्छ र कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो कसो कालले छिटो नलाग्यो।
1: होइन चाइनाजु माइलो के बर्बर बर्बर कराइरहेछ के भएको छ तलाई?
0: हेर्नु न साह्रै समस्या पर्यो क्या, कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लागे हुन्छ, खानै सक्दैन।
1: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
2: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
3: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ढकलोला रोड, टिकापुर, कैलाली।

0: सूचना सूचना सूचना यही मिति 2083 साल जेठ 31 गति का दिन जानकी गाउँपालिका 9 नम्बर ओडा कार्यालयको आयोजनामा देउदा तथा बृहत सांस्कृतिक कार्यक्रम जानकी गाउँपालिका 9 अमरावती स्थित कृषि हाट बजारको प्रांगणमा हुन गइरहेकोले सम्पूर्ण आमाबुवा दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा उपस्थित भइदिन हुन हार्दिक अनुरोध गर्दछौ। कार्यक्रमको मुख्य आकर्षण तथा झाँकीहरू स्थानीय देउडा गायकको बेजोड प्रस्तुति। स्थानीय पञ्चे बाजा, सखिया नाच, हुर्के नाच लगायत विभिन्न सांस्कृतिक झाँकीहरूको प्रस्तुति रहनेछ। जानकी गाउँपालिका 9 नम्बर ओडा कार्यालय खैरीफाटा कैलाली।
1: तपाई सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर FM 101 मेगाहर्ज।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। टेम्पो भीरबाट खसालिएको घटनामा 10 वन कर्मचारीलाई नियन्त्रणमा लिएर सोधपूछ शुरू। पोहोरको तुलनामा विपदका घटना 20.5% बढ़्यो। मृत्यु र जनधनको क्षति भने कम।
1: कार्यक्रमहरू पनि अलिक वृहत रूपमा सञ्चालन गर्ने मास मिडियाहरू सोसियल मिडिया युज गरेर गर्यौँ भने सबै मिडियाहरूले चाहिँ त्यसमा सहयोग गर्नुभएको छ, समुदायले पनि सहयोग गर्नुभयो। गत वर्ष त्यसैले पनि यो घटेको हो।
0: उद्योगमा कर्जा बढ़्यो तर क्षमता उपयोग कमजोर रहेको राष्ट्र बैंकको निष्कर्ष। समृद्ध नेपाल निर्माणमा प्रवासी नेपालीको साथ अपरिहार्य रहेको परराष्ट्र मन्त्रीको भनाई। बाजुरा र हुम्ला सीमा विवादपछि अस्थायी सुरक्षा बल परिचालन, 3 महिना नियमित गस्ती हुने।
2: सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टीमलाई राखे हो। अहिले चाहिँ यो एउटा जिल्लाको निर्णय अथवा दुई जिल्लाको सम्झौता भन्दा पनि नेपाल सरकारको राष्ट्रिय सुरक्षा समितिले निर्णय गरेर राखे हो।
0: भारतीय पर्यटकका लागि स्थल मार्ग प्रवेशमा अनुमति पत्र अनिवार्य। सड़कमै खाना पकाउने र फोहोर गर्ने प्रवृत्ति रोक्न पर्यटन मन्त्रालयको कड़ाई। अलैंची निर्यातमा ऐतिहासिक उछाल, 10 महिनामै 11 अर्ब।
3: पहिला हाम्रो चाहिँ कत्तामा जान्थ्यो, अहिले पछिल्लो चरणमा हामीले फुल्ली सबै जति पनि हामी प्रोसेसिङ गरेर पठाउँछौँ नेपालबाट।
0: र लेबनानमा इजरायली आक्रमणपछि अमेरिका र इरान सम्झौतामा अन्यलता बढ़्यो। विश्वकप फुटबलमा आज जर्मनी र कुआकाओ भेट्दै नेदरल्याण्डस र जापानको खेल पनि आजै।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: बजारमा पाइने तरकारी फलफूलमा प्रयोग भएका विषादीले स्वास्थ्यमा गम्भीर असर पारे पनि त्यसलाई रोक्ने काम हुन सकेको छैन। किसानलाई सजग र सावधान बनाउने र विषादी प्रयोगपछि निश्चित अवधि पूरा नगरी बाली बजारमा पठाउन हुँदैन भन्ने जानकारीका साथै त्यसो गरीमा कार्यवाही गर्ने चेतावनी मात्र दिए पनि आधा समस्या समाधान हुन्छ। साथै विषादी प्रयोग गर्ने किसानलाई विकल्प दिने कार्य सरकारले गर्नुपर्दछ।
5: नेपालको प्रमुख नगदे बाली अलैचीको निर्यात चालू आर्थिक वर्षमा करिब 72% बढ़ेको छ। भन्सार विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको पहिलो 10 महिनामा नेपालबाट 57,03,774 किलो अलैची निर्यात भएको छ। उक्त परिणामको अलैचीबाट 11,42,44,45,000 रूपियाँ आमदानी भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा भने 36,86,695 किलो अलैची निर्यात हुँदा 6,67,22,14,000 रूपियाँ आमदानी भएको थियो। निर्यात परिणाम र मूल्य दुवैमा भएको उच्च वृद्धिले नेपाली अलैचीको अन्तर्राष्ट्रिय बजार विस्तार हुँदै गएको देखिएको छ। तथ्याङ्कलाई तुलना गर्दा चालू आर्थिक वर्ष अलैची निर्यातको मूल्य 4,75,22,31,000 रूपियाँले बढ़ेको देखिन्छ। प्रतिशतका आधारमा यो वृद्धि करिब 71.3% हो। निर्यात परिणाम पनि 20,17,079 किलोले बढ़ेको छ। जुन अघिल्लो वर्षको तुलनामा करिब 54.7% बढ़ी हो। अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैचीको माग बढ़्नुको कारणबारे सीआईएनसँग कुरा गर्दै अलैची व्यवसायी महासंघका निवर्तमान अध्यक्ष निर्मल भट्टराईले भन्नुभयो,
3: उच्च मूल्य भएको कारणले किसानहरूले होल्ड गर्नु भएन। होल्ड नभएपछि त्यो अलैचीहरू बिक्री वितरण भइरह्यो। भइसकेपछि अब अहिले चाहिँ भनौँ न इण्डियाको मार्केटहरूमा जुन होल्ड भएको थियो त्यो मालहरू पनि बिक्री वितरण भइसक्यो। अब नेपालमा माल छैन, नयाँ सिजन हुन अझै 2-3 महिना लाग्छ र नयाँ माल आउनलाई टाइम लाग्ने भएकोले अहिलेको समयमा चाहिँ अहिले चाहिँ मालको सर्टेज भएको कारणले अलिकति डिमान्ड बढ्यो हो। 5 वर्षदेखि हामीले गुणस्तरीय अलैची बनाएर पठाइरहेको छौँ, प्रोसेसिङ गरेर मात्रै। पहिला हाम्रो चाहिँ कत्तामा जान्थ्यो, अहिले पछिल्लो चरणमा हामीले फुल्ली सबै जति पनि हामी प्रोसेसिङ गरेर पठाउँछौँ नेपालबाट।
5: विशेष गरी पूर्वी पहाड़ी जिल्लामा उत्पादन हुने अलैची नेपाली कृषिजन्य निर्यातको महत्वपूर्ण आधार मानिन्छ। पछिल्लो 1 महिनामा देशभर मौसमी विपदका घटना 20.5% बढ़ी पनि मानवीय क्षति भने घटेको देखिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गएको 1 महिनामा विपदका 930 घटना हुँदा 40 जनाको मृत्यु भएको छ भने 279 जना घाइते भएका छन्। यस्तै 32,20,00,000 रूपियाँ बराबरको आर्थिक क्षति भएको छ। गत वर्ष यही अवधिमा जम्मा 772 विपदका घटना भएका थिए जसमा 48 जनाको मृत्यु भएको थियो भने 193 जना घाइते भएका थिए। तथ्याङ्कको तुलना गर्दा पोहोरको तुलनामा विपदका घटना 158 बढ़ेका छन्। जून 20.5% बढ़ी हो तर मृत्यु हुनेको संख्या 8 जनाले घटेको छ अर्थात 16.7% कमी आएको छ। कारणबारे बताउनु हुँदै प्राधिकरणका प्रवक्ता शान्ति महतले सीआईएनसँग भन्नुभयो,
1: सचेतनाका कार्यक्रमहरू पनि गर्यौं भने त्यसै गरी हामीले विशेष गरी यो अलिक ठूलो वर्षा हुन्छ भनिसकेपछि मुख्य त्यो असोजको 17-20 समयमा चाहिँ हामीले यात्राहरू पनि लामो दूरीका सवारी साधनहरूलाई पनि इन्टरभेन्सन गरेर उहाँहरूलाई पनि केही समय रोक लगायौँ। यो कारणले पनि र सँगसँगै हामीले यो नदी किनारका बाटाहरू पनि बन्द गर्यौँ भनेपछि त्यो बढी वर्षा र बाढी आउने समयमा चाहिँ हामीले धेरै विशेष केयर गरेको भएर सँगसँगै हामीले जनचेतनाका कार्यक्रमहरू पनि अलि वृहत रूपमा सञ्चालन गर्ने मास मिडियाहरू सोसियल मिडिया युज गरेर गर्यौँ भने सबै मिडियाहरूले चाहिँ त्यसमा सहयोग गर्नुभएको छ, समुदायले पनि सहयोग गर्नुभयो गत वर्ष, त्यसैले पनि यो घटेको हो र यो वर्ष पनि हामीले गत वर्षकै सिकाइहरूलाई लिएर अझ त्योभन्दा पनि कम भन्दा कम क्षति होस् भन्ने किसिमले तयारीहरू गरिरहेका छौँ।
5: प्राधिकरणका अनुसार पछिल्लो एक महिनामा सबैभन्दा धेरै लेक लागेर 11 जनाको मृत्यु भएको छ। त्यस्तै सर्पको टोकाईबाट 9 जना, आगलागीबाट 5 जना, हावाहुरीका कारण 4 जना र भारी वर्षाका कारण 3 जनाको मृत्यु भएको छ। पोहोर सोही अवधिमा सर्पले टोकेर 19 जनाको मृत्यु भएको थियो भने हावाहुरीका कारण 7 जना, चट्याङका कारण 7 जना, आगलागीमा परेर 7 जना र लेक लागेर 6 जनाको मृत्यु भएको थियो। यस्तै जनावरको आक्रमणका कारण 2 जनाले ज्यान गुमाएका थिए। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्थलमार्गबाट आउने भारतीय पर्यटकलाई लक्षित गरी विभिन्न नयाँ नियमहरू सार्वजनिक गरेको छ। स्थलमार्गबाट आउने भारतीय पर्यटकले सड़कमै खाना बनाउने, नदी किनारामा लुगा धुने, फोहोर गर्ने गरेको भन्दै मन्त्रालयले स्थलमार्गबाट आउने पर्यटकहरूका लागि नेपालको सीमामा आइपुगेपछि नेपाल सरकारको भन्सार विभाग मार्फत प्रवेश अनुमति पत्र अनिवार्य गर्न भनेको हो। मन्त्रालयले खाना पकाउनेहरूले ठाउँ भान्सा र अन्य बन्दोबस्तीका सामानहरू व्यवस्थापन गर्न सक्ने होटलहरूसँग अग्रिम रूपमा सम्पर्क गर्नुपर्ने, खाना पकाउनका लागि खुला ठाउँ प्रयोग गर्ने सन्दर्भमा अनुमति र आवश्यक सहयोगका लागि सम्बन्धित अधिकारीहरू सम्पर्क गर्न सकिने जस्ता नियमहरू सार्वजनिक गरेको मन्त्रालयका प्रवक्ता जय नारायण आचार्यले सीआईएनसँग बताउनुभयो। कैलालीको गुदावरी नगरपालिका 4 गाईबाधीमा वन अतिक्रमण हटाउने क्रममा टेम्पो भीरबाट खसालिएको घटनामा प्रहरीले 10 जना वन कर्मचारीलाई नियन्त्रणमा लिएर सोधपूछ थालेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार घटनामा संलग्न व्यक्तिको पहिचान र भूमिकाबारे अनुसन्धान गर्न 10 जना वन कर्मचारीलाई नियन्त्रणमा लिएको हो। भीमदत्त राजमार्ग क्षेत्रमा धनादेवी धामीले खुद्रा पसलका रूपमा प्रयोग गर्दै आएको टेम्पो वन कर्मचारीले भीरबाट खसालेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटना विवादमा आएको हो। डिभिजन वन कार्यालय धनगढ़ीले भने टेम्पो कवाड भइसकेको र सड़क छेउमा छाप्रोका रूपमा प्रयोग भइरहेको दावी गरेको छ। बाजुरा र हुम्ला सीमा विवादका कारण तनावग्रस्त बनेको हिमाली गाउँपालिका 3 को लामपाटामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त अस्थायी सुरक्षा बेस स्थापना गरिएको छ। सशस्त्र प्रहरी निरीक्षक जनक पौडेलको नेतृत्वमा 21 जना र नेपाल प्रहरीका सहायक निरीक्षक मिठु बहादुर बोहराको नेतृत्वमा 7 जना गरी 28 सदस्यीय टोली परिचालन गरिएको छ। केन्द्रीय सुरक्षा समितिको निर्णय अनुसार स्थापना गरिएको सुरक्षा बेसले आगामी 3 महिनासम्म लामपाटा र रानीसेन क्षेत्रमा नियमित गस्ती गर्दै शान्ति सुरक्षा कायम गर्ने सीआईएनसँग कुरा गर्दै बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण बुढा सैनीले बताउनुभयो,
2: यो नेपाल सरकारले नै त्यहाँ आवश्यक देख्यो, जुन चौकी आवश्यक देख्यो तत्कालको लागि सुरक्षा कर्मी सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टिमलाई राखेको अहिले चाहिँ यो एउटा जिल्लाको निर्णय अथवा दुई जिल्लाको सम्झौता भन्दा पनि नेपाल सरकारको राष्ट्रिय सुरक्षा समितिले निर्णय गरेर राखेको हो।
5: पछिल्लो समय कुटपिट दुर्व्यवहार तथा आगजनीका घटनापछि त्रसित बनेर गाउँ छाडेका स्थानीय बासिन्दा सुरक्षाकर्मी पुगेपछि पुनः गाउँ फर्किन थालेका छन्। नेपालको उद्योगको औसत क्षमता उपयोग निराशाजनक रहेको राष्ट्र बैंकले एक तथ्याङ्कले देखाएको छ। अध्ययनको उद्योगको औसत क्षमता उपयोग कमजोर रहेको बताइएको छ। बैंक तथा वित्तीय संस्थाले औद्योगिक क्षेत्रमा प्रवाह गरेको कर्जा 2081 पुष मसान्तको तुलनामा 2082 पुष मसान्तमा 7.99% वृद्धि भई 17 खर्ब 78 अर्ब 30 करोड़ पुगेको छ। गत वर्षको सोही अवधिमा कस्तो यस्तो कर्जा 17.66% बढ़ेको थियो। कुल कर्जा मध्ये औद्योगिक क्षेत्रमा प्रवाहित कर्जाको अंश 30.82% रहेको छ। साझा खबरमा अब विदेशका खबर। लेबनानको दक्षिणी बेरूतमा इजरायलले गरेको आक्रमणका कारण अमेरिका इरान बीच युद्ध अन्त्यका लागि हुने भनेको सम्झौता बिथोल्ने आकलन गरिएको छ। एक अध्ययनले जारी आक्रमणका कारण दुवै देश बीच हुन लागेको सम्झौतामा अन्योल देखिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। विश्लेषकहरूका अनुसार बेरूतमा भएको पछिल्लो आक्रमणले क्षेत्रीय तनाव फेरि चर्काउने सम्भावना बढ़ाएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। अब खेल खबर। फिफा विश्वकप फुटबलमा आज राति जर्मनी र कुराकाओ बीच खेल हुँदैछ। समूह ईको यो खेल राति 10:45 अमेरिकामा हुनेछ। विश्वकप फुटबलमा जर्मनी सबैभन्दा सफल टोली मध्ये एक हो। फिफा वरियतामा जर्मनी 10 र कुराकाओ 82 स्थानमा छ। यस्तै आज राति समूह एफको नेदरल्याण्डस र जापान खेल्दैछन्। यो खेल राति 2:45 अमेरिकाको डलास रंगशालामा शुरू हुनेछ।
0: संतोषी रावल इन्टर्न र आवासीय चिकित्सकहरूको समस्यामा स्वास्थ्य मन्त्रालय गम्भीर।
6: यस्तो विषयमा अब स्वास्थ्य मन्त्रालय मात्रै भन्दा पनि नेपाल सरकारका सबै सरकारवाला मन्त्रालयहरू सबै एक ठाउँ बसेर हामीले कसरी सहजीकरण गर्ने भन्ने पाटो चाहिँ महत्वपूर्ण हुन्छ होला।
0: शिक्षा मन्त्रालयले पनि दायित्व पूरा गर्नुपर्ने कुराकानीसँगै यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले भोग्नु परेको विभेद, सम्वाद श्रृंखला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: लूबाट कसरी बच्ने? बाहिर निस्कदा टाउको, कान र गर्दन कपडाले छोपेर हिँड्नुपर्छ वा सिधै सूर्यको किरण छालामा नछिर्ने तर हावा छिर्ने खालका कपडा लगाउने।
8: खेतबारीमा काम सकभर बिहान वा बेलुका मात्र गर्ने।
7: बिरामीले पटक पटक गरी पानी पिइराख्नुपर्छ।
8: कहिले पनि खाली पेट बस्नु हुँदैन, यसले समस्या थप बढ्न सक्छ।
7: गर्मी मौसममा काँक्रो, प्याजको रस, बेल, आँप, कागतीको शर्बतको सेवन गर्नुपर्छ।
8: चिनीको मात्रा बढी भएका झोल पदार्थ बढी नपिउने, जस्तो चिया, कफी, सोडा जस्ता पिय पदार्थ।
7: नरम मुलायम सुतीको कपडा लगाउने।
8: व्यायाम गर्नु पर्दा बिहान बेलुका रुखो छहारीमा मात्र गर्ने
7: र बालबालिका, वृद्ध वृद्धा तथा दीर्घ रोगीको विशेष ख्याल गरौं।
9: टिकापुर नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
10: MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477। शर्तहरू लागू हुनेछन्। क्लासिक चेक छोयो कि चल्यो।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। इन्टर्न र आवासीय चिकित्सकहरूले आफूहरूमाथि भइरहेको श्रम शोषण अन्त्य गर्न माग गर्दै आन्दोलनको घोषणा गरेका छन्। चिकित्सकहरूलाई दैनिक 24 घण्टासम्म ड्यूटीमा खटाइने, सातामा एक दिन पनि विदा नदिने गरिएको उनीहरूले बताएका छन्। यस्तो अभ्यासले श्रमयान मात्र होइन मानव अधिकारको समेत उल्लंघन भएको उनीहरूको दावी छ। उहाँहरूको माग कतिको जायज छ? स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर कुमार अधिकारीसँग साथी सन्तोष गन्धर्वले कुराकानी गर्नुभएको छ।
6: विभागीय मन्त्रालय चिकित्सकहरूको, स्वास्थ्य कर्मीहरूको, स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय भएको हुनाले हामीले पनि आवश्यक सहजीकरण, त्यसमा थप अरू विषयहरू बुझ्ने विषयहरू चाहिँ हामीले पनि गर्छौं। तर अहिलेको तत्कालको मैले ठ्याक्कै भन्न सक्ने अवस्था चाहिँ रहेन।
11: पटक पटक यो मागहरू उठाउने अनि आन्दोलन गर्ने गरिरहनु भएको छ होइन, यो विषय मन्त्रालयलाई पनि जानकारी छ। त्यो हिसाबले पनि उहाँहरूको माग सम्बोधन गर्नका लागि चाहिँ के कुराको समस्या हुने हो? यहाँहरूले अन्य सरकारवाला निकायसँग छलफल गर्नु भएको छ छैन?
6: होइन, यो अध्ययनरत चिकित्सकहरूको, अध्ययनरत विद्यार्थीहरूको भनौँ न, अध्ययनरत विद्यार्थीहरूसँग जोडिएको विषय भएको हुनाले अब यो विशेष रूपमा इन्टर्न र रेजिडेन्टसँग बढी जोडिएको विषय भएको हुनाले यसमा शिक्षा मन्त्रालय बढी प्रत्यक्ष जोडिने विषय भयो। थप अब स्वास्थ्य मन्त्रालय अन्तर्गतका निकाय पनि अध्ययन अध्यापन हुने भावनाले त्यसमा पनि हामीले थप समन्वय गर्छौँ।
11: पछिल्लो समय फेरि उहाँहरू आन्दोलनमा अगाडि बढ्ने भन्ने पनि छ र त्यो आन्दोलन गर्दै गर्दाखेरि पटक पटक आवश्यक चिकित्सकहरू आन्दोलनमा रहँदा स्वास्थ्य क्षेत्रमा पनि समस्याहरू पर्न सक्ला, नागरिकले स्वास्थ्य सेवा पाउने विषयमा, त्यो विषयमा त मन्त्रालयले पनि एउटा खालको गम्भीरता त देखाउनु पर्ला नि।
6: होइन, त्यो त देखाउँछ, स्वास्थ्य मन्त्रालयले त्यो गम्भीरता नदेखाउने भन्ने विषय भएन। त्यसमाथि पनि अध्ययन गरेर भोलि सेवामा आउँदा अथवा परिषदमा दर्ता भएपछि सेवा प्रवाहको विषयहरू स्वास्थ्य मन्त्रालयसँग जोडिने विषय हुन्छ। उहाँहरूलाई अहिले यसमा अलि उत्प्रेरित गरेर व्यवस्थित गर्न नसकिएन भने भोलि सेवा पाउने कुरामा त चुनौती हुन्छ।
11: मन्त्रालयले पनि उहाँहरूसँग चाहिँ उहाँहरूका मागलाई सम्बोधन गराउने विषयमा सहकार्य गर्नुपर्ने या त त्यसको चाहिँ वकालत गरिदिनुपर्ने अवस्था चाहिँ हो। त्यो हिसाबले पनि पहिला भएका सहमति कार्यान्वयन नहुनुका पछाडि के देख्नुहुन्छ यहाँले चाहिँ?
6: अहिले पहिला विगतमा के भयो भन्ने भन्दा पनि अब अहिलेको इस्युलाई लिएर हामीले थप त्यसमा के गर्ने भन्ने हुन्छ। विगतमा भएको अब स्वास्थ्य मन्त्रालयको विगतका कागजातहरू हामीसँग केही पनि छैनन्। सबै कुरा जलेर हामी नै अब भनौँ न जुन अफिसमा काम गरेका छौँ त्यहाँबाट अन्त सरेर काम गरिरहनु परेको अस्थायी रूपमा गरिरहनु भएको अवस्था छ। हामीसँग विगतका सहमति अथवा कागजातहरू भएर अथवा त्यसको फलोअप हुँदाखेरि हामी यसरी भन्न सक्ने अवस्था रहन्थ्यो होला। मैले विगतसँग जोडेर अहिले ठ्याक्कै यस्तै भनेर भन्न सक्ने अवस्था भएन। अहिलेको सन्दर्भमा कसरी सहजीकरण गर्न सकिन्छ के गर्न सकिन्छ भने विशेष रूपमा उहाँहरूलाई दिनुपर्ने पैसाको माग भन्ने जस्तो लाग्छ र कामको श्रम ऐन अनुसारको कामको विषयहरू भनेर सार्वजनिक रूपमा आइरहेका विषयवस्तुहरू देखिन्छन्। यस्तो विषयमा अब स्वास्थ्य मन्त्रालय मात्रै भन्दा पनि नेपाल सरकारका सबै सरकारवाला मन्त्रालयहरू सबै ठाउँ बसेर हामीले कसरी सहजीकरण गर्ने भन्ने पाटो चाहिँ महत्वपूर्ण हुन्छ होला।
11: मन्त्रालयले चाहिँ उहाँहरूका माग सम्बोधन गराउनका लागि कसरी भूमिका खेल्न सक्छ?
6: मन्त्रालयले अब स्वास्थ्य कर्मीको विषय भएको हुनाले स्वास्थ्य कर्मीका जायज मागहरू जायज विषयवस्तुहरूका सन्दर्भमा सुनिदिने त्यसलाई सहजीकरण गरिदिने सरकारका तर्फबाट सम्बन्धित निकायहरूसँग के गरी गर्न सकिन्छ भन्ने कुराहरूमा नै पहल गर्ने कुराहरू रहन्छ। उहाँहरूले भन्नुभएको जस्तो विषयवस्तु ठ्याक्कै छ कि छैन अथवा भए कस्तो अवस्थासम्म छ भन्ने कुराहरूको जानकारी लिएर प्रत्यक्ष अथवा अप्रत्यक्ष रूपमा जानकारी लिएर सम्बन्धित निकायहरूसँग समन्वय गर्ने त्यसको कार्यान्वयनमा आइपरेका अप्ठ्याराहरूका केही त्यस्ता कानुनी सहजता गर्न सकिन्छ भने त्यसमा सहजीकरण गर्ने भूमिका स्वास्थ्य मन्त्रालयको रहन सक्छ।
0: अब बाँकी खबर। नेकपा एमालेका दोस्रो तहका नेताहरूले पार्टीलाई पुनर्गठन गर्नुपर्ने माग राखेका छन्। एमाले अध्यक्ष केपी ओलीले हिजो बेलुका आफ्नो निवास गुण्डुमा बागमती प्रदेशका नेताहरूलाई बोलाएर गरेको छलफलपछि उनीहरूले यस्तो कुरा बताएका हुन्। पार्टीभित्रैबाट पार्टी फुटाउन सक्ने भन्ने संकेत अध्यक्षबाट नै आइसकेकोले यसलाई लुकाउनु पर्दैन नेताहरूले बताएका छन्। पार्टीभित्र बढ़िरहेको असन्तुष्टिलाई सम्बोधन गर्नको लागि आफूहरूले प्रयत्न गरे पनि पार्टी फुटाउने आरोप आएकाले आफूहरूले त्यसतर्फ कुनै भन्नुपर्ने अवस्था नरहेको नेताहरूले बताएका हुन्। ओलीसँगको भेटमा सहभागी बागमती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुंगेलले पार्टी कमजोर बनाउने गतिविधि भइरहेको बताएको जानकारी दिनुभयो। विधि पद्धतिमा म नेतृत्वमा आएको हो, विधि पद्धतिबाटै नेतृत्व छाडिन्छ, केपी शर्मा ओलीले बताउनु भएको छ। अहिले भइरहेका गतिविधि पार्टी कमजोर बनाउन भएका छन्। उहाँलाई उद्धृत गर्दै पार्टी कमजोर बनाउने गतिविधिमा कसै पनि लाग्नु हुँदैन उहाँले बताउनुभयो। ओलीलाई भेट्न काठमाण्डौ, ललितपुर, भक्तपुर बाहेकका जिल्ला इन्चार्ज, जिल्ला अध्यक्ष र सचिवहरू गुण्डु पुगेका थिए। यसअघि नेतृत्व परिवर्तनको माग गर्नेमाथि कार्यवाही गर्ने चेतावनी दिएपछि असन्तुष्टि झन चुलिँदै गएको छ। जेठ 20 काठमाण्डुमा भएको कार्यशालामा नेतृत्व पुनर्गठनको बारेमा नेताहरूले आवाज उठाएका थिए। नेतृत्व पुनर्गठनका लागि उपाध्यक्ष विष्णु पौडेल, गोकर्ण विष्ट, रघु पन्त, पृथ्वी सुब्बा गुरूङ, महासचिव शंकर पोखरेल, उपमहासचिव योगेश भट्टराई लगायतका नेताहरूले छलफल शुरू गरिरहेका छन् र तयारी पनि गरेका छन्। फागुनको प्रतिनिधि सभा निर्वाचनमा एमालेको कमजोर परिणाम आउनुको कारण ओलीको एकल निर्णय गर्ने कार्यशैली रहेको महासचिव र उपाध्यक्षहरूले निष्कर्ष निकालेका छन्। चुनाव लगत्तै महासचिव पोखरेलले पार्टी र नेतृत्व पुनर्गठन आवश्यक रहेको भन्दै अध्यक्ष ओलीलाई सम्मानपूर्वक नेतृत्व छाड्दा राम्रो हुने सुझाव दिँदै आउनु भएको थियो नेता तथा कार्यकर्ताहरूले बताएका छन्। तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले भोग्नु परेको विभेद
12: कुनै कारण नभइकन समाएर लगेपछि चाहिँ उनीहरूले त्यो उहाँहरूसँग लट्ठी हुन्छ होइन, अनि लट्ठीले चाहिँ हाम्रो साथीहरूको यौनाङ्गमा चाहिँ घोज्ने होइन।
0: सुरक्षा निकायदेखि कानून निकायसम्म सबैले बुझ्नुपर्ने, सरकारसँग समुदायको अपेक्षा ठूलो, हाम्रो पालो बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: टिकापुर नगरपालिकाको निशुल्क ग्रामीण अल्ट्रासाउण्ड बारे अत्यन्त जरूरी सूचना। टिकापुर नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका तपसिलका ओडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवा तपसिलको स्थान मिति र समयमा सञ्चालन हुने भएकोले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ। तपसिलका ओडाहरूमा सञ्चालन हुने सेवाहरू: वडा नम्बर 6 असार 1 गते नारायणपुर स्वास्थ्य चौकी, वडा नम्बर 7 असार 2 गते सत्यसहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 9 असार 3 गते झुङ्गा सहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 5 असार 4 गते मणिकापुर सहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 4 असार 5 गते अश्नेरी सहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 1 असार 6 गते एकतानगर कार्य समितिको भवन, वडा नम्बर 2 असार 7 गते विजयनगर सहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 1 असार 8 गते गणेशपुर खोप क्लिनिक भवन, वडा नम्बर 3 असार 9 गते रामपुर सहरी स्वास्थ्य केन्द्र र वडा नम्बर 1 असार 10 गते ज्योति नगर सहरी स्वास्थ्य प्रबन्धन केन्द्र। सबै वडाहरूमा भेला हुने समय बिहान 10 बजेदेखि। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
13: समाजले उहाँहरूको अस्तित्व माथि नै प्रश्न गर्ने क्रम जारी रहेकाले धेरै व्यक्तिहरू आफ्नो लैंगिक पहिचान खुलाउन हिचकिचाउँछन्, जसले उनीहरूको मानसिक स्वास्थ्य, सुरक्षा र अवसरमा नकारात्मक प्रभाव पार्न सक्छ। आजको हाम्रो पालोमा हामी यस समुदायले अझै पनि कस्ता विभेद भोगिरहेका छन् उहाँहरूको अनुभव उहाँहरूको आवाजमा नै प्रस्तुत गर्दैछौ।
12: नमस्ते, मेरो नाम चाहिँ रुबिना तामाङ हो अनि म आफूलाई एउटा तेस्रो लिङ्गी महिला भन्न रुचाउँछु। मेरो समुदायमा चाहिँ हिंसाको रूपहरू चाहिँ अब स्वरूपहरू चाहिँ दिनानुदिन बढी नै रहेको छ। हाम्रो समुदायको ट्रान्सम्यान साथी जुन चाहिँ जन्मिँदाखेरि एउटा बालिका भएर जन्मिनु भयो र हुर्किँदै बढ्दै जाने क्रममा चाहिँ अब आफू एउटा पुरुष हो, आफूमा पुरुषको स्वभावहरू छ र ऊ अट्र्याक्सनको हिसाबले मेन्टल्ली फिजिकल्ली इमोसनल्ली चाहिँ एउटा महिलासँग अट्र्याक्सन हुने क्याटेगोरी हुन्छ, उहाँलाई चाहिँ ट्रान्समेन भन्छ। उहाँलाई चाहिँ आफ्नो फ्यामिलीले नै त्यो अब बिहेको फोर्स गर्दाखेरि चाहिँ अब छोरा मान्छेसँग विवाह त उहाँले गर्न सक्नुहुन्न नि त, त्यो केसमा चाहिँ म बिहे गर्न सक्दिनँ, मैले विवाह गरेँ भने म महिलासँग नै विवाह गर्छु भन्ने केसमा चाहिँ परिवारले चाहिँ यो पुरुषसँग शारीरिक सम्पर्क नभएको हुनाले चाहिँ यसले विवाह नगर्ने भनेको होला भनेर चाहिँ परिवारले चाहिँ पुरुष पक्षलाई चाहिँ जबरजस्तीकरणी गर्न लगाइएको केस छ कि। त्यो चाहिँ अब हिंसाको पनि एकदमै चरम सीमा नै हो नि त, त्यो एकदमै हिंसा, त्यो परिवार कस्तो भन्ने कुरा पनि हुन्छ कि। हाम्रो समुदायमा चाहिँ एकदमै त्यो हिंसाको फरक फरक प्रकारहरू छन्। जस्तै तेस्रो लिङ्गी महिलाहरू जुन चाहिँ जन्मिँदाखेरि एउटा बालक भएर जन्मिनु भयो र पछि आफू हुर्किँदै बढ्दै जाने क्रममा चाहिँ फिजिकल्ली इमोसनली मेन्टल्ली आफू चाहिँ एउटा छोरी मान्छे जस्तो फिल हुने, अब छोरी नै मान्छे हो भनेर आफ्नो पहिचान चाहिँ छोरी मान्छेको गेटअपमा हिँड्ने कति धेरै साथीहरू चाहिँ अब यौन पेसामा पनि आबद्ध हुनुहुन्छ, जुन चाहिँ अब एउटा बाध्यता भयो होइन। अब सरकारले हामीलाई कुनै पनि रोजगारीको व्यवस्था गरिदिएको छैन अझै पनि, त्यो खण्डमा बाध्यतावश यौन पेसा अप्नाउनु पर्ने अवस्थाहरू छ हाम्रो साथीहरूलाई। अनि त्यसरी जाँदाखेरि एउटा पुलिसहरूबाट पनि एकदम हिंसा भोग्नुपर्ने एउटा हाम्रो समुदायको साथीहरूलाई चाहिँ यिनीहरूलाई जे गर्दा पनि हुन्छ, यिनीहरूलाई एउटा कानुन यिनीहरूको लागि बनेको छैन, जे गर्दा पनि हुन्छ भन्ने हिसाबले सोच्ने कि एउटा कति साथी सुनाउनु पनि हुन्छ कि समाएर जबरजस्ती अब कुनै कारण नभइकन समाएर लगेपछि चाहिँ उनीहरूले त्यो उहाँहरूसँग लट्ठी हुन्छ होइन, अनि लट्ठीले चाहिँ हाम्रो साथीहरूको यौनाङ्गमा चाहिँ घोज्ने होइन, तिम्रो चाहिँ के छ, तिम्रो जन्मिँदाखेरि के लिएर आएको छ भनेर चाहिँ लट्ठीहरूले घोज्ने, जबरजस्ती कुट्ने, निलडाम बनाउने, त्यस्तो चरम सीमा नै छ कि त्यो हिंसाको।
14: यहाँहरूलाई चाहिँ हिंसामा पर नपरोस् भनेर राज्यको तर्फबाट सुरक्षाको प्रत्याभूति त्यस्तो केही अहिलेसम्म पाउनु भएको छ?
12: राज्यबाट त सुरक्षा यस्तो केही पनि मलाई अझैसम्म थाहा छैन।
15: म जन्मिँदाखेरि चाहिँ अस्पृश्य योनाङ्ग लिएर जन्मेको थिएँ। मेरो घरमा, मेरो समाजमा, मेरो सोसाइटीले बुझेको कुरा एउटा र म मेरो चाहिँ यो फिजिकल कुराहरू चाहिँ फरक थियो। सोसाइटीले चाहिँ क्रिएट गरेको जुन मापदण्ड छ नि त्योभन्दा बाहिर परेकोले चाहिँ अब म के हो त, होइन? कुनै पनि ठाउँमा हामीले पढ्दाखेरि पनि महिला पुरुष र तेस्रोलिङ्गी भनेर पढ्ने गरेका थियौँ। अनि कुनै पनि ठाउँमा चाहिँ अब बोल्दै जाँदाखेरि चाहिँ अब कहाँ छ त आफ्नो पहिचान त खोज्नुपर्ने हुन्छ नि त। अनि त्यसमा चाहिँ के हो त इन्टरसेक्स
16: हो भनेर
15: म के हो भन्ने कुरा नै अन्यल भयो। कि
16: कति समयसम्म त्यस्तो अन्यल रह्यो
15: हजुरलाई? म लगभग 21 वर्षको थिएँ त्यति बेला चाहिँ आफू इन्टरसेक्स हो भन्ने कुरा चाहिँ क्लियरिटी।
16: 21 वर्ष लाग्यो आफूले आफूलाई चिन्नलाई। त्यो 21 वर्षको समयमा चाहिँ तपाईँले के भोग्नु पर्यो?
15: अब मलाई चाहिँ अब मेरो घरमा चाहिँ दुईटा दिदीहरू हुनुहुन्थ्यो। त्यसपछि चाहिँ अब घरको मान्छेलाई चाहिँ अब हुन्छ नि त छोरा भइदियो भने बुढेसकालमा चाहिँ सहारा बन्छ भन्ने कुरा हुन्छ नि त। अनि छोरा भइसकेपछि चाहिँ अब
16: छोराकै नाम राखियो।
15: हजुर, छोराकै नाम
16: गर्दा छोरा नै,
15: हजुर छोरा नै भनेर हुर्काउनु भयो। एउटा सर्टेन एजमा आउँदाखेरि चाहिँ अब किशोरावस्था भनौँ न, किशोरावस्थामा आउँदाखेरि चाहिँ जसरी छोरा भइसकेपछि दारिजुङ आउनुपर्छ, स्वरधोत्रो हुनुपर्छ भन्ने कुरा चाहिँ त्यो कुरा भन्दा म बाहिर परे। जसरी अब छोरा भनेर हुर्काउनु भयो, मेरो ब्रिज डेभलप भयो, अनि त्यसपछि चाहिँ स्वर धोत्रो भएन, दारिजुङ आएन। मैले चाहिँ ब्रिजहरू बाँधेर यताउता हिँड्ने गर्थेँ। गर्मीको बेलामा पनि मैले त्यो लुकाएर बस्थेँ। अनि मैले पढ्दै जाँदाखेरि पनि अब साथीहरूबाट पनि विभेद, होइन, विभिन्न उपनामहरू। अब म यस्तो किन अरू जस्तो पाइरहेको छैन, म मात्र यस्तो विशेषता लिएर जन्मेको हो कि, मैले किन बाँचिराख्नुपर्छ भन्ने सोचाइ आएर चाहिँ मैले सुसाइड गर्ने प्रयास पनि गरेका थिएँ। अनि त्यसपछि चाहिँ अब टिचरहरूबाट पनि बुलिङ भयो, होइन?
16: जब आफूले आफूलाई पहिचान गरेर स्वीकारेर अघि बढ्यो त्यसपछि के सहज भयो?
15: त्यसपछि चाहिँ मैले धेरै अवसरहरू पनि पाएँ। मैले काठमाडौँ आएर अरू साथीहरूको पनि अनुभव पाएँ। अनि उहाँहरूको लागि जसको चाहिँ अहिलेसम्म पनि अवेरनेस नै छैन नि त, उहाँहरूको लागि चाहिँ जसरी हाम्रै लागि भनौँ न, अन्तर्लिङ्गी व्यक्तिहरूको लागि काम गर्न पाउँदाखेरि एकदम गर्वित गर्छु। किनकि कुनै पनि ठाउँमा जाँदाखेरि यो काम चाहिँ गर्नुपर्छ, अवेरनेस नै छैन, त्यही भएर चाहिँ यो धेरै कुराहरू चाहिँ ल्याकिङ भइराखेको छ भन्ने कुरा चाहिँ गरिदिनुहुन्छ हामीले प्रोग्राम गर्दै जाँदाखेरि। त्यही भएर चाहिँ आफूलाई गर्वित फिल चाहिँ गर्छु, जे छु त्यसैमा स्वीकार छु भन्ने चाहिँ भावना छ अहिले चाहिँ।
16: जसले आफूलाई स्वीकार गर्न कठिन भइरहेको छ, बाहिर आउनलाई, पहिचान सहित बाहिर आउनलाई गाह्रो भइरहेको छ, उहाँलाई तपाईँको सुझाव, तपाईँको सल्लाह चाहिँ के छ?
15: त्यसमा चाहिँ मलाई के भन्न चाहन्छु भनेपछि, इन्टरसेक्स व्यक्तिहरू चाहिँ जो हुनुहुन्छ हाम्रो सोसाइटली रूपमा चाहिँ एउटा कुरा गरिराखेको छ नि त। जसरी अब महिला र पुरुष भन्दा बाहेक विशेषता लिएर जन्मेको व्यक्तिहरू चाहिँ उहाँहरूलाई चाहिँ इन्टरसेक्स भनिन्छ। इन्टरसेक्स त्यसपछि म एक्लै हो भन्ने इन्टरसेक्सलाई जो जोलाई चाहिँ लागिराखेको छ, तपाईँहरू एक्लै हुनुहुन्न, हामीहरू साथमा छौँ, हामी पनि तपाईँहरूकै साथमा छ, तपाईँहरूकै कामको लागि चाहिँ अगाडि बढिराखेको छौँ, होइन? हामी पनि अरू सरह चाहिँ हामीले काम गर्न सक्छौँ, हामी अलग होइनौँ, हामी त्यही सोसाइटी भन्दा समाजले बनाएको एउटा डिफिनेसनमा मात्र नपरेको हो, तर उहाँ हामीले चाहिँ सोसाइटीमा चाहिँ मिलेर काम गर्नुपर्छ, पहिचान छ, अस्तित्व छ।
13: यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले भोग्नु परेका विभेदका कारण मानसिक स्वास्थ्यमा परेको असर लगायत तपाईँको कुनै पनि प्रश्न, जिज्ञासा, गुनासो वा प्रतिक्रिया भए तपाईँको आवाज रेकर्ड हुने हाम्रो आईभीआर नम्बर 01-5268-646 फोन गरी रेकर्ड गराउनुहोला। आगामी हप्ता प्रश्नको उत्तर खोजौंला। साझा खबरमा हाम्रो पालो आजलाई यति। अब तपाईको पालो।
0: नेपालको अलैंचीको निर्यात चालू आर्थिक वर्षमा 72% बढ़ेको छ। पछिल्लो एक महिनामा देशभर मौसमी विपदका घटनामा 20.5% वृद्धि भए पनि मानवीय क्षति भने घटेको छ। परराष्ट्र मन्त्री सुशील खनालले प्रवासमा रहेका नेपालीहरूको ज्ञान सिप र क्षमतालाई नेपालको आर्थिक समृद्धिको लागि प्रयोग गर्ने बताउनु भएको छ। बाजुरा र हुम्ला सीमा विवादका कारण तनावग्रस्त बनेको हिमाली गाउँपालिकाको लामपाटामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त अस्थायी सुरक्षा बेस स्थापना भएको छ। लेबनानको दक्षिणी बेरूतमा इजरायलले गरेको आक्रमणका कारण अमेरिका इरान बीच युद्ध अन्त्यका लागि हुने भनेको सम्झौता बिथोल्ने आंकलन गरिएको छ र फिफा विश्वकप फुटबलमा आज राति जर्मनी र कुराकाओ अनि नेदरल्याण्ड्स र जापान खेल्दैछन्। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असार 1 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: विशेषज्ञ मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
1: असार 6 गते पहिलो शनिबार
0: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खट्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
2: साथै प्रत्येक दिन साँझ 4 बजेदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ।
1: आउने दिन असार 6 गते पहिलो शनिबार
0: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर 1 कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825637772।

0: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
2: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
3: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्रेक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-58-28।

0: हरेक भ्रूणले जीवितै जन्म नपाउने, जन्मिसकेपछि अभिभावकबाट संरक्षण पाउने, आफ्नो सर्वाङ्गीण विकास गर्न पाउने र परिवारका हरेक कार्यमा सहभागी हुन पाउने बालबालिकाको नैसर्गिक अधिकार हो। हरेक बुबा आमा, अभिभावक, शिक्षक र वयस्कहरू यस बारेमा सचेत रहौं।
1: सामुदायिक रेडियो टिकापुर एफएमद्वारा जनहितमा जारी सन्देश।

0: दाजु हेर्नुहोस् न, भाउजूलाई बिरामले च्याप्दै गइराखेका छ। तपाईँ भने यहाँ कुनै मतलबै नगरी बसिराख्नु भएको छ। भाउजूलाई कतै के भइहाल्यो भने रुनु होला पछि धुरु धुरु।
1: के गरौ त म, यत्रो उपचार गरिसके, कति ठाउँमा लगिसके, तर निकै हुन्न।
0: दाइ बरु एक पटक टिकापुरको सत्कार मेडिकल सेवामा जचाउने हो कि के थाहा, त्यहाँ उपचार भइहाल्छ कि।
1: तैले भन्छस् भने लौ जान्न त त्यो सत्कार मेडिकलमा एकपटक।
2: सत्कार मेडिकल सेवाका खास सेवाहरू: ओपीडी सेवा, भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ल्याब अर्थात् प्रयोगशाला सेवा, ईसीजी सेवा, मेडिकल सेवा, ईएनटी सेवा, प्लास्टर सेवा। बिरामी जाँच्ने समय बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। डाक्टर हेमन्त स्वार, टिकापुर, ब्लक नम्बर 7, गोल पार्क नजिक गुम्बा रोड, टिकापुर। फोन नम्बर 091-560-095, मोबाइल नम्बर 98-484-27-359।

0: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
1: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्म टेरस टिकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849585008।

0: कानून कलिक भ्रष्टाचार रोक नै सेकी जबसम हमरे सबको भ्रष्टाचार विरोधी नै हुईबी भ्रष्टाचार करुया मनै न खुलके विरोध करी। भ्रष्टाचार रहित सुशासन युक्त देश निर्माण करक लाग सबको जाने सहयोग करी।
1: अख्तियार दुरूपयोग अनुसन्धान आयोगके कार्यालय महेन्द्रनगर कञ्चनपुरसै जनहितमै जारी सन्देश।
2: टीकापुर नगरपालिकाको निशुल्क ग्रामीण अल्ट्रासाउण्ड बारे अत्यन्त जरूरी सूचना। टीकापुर नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका तपसिलका ओडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवा तपसिलको स्थान मिति र समयमा सञ्चालन हुने भएकोले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ। तपसिलका ओडाहरूमा सञ्चालन हुने सेवाहरू वडा नम्बर छ असार एक गते नारायणपुर स्वास्थ्य चौकी, वडा नम्बर सात असार दुई गते सत्य सहरी स्वास्थ्य केन्द्र, वडा नम्बर नौ असार तीन गते झुङ्गा सहरी स्वास्थ्य केन्द्र, वडा नम्बर पाँच असार चार गते मणिकापुर सहरी स्वास्थ्य केन्द्र, वडा नम्बर चार असार पाँच गते अस्नेरी सहरी स्वास्थ्य केन्द्र, वडा नम्बर एक असार छ गते एकतानगर कार्य समितिको भवन, वडा नम्बर दुई असार सात गते विजयनगर सहरी स्वास्थ्य केन्द्र, वडा नम्बर एक असार आठ गते गणेशपुर खोप क्लिनिक भवन, वडा नम्बर तीन असार नौ गते रामपुर सहरी स्वास्थ्य केन्द्र र वडा नम्बर एक असार दस गते ज्योति नगर सहरी स्वास्थ्य प्रबन्धन केन्द्र। सबै वडाहरूमा भेला हुने समय बिहान 10 बजेदेखि। टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर।
1: के तपाईलाई थाहा भयो,
3: सार्वजनिक स्थलमा धूम्रपान वा सुर्ती सेवन गरेमा 100 रुपियाँ जरिवाना हुन्छ।
1: कर्मचारीले धूम्रपान वा सुर्ती सेवन गरेमा अनुशासनमा नरहेको सरहमानी विभागीय कारवाही हुन्छ।
3: सार्वजनिक संस्था वा स्थलमा सञ्चालकले धूम्रपान गर्न नपाइने सूचना टाँस गर्नु पर्दछ।
1: सुर्ती प्रवर्धन हुने गरी कुनै सञ्चार माध्यममा विज्ञापन गरेमा वा प्रायोजन गरेमा 1,00,000 रुपियाँसम्म जरिवाना हुने व्यवस्था छ।
3: सुर्तीजन्य पदार्थहरू 18 वर्ष नपुगेकालाई गर्भवतीलाई शैक्षिक संस्थाको 100 मिटर वरिपरि बेचेमा फुटकर बिक्री गरेमा सजाएर राखेमा 10,000 सम्म जरिवाना हुन्छ।
1: धूम्रपानले मुटु र फोक्सोलाई बिगार्छ, क्यान्सर हुन सक्छ।
3: चुरोटको धुवा वरिपरिका मानिसको फोक्सोमा प्रवेश गरी धूम्रपान गर्ने व्यक्तिलाई जस्तै रोग देखिन सक्छ। धूम्रपान त्याग्न नसके स्वास्थ्य कर्मीको सहयोग लिन सकिन्छ।
4: सुर्तीजन्य पदार्थ होइन स्वास्थ्य रोजौ।
0: सामुदायिक रेडियो टीकापुर FM द्वारा जनहितमा जारी सन्देश।
5: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टीकापुर FM 101 मेगाहर्ज।

0: राम ई लड़का फिर कबू का पी रही था कबू पेंसिल रही था कबू झोले फटाका आजी था का कना हो बाबा फिर उस बाटिन गटिलो ठाउँ से झोला आनल से लड़का सामान निहरे
1: ओहो ई बुढ़ा लिख में का हुई थी जलम भर भर बरती रहा
0: का हुई कबू लड़का कपी हेरा कई था कबू पेंसिल हेरा कई था कबू झोले फटाका था बढ़िया ठाउँ से झोला लाना नहीं चिपठो
1: अरे कहाँ से नानम था
0: कहाँ से लंबो वो तो कहाँ टीकापुर में रलक रट गई झोला उडोक मसे वहाँ झिंगरान दीदी कटरा सुगर झोला आनला बाटी ना कबू लड़का कहाँ पी रही थी ना कबू पेंसिल रही थी ना झोला फाटल हुई थी कहिए आनल झोला दस काटस बाटिन ये बुरहक ढंग कबू पसल छान कर ना झोला नहीं आना से आकर ठुई
1: लिया लिया मैं अब भी नहीं जाइबू रख गई झोला उद्योग में रत गई झोला उद्योग
2: झोला उद्योग
1: हमारे यहाँ ढेर डिजाइन के झोला मिलत जैसे स्कूल बैग कैरिंग बैग फाइल बैग लगेज बैग लगा के ढेर डिजाइन के झोला ऑर्डर कर अनुसार से बना जाए पुरान बिगड़ा झोला है मरम्मत करा जाए एक चोट सेवा करना मौका जरूर देवी
3: प्रोपराइटर राम प्रसाद रत गैया संपर्क मोबाइल नंबर 98484-22373
4: उपभोक्ता वर्गमा टीकापुर नगरपालिकाको अनुरोध आफूलाई आवश्यक औषधि खाद्यान्न पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति मूल्य सूची लेबल आदि हेरेर मात्र खरिद गरौं
5: आफूले खरिद गर्न लागेको सामानको उत्पादन भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं
4: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक तराजुको अवस्था ठिक छ छैन हेरौं
5: वस्तु वा सेवा खरिद गर्दा बिल बिजक लिने बानी बसालौं
4: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको प्याकिङ सामानको प्याकेट फुटेको ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौं
5: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौं
4: लेबल नभएको वा लेबलमा उत्पादकको नाम ठेगाना र वस्तुको ब्याच नम्बर तौल अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौं
5: साथै उत्पादन मिति उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौ
4: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो
5: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून बमोजिम क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो
4: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनाऊ र अरूलाई पनि सचेत बनाऊ
5: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय ओडा कार्यालय स्थानीय जनप्रतिनिधि वा टीकापुर नगरपालिकाको फोन नम्बर 091-560-384 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 98-48-43-35-83 जानकारी गराउन हुन अनुरोध छ
4: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति टीकापुर नगरपालिका

0: गे मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
1: असार 6 गते पहिलो शनिबार
0: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रायसिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
2: साथै प्रत्येक दिन साँझ 4 बजेदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ।
1: आउने दिन असार 6 गते पहिलो शनिबार
0: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर 1 कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825637772।
3: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर।
4: अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार आउँदै हुनुहुन्छ।
3: सासानो कुरामा तनाव हुने,
4: बारम्बार मनमा एउटै कुरा खेलिरहने,
3: कुलटमा लाग्ने,
4: छटपटी हुने,
3: मुटु धेरै ढुकढुक हुने,
4: जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असार 13 गते, 20 गते र 27 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नु होला। टिकापुर अस्पताल, टिकापुर, कैलाली।

0: जानकी गाउँपालिकाको अत्यन्त जरूरी सूचना।
1: नेपालको संविधानको भाग 3 मौलिक हकको धारा 39 अन्तर्गत बालबालिकाको व्यवस्था भएको र बालबालिका ऐन 2075, बाल श्रम ऐन 2056, स्थानीय सरकार सञ्चालन ऐन 2074 समेतलाई कार्यान्वयन गर्न गराउन 20 वर्ष मुनिका किशोर किशोरीहरूले विवाह गरे गराइएमा भागे भगाएमा दुवै पक्ष कानून बमोजिम दण्डनीय हुने भएकाले 20 वर्ष मुनिका विवाहहरू विवाह दर्ता नहुने र स्वत बदर हुने भएकोले आफू सचेत भई अरूलाई सचेत गराई कानूनको पालना गर्न गराउन हुन हार्दिक अनुरोध गर्दछौ। 18 वर्ष मुनिका बाल बालिकालाई निकृष्ट प्रकारको श्रम जस्तै मोटर, ग्यारेज, होटल, कारखाना, गिट्टी, बालुवा, घरेलु कामदार, गाडीमा सहचालक नलगाउन साथै धूम्रपान, मध्यपान, सुर्तीजन्य पदार्थको खरिद बिक्री गर्ने कार्यमा बाल बालिकालाई संलग्न नगर्न हुन हार्दिक अनुरोध छ। यदि कसैबाट कानून विरूद्धका कार्यहरू भए वा गरे गराइएमा कानून बमोजिम कार्यवाही हुने बेहोरा सम्पूर्ण गाउँवासीहरूलाई जानकारी गराइन्छ।
0: अध्यक्ष गणेश चौधरी, बालमैत्री स्थानीय शासन गाउँपालिका जानकी कैलाली।

0: लुबाट कसरी बच्ने?
1: बाहिर निस्कदा टाउको, कान र गर्दन कपडाले छोपेर हिँड्नु पर्छ वा सिधै सूर्यको किरण छालामा नछिर्ने तर हावा छिर्ने खालका कपडा लगाउने।
0: खेतबारीमा काम सकभर बिहान वा बेलुका मात्र गर्ने।
1: बिरामीले पटक पटक गरी पानी पिइराख्नु पर्छ।
0: कहिले पनि खाली पेट बस्नु हुँदैन, यसले समस्या थप बढ्न सक्छ।
1: गर्मी मौसममा काँक्रो, प्याजको रस, बेल, आँप, कागतीको शर्बतको सेवन गर्नुपर्छ।
0: चिनीको मात्रा बढी भएका झोल पदार्थ बढी नपिउने, जस्तो चिया, कफी, सोडा जस्ता पिय पदार्थ।
1: नरम मुलायम सुतीको कपडा लगाउने।
0: व्यायाम गर्नु पर्दा बिहान बेलुका रुखको छहारीमा मात्र गर्ने।
1: र बालबालिका, वृद्ध वृद्धा तथा दीर्घ रोगीको विशेष ख्याल गरौ।
2: टिकापुर नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा 11 वाणिज्य संकायमा भर्ना खुल्यो।
4: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी, अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ। विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यावहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ।
3: पढाइ हुने विषयहरू अनिवार्य नेपाली, अनिवार्य अंग्रेजी, सामाजिक, गणित, ऐच्छिक लेखाशास्त्र, ऐच्छिक वित्तशास्त्र, ऐच्छिक अर्थशास्त्र, कम्प्युटर विज्ञान, भर्ना सम्बन्धी कार्यक्रमहरू,
4: भर्ना फारम वितरण जेठ 1 गतेदेखि,
3: भर्ना सुरु जेठ 3 गतेदेखि,
4: कक्षा सञ्चालन जेठ 25 गतेदेखि,
3: पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म।
4: दक्ष अनुभवी तथा विषयगत विशेषज्ञ शिक्षकद्वारा सहजीकरण गराइनेछ।
3: स्मार्ट क्लासरूम तथा डिजिटल लर्निङ सिस्टमको व्यवस्था,
4: विद्यार्थी मैत्री, शान्त तथा सुरक्षित शैक्षिक वातावरण,
3: नियमित युनिट टेस्ट, विकली टेस्ट तथा मोडेल इक्जाम सञ्चालन गरिनेछ।
4: कमजोर विद्यार्थीका लागि विशेष सुधारात्मक कक्षाको व्यवस्था,
3: उत्कृष्ट विद्यार्थीलाई मासिक तथा वार्षिक पुरस्कारको व्यवस्था,
4: समय अनुसार प्र्याक्टिकल प्रेजेन्टेसन तथा प्रोजेक्ट बेस्ड लर्निङमा विशेष जोड,
3: आधुनिक कम्प्युटर ल्याब तथा इन्टरनेट सुविधा सहितको अध्ययन व्यवस्था,
4: अनुभवी करियर काउन्सिलरद्वारा भविष्य निर्माण सम्बन्धी मार्गदर्शन,
3: नेतृत्व विकास, व्यक्तित्व विकास तथा सार्वजनिक बोल्ने कला सम्बन्धी तालिम,
4: अनुशासन, नैतिक शिक्षा तथा सकारात्मक सोचको विकासमा विशेष प्राथमिकता,
3: अतिरिक्त क्रियाकलापद्वारा विद्यार्थीको प्रतिभा प्रस्फुटन गराइने,
4: विज्ञान प्रविधि तथा व्यवस्थापन क्षेत्रसँग सम्बन्धित शैक्षिक भ्रमणको व्यवस्था,
3: सीसीटीभी निगरानी सहित सुरक्षित तथा व्यवस्थित विद्यालय वातावरण,
4: अभिभावक र विद्यालय बीच नियमित समन्वय तथा प्रगति प्रतिवेदनको व्यवस्था,
3: सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ।
4: हाई डिग्री अफ डिसिप्लिन एन्ड एकाडेमिक इन्भाइरोमेन्ट भएको।
3: थप जानकारीका लागि 091-560-738, 091-561-446, 98-48-43-31-79 र 98-48-43-36-77।
4: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय टिकापुर कैलाली।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रसनका गर गहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98246025। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98246628225।
3: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टिकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
4: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
5: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठेघरको शल्यक्रिया सेवा,
4: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
5: जनरल फिजिसियन विशेषज्ञ सेवा,
4: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
5: रोग सेवा,
4: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
5: मनोचिकित्सक विशेषज्ञ सेवा,
6: हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार,
5: र सिटी स्क्यान सेवा,
4: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एचडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
5: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल वीडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
4: फार्मासिस्टद्वारा फार्मेसी सेवा 24 घण्टा,
5: 24 घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
4: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
5: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
4: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाई,
5: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
4: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट, फोन नम्बर 97-62-48-38, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।

0: सूचना सूचना सूचना यही मिति 2083 साल जेठ 31 गति का दिन जानकी गाउँपालिका 9 नम्बर ओडा कार्यालयको आयोजनामा देउदा तथा बृहत सांस्कृतिक कार्यक्रम जानकी गाउँपालिका 9 अमरावती स्थित कृषि हाट बजारको प्रांगणमा हुन गइरहेकोले सम्पूर्ण आमाबुवा दाजुभाइ तथा दिदी बहिनीहरूलाई कार्यक्रममा उपस्थित भइदिन हुन हार्दिक अनुरोध गर्दछौं। कार्यक्रमको मुख्य आकर्षण तथा झाँकीहरू स्थानीय देउडा गायकको बेजोड प्रस्तुति। स्थानीय पञ्चे बाजा सखिया नाच हुर्के नाच लगायत विभिन्न सांस्कृतिक झाँकीहरूको प्रस्तुति रहनेछ। जानकी गाउँपालिका 9 नम्बर ओडा कार्यालय खैरीफाटा कैलाली।
1: उही सबै पेपर उर्क सकिया हो?
2: सकियो।
1: तेरो पर्सनल मोबाइल नम्बर त ब्लक गरी?
2: पर्सनल मोबाइल नम्बर त उही दिनै टेलिकमको अफिस जाइबर ब्लक गरिबर आयौ।
1: उही बैंकमी
2: बैंकमी
1: ता
2: केही अद्दु पड्यो भ?
1: त्यो त अद्दु पढन्छ भ। आफ्नो मोबाइल नम्बर बदल्नु वा ब्लक भएको आफ्नो बैंकलाई जानकारी दिनु पर्छ। आफ्नो बैंक खाताको जानकारी औरका हातमै पुग्दो बठे सचेत बनौ,
2: सतर्क रहौ, ठगी बठे बचौ।
3: सिद्धार्थ बैंक बठे जनहितमै जारी सन्देश।
4: सिद्धार्थ बैंक सम्बन्ध सधैँभरिलाई।

यही मिति 2083 साल असार 1 र 2 गते मगर समुदायको संस्कृति भूमि पर्व प्रवर्धन संरक्षण कार्यक्रम हुने भएकोले सम्पूर्ण आमा बुवा दाजुभाइ दिदी बहिनीहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। कार्यक्रम हुने स्थान टिकापुरको भानु चोक, समय बिहान 10 बजेदेखि साँझ 7 बजेसम्म। कार्यक्रमका आकर्षणहरू भूमि नाच, मारुनी नाच, कौरा नाच, सालैजो नाच लगायतको सांस्कृतिक कार्यक्रम रहनेछ। आयोजक नेपाल मगर संघ, टिकापुर नगरपालिका 1 नम्बर ओडा कार्य समिति, टिकापुर कैलाली।

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

सामुदायिक रेडियो टिकापुर एफएमको रात्रि 9:55 बजेको खबर संक्षेपमा यहाँलाई स्वागत छ। खबर संक्षेप बातरतन चौधरीको नमस्कार। टिकापुर नगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा भएको छ। आइतबार टिकापुरमा आयोजित एक कार्यक्रममा नगरपालिकालाई पूर्ण खोप पालिका घोषणा गरिएको हो। टिकापुर नगरपालिकाको जनस्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले नगरपालिकामा रहेका 4,751 बाल बालिकाले खोप पाएपछि पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको हो। नगरपालिका क्षेत्रमा जन्मेदेखि 15 महिनासम्मका बाल बालिकाले पूर्ण खोप नलगाएको खोजी गर्दा 26 जना बाल बालिका मात्रै छुटेको पाएको र सबैलाई खोप दिएपछि पूर्ण खोप पालिका सुनिश्चित गरिएको रावलले बताउनु भएको छ। खोप पाएपछि 2083 जेठ 12 गते टिकापुरले निर्णय गरेको र जेठ 26 गते जिल्ला खोप समन्वय समितिले गरेको निर्णय अनुसार नगरपालिका घोषणा भएको हो। जनस्वास्थ्य कार्यालय कैलालीका परिवार नियोजन अधिकृत उलत नारायण चापागाईले 13 रोग विरूद्धको 9 खोप लगाउँदै आएकोमा सबै बाल बालिकाले सबै खोप पाएपछि पूर्ण खोप पालिका सुनिश्चितता घोषणा गरिएको बताउनु भएको छ। पालिकाले नेपालमा समेत खोपहरूको प्रभावकारिताका कारण केही रोगहरू उन्मूलन भइसकेको र केही निवारणको चरणमा रहेको र धेरै रोगहरू नियन्त्रण हुँदै मानिसको समेत औसत आयु पनि बढ़िरहेको बताउनु भएको छ। टिकापुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख रामबहादुर नगरजी, वार्ड नम्बर 7 वडाध्यक्ष यज्ञ प्रसाद न्यौपाने, वार्ड नम्बर 8 वडाध्यक्ष दीर्घ बहादुर थकुल्लाले पूर्ण खोप सुनिश्चित गर्न टिकापुर नगरपालिका जनस्वास्थ्य र स्वयंसेविकाको कामको प्रशंसा गर्दै आगामी बजेटमा महिला स्वास्थ्य स्वयंसेविकाको खाजा खर्च र यातायात वृद्धि गर्न पहल गर्न आश्वासन दिनुभएको छ। जानकी गाउँपालिका वार्ड नम्बर 9 अमरावतीमा देउडा तथा विविध कार्यक्रम भएको छ। समुदायमा लोप हुन लागेको सांस्कृतिक संरक्षण गर्ने उद्देश्यले सो कार्यक्रम गरिएको हो। कार्यक्रममा जानकी गाउँपालिका वार्ड नम्बर 9 भित्रका पञ्चबाजा हुड्के नाच र सखिया नाच प्रस्तुत गरिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै वार्ड नम्बर 9 वाडा अध्यक्ष खगेन्द्र भण्डारीले पछिल्लो समयमा समुदायका विभिन्न किसिमका सांस्कृतिक कार्यक्रमहरू लोप हुन लागेको अवस्था भएकोले यसको संरक्षण प्रवर्धन सम्वर्धन गर्ने उद्देश्यले कार्यक्रमका लागि बजेट विनियोजन गरेको जानकारी दिनुभएको छ। वडा सचिव आनन्द हमालले हराउँदै गएको लोककला संस्कृति संरक्षणका लागि कार्यक्रमको आयोजना गरिएको जानकारी दिनुभएको छ। कार्यक्रममा महेन्द्र देवकोटा, दीपा साउत, नम्रता जैसी, दीपक रिमालले देउडा खेलको समेत बेजोट प्रस्तुत गर्नुभएको थियो। देउडा खेलमा सांस्कृतिक संरक्षण गर्न सबैजना जुट्नुपर्ने, संस्कृति संरक्षण गर्न आवश्यक रहेको कुरामा गीत मार्फत प्रस्तुत गरिएको छ। टिकापुरमा ऋग्देव नारायण महाराज तथा उपनिष सप्ताह हुने भएको छ। मल्लिका विद्यापीठ गुरूकुलको आयोजनामा आउँदो कार्तिकमा सप्ताह हुने र वेद र उपनिषदको समेत मन्त्रको आम नागरिकलाई जानकारी दिन सप्ताह गर्न लागेको गुरूकुलका आचार्य टीकाराम आर्यले बताउनु भएको छ। सप्ताहमा देशका विभिन्न भागमा श्रद्धालु भक्तजनहरूले आउने गरेको र त्यसको संचालन र व्यवस्थापनका लागि रतन राज तिमिल सेनाको संयोजकत्वमा 101 सदस्यीय आयोजक समिति गठन गरेको छ। टिकापुर नगरपालिकाको आयोजनामा आइतबार भवन निर्माण आचार संहिता सम्बन्धी 2 अभिमुखीकरण कार्यक्रम शुरू भएको छ। टिकापुर नगरपालिकाका कार्यवाहक निमित्त प्रशासकीय अधिकृत लक्ष्मी ओडको अध्यक्षतामा शुरू भएको हो। कार्यक्रममा भवन निर्माण मापदण्ड, भवन निर्माण संहिता कार्यान्वयन सम्बन्धी निर्माणकर्मी, प्राविधिक कर्मचारी, कानून निर्माण गर्ने जनप्रतिनिधि, निर्माणसँग सम्बन्धित जोड़िएको ठेकेदार घरधनीहरूले पनि भूकम्प प्रतिरोधात्मक निर्माणको महत्व बारेमा
यसको पालना नगर्दा यसले विपदको बेला पुर्याउने संकटको अवस्था र भवन निर्माण संहिताले भूकम्प प्रतिरोधी भवन निर्माण र विपद प्रतिरोधी समेत निर्माणका कार्यहरूको विषयमा समेत सम्बन्धी जानकारी गराउने उद्देश्यले अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अन्तर्गतका विपद पछिको पुननिर्माण र पुनराप शाखामा कार्यरत समेत स्ट्रक्चरल इन्जिनियर रविन चौलागाईले जानकारी दिनुभएको छ। कार्यक्रममा नगरपालिकाले यसलाई कार्यान्वयन गर्दा गर्दैखेरि पनि नगरपालिकाको पूर्व तयारीले यसले जनसमुदायमा पुगाउनु पर्ने छिटो छरितो सेवा सुन्दर र समुदायमा विपद प्रतिरोधीका समुदाय निर्माणका लागि समेत भवन निर्माण संहिताको भूमिका रहन्छ बारेमा प्रश्न पार्नु भएको छ। पिपल चौतारी टोल विकास संस्था टीकापुर एक ब्लक नम्बर 15 को प्रथम साधारण सभा भएको छ। संस्थाका अध्यक्षमा लक्ष्मी खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा टीकापुर नगरपालिका वार्ड नम्बर 1 का वडाध्यक्ष मोहन बेका प्रमुख अतिथि रहनु भएको थियो। कार्यक्रममा कर्मचारी अमृता रावल, टोल वाडा सञ्जालका अध्यक्ष पूर्ण प्रसाद रेग्मी, छिमेकी टोलका अध्यक्ष सुला रावल खत्री, उषा कडायत, शेरबहादुर विष्ट लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो। टीकापुर नगरपालिका वार्ड नम्बर 2 स्थित शक्तिदेवी आधारभूत विद्यालयमा मायाराम चौधरीको अध्यक्षतामा शिक्षक अभिभावक संघ गठन भएको छ, जसको सदस्यमा लक्ष्मी डंगौरा, प्रतिभा चौधरी, निर्मला चौधरी, लक्ष्मी थारू, परमिला चौधरी, मायाराम चौधरी लगायत चयन हुनुभएको छ भने शान्ति कुमारी चौधरी विद्यालयका प्रतिनिधिको रूपमा छनौट हुनुभएको छ। प्रतिनिधि सभाका विनियोजन विधेयक 2083 अन्तर्गत मन्त्रालयगत विनियोजन शीर्षकमाथि आगामी असार 1 र 2 गते छलफल भएको छ। मन्त्रालयगतका छलफलका क्रममा उठेका प्रश्नको आगामी असार 3 र 4 गते सम्बन्धित मन्त्रीले जवाब दिने कार्यक्रम तय भएको सांसदीय सचिवालयले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय निर्वाचन आयोगले कैलाली जिल्लाका अधिवेशन अन्तर्गत सम्पन्न निर्वाचन प्रक्रिया र त्यसबाट घोषित सम्पूर्ण नतिजा बदर गरेको छ। आयोगका प्रमुख भुवन केसीद्वारा जारी पत्र अनुसारको कैलाली जिल्लाको अधिवेशन पार्टीको विधान तथा निर्वाचन कार्यविधि विपरीत रहेको थर गर्दै सम्पूर्ण निर्वाचन र त्यसका परिणाम रद्द गरिएको बताएको छ। र कैलालीको गोदावरी नगरपालिका 4 बासपानीमा वन कार्यालयका कर्मचारीले एउटा टेम्पो भीरबाट ढकेलेर खसालेको घटना सार्वजनिक भएपछि चौतर्फी आलोचना भएको छ। घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि सर्वसाधारणदेखि सांसदहरूसम्मले वन कर्मचारीको व्यवहारप्रति प्रश्न उठाएका छन्। हौस् त आजको समाचार सेवा यही पूरा हुन्छ। भोलि बिहान 6 बजे सामुदायिक सूचना नेटवर्कबाट प्रसारित हुने सीआईएनको साझा खबर सहित उपस्थित हुनेछौ। तबसम्मका लागि यस समाचार युनिटका सम्पूर्ण सहकर्मी सहित म रतन चौधरी विदा हुन्छु। नमस्कार, शुभरात्री।

यही मिति 2083 साल असार 1 र 2 गते मगर समुदायको संस्कृति भूमि पर्व प्रवर्धन संरक्षण कार्यक्रम हुने भएकोले सम्पूर्ण आमा बुवा दाजुभाइ दिदीबहिनीहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। कार्यक्रम हुने स्थान टिकापुरको भानुचोक, समय बिहान 10 बजेदेखि साँझ 7 बजेसम्म। कार्यक्रमका आकर्षणहरू: भूमि नाच, मारुनी नाच, कौरा नाच, सालैजो नाच लगायतको सांस्कृतिक कार्यक्रम रहनेछ। आयोजक नेपाल मगर संघ, टिकापुर नगरपालिका 1 नम्बर ओडा कार्य समिति, टिकापुर कैलाली।

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर एफएम, टीकापुर एफएम 101 MHz।
5: संगत राम्रो बुझेर मन फर प्रलाई।

ठुलो सानो सबै मानिससँग तले हुन्छ, ठुलो सानो सबै मानिससँग तले हुन्छ, संगत राम्रो भयो।

महाराज संसार में सब भन्दा गरीब को हो, धनी को हो, विद्वान को हो, मूर्ख को हो, दुर्जन को हो, सज्जन को हो भन्दा परोपकारी जो छ त्यो सज्जन, उपकारी सज्जन, अर्का को नक्सान बनाउने दुर्जन, आफ्नो गुण माने अर्कालाई अर्काको निन्दा गर्ने मूर्ख, आफ्नो गुण आफैले गाउने महामूर्ख, यसरी याद राख्नु। अनि त्यसपछिबाट गरीब बनेको को धनी बनेको, स्वास्थ्य लाभ जोसँग छ त्यो धनी, रोगी गरीब बस यही हो। भगवानले अड्कलेर भन्नुभएको छ सबै कुरा याद राख्नु। जसका घरमा चिनी फ्याक्ट्री छ त्यो मान्छेलाई सुगर रोग, चिनी खान हुँदैन। जसका घरमा हेक्टरका हेक्टर जमिन छन् त्यो मसिनो चामल जसको फल्छ, भात धान फल्छ, त्यसले भात खान हुँदैन। जलाई जब जब यस किसिमबाट जब केही छैन त्यसलाई चाहिँ खान रुच्छ, हामीलाई पायो त्यो चिनी फाँकाका फाँका रुच्थ्यो छैन। यसै कारणले महाराज परीक्षित, यो संसार यस्तै हो, अड्कल गर्ने भगवान तुलो लिएर बस्नु भएको छ है। हुनेलाई खान रुच्दैन, नहुनेलाई खान रुच्छ, छँदै छैन, दुइटै बराबर। यस्तो भगवानको गति हो। गरीब भनेको हो रोगी, निरोगी भनेको धनी, यही सम्झनु है त। अरू पैसाको सवाल गए। राजा परीक्षितलाई सुखदेव स्वामीले आज्ञा गरेर ध्यान मनन कृतन योग आफ्नो गतिको प्रकरणहरू यथार्थ प्रमाण गराए। परमात्माको विषयमा प्रकाश पार्दै जब संगतको प्रवाह उत्तम भनेर बताउँदै हुनुहुन्छ भन्ने सम्मको कथा हे सद्यबाट सुन्नुभयो महाराज परीक्षित। अब यो श्रीमत भागवत महापुराण दशम स्कन्ध माने एकादश स्कन्ध कति कथाको वर्णन विस्तार गरिन्छ भने देख्ने संकेत मान महाराज परीक्षितलाई सुखदेवले बताउनु भयो। लौतराजन परीक्षित, अब तपाईलाई मैले जुन कथाको उपाख्यान बताउँदै ल्याइराखेको छु, सबभन्दा पहिला याद राख्नु पर्ने कुरोको लागिमा उद्धवलाई भगवानले बडो गम्भीर वाणीमा सोच राखी बक्सियो। बाबुराजन, कर्म गर है, कर्म बलवान छ भनिदिनु। कर्म भनेको आफ्नो निधार होइन, पुरपुरो होइन, कर्म भनेको काम हो है, असल काम। स्नान गर्नु, सन्ध्या वन्दन, हरिहर आर्चन गर्नु। अब यसमा तिमीलाई म नियम बताइदिन्छु, बिहान उठेर बेलुका सुत्ने बेलासम्म गर्ने नीतिगत कार्यक्रमको वर्णन सारा बताइदिन्छु, सुन। अब सबभन्दा पहिला के गर्नु, बिहान जुरोको उठ्नु, हातलाई ढोइदिनु, आफ्नो हातलाई सम्झिरहनु, यो त सम्झनु पर्छ। कराग्रे बसुतो लक्ष्मी, कर मूले सरस्वती, कर मध्य स्थितो ब्रह्म, प्रभादे कर दर्शना भनेर हातलाई ढोगिदिनु है त। त्यसो भएपछि लक्ष्मीको बास बस्छ हात, हामीले हात हातलाई ढोगिदिन्छ भनेर हेर्नुहोस्। पैसा यही छ त, अनि बाँकी अंशका लागि, अनि पृथ्वीलाई गएर ढोगिदिनु, समुद्र बसते लक्ष्मी, पर्वत स्तन मण्डले विष्णु पत्नी नमस्तुभ्यम, पाद पर्श क्षेम सुमे, पृथ्वीलाई ढोगिदिनु, अनि गएर कहाँ ठोकिदिनु भन्ने बारेमा, उत्तिष्ठ मलमूत्र त्याग गर्ने ठाउँमा नमस्कार गर्नु, उत्तिष्ठ सर्वदेवानाम, उत्तिष्ठ भूमि देवता, मलमूत्र करिष्यामि आज्ञा देऊ वसुन्धरा, बुझियो होला नि। अनि सुचिनीजी, अङ्ग सफाई, हात पाउ शुद्ध, नमद्वार शुद्ध, अनि दन्त मञ्जन, आयुर्वलेश्व वर्ष प्रजा पशु बसुनी छ ब्रह्म प्रगचे तन्नु दे वनस्पति भनेर, त्यो वनस्पतिलाई ढोगिदिएर गर्नु भनिया छ दत्युनलाई। त्यो हिजो नि त्यही हो, आज नि त्यही हो, त्यो अहिले हालको त्यो ठुटो कति ढोइदिनु त्यो जुठोलाई, ल भाइ अति लौ त भन, दाँत खुवाई खुवाई पारो बस्यो है। अनि दाँतै नभएकाले के गर्ने भन्दा, सोह्र पटक कुल्ला गरेर देब्रेपट्टि थुक्नु, दाहिनेपट्टि भगवान हुन्छन्, त्यसो भएर तिमीलाई भगवान दाइना हुन् भने चाहिँ छैन, दाहिनेपट्टि ईश्वर राख्ने, त्यतापट्टि थुक्नु हुन्छ, देब्रेपट्टि थुक्नु। अनि स्नान गर्दाखेरिमा, म यो गाउँमा यो ठाउँमा यसरी बस्ने, मेरो नाम यो पवित्र जलले मैले स्नान गरेँ भनेर शरीर सम्पूर्ण भाग कति बाँकी नराखिकन नुहाउनु, नुहाउँदाखेरिमा बाहुन नुहाई नगर्नु, बाहुनले पुसा मागा नहुन्थ्यो होला नि त, आउँखा भरिको पानीले भित्तो नेत्रुकै आफूपट्टि एउटा थोपै छैन है, छोरी मान्छेलाई नुहाइ नै गतिल छैन धाग लाउनु पर्दा, र त्यसै कारणले यदि गरेपछि शरीर जब शुद्धि गर्नु, अनि त्यसदेखि पछाडिबाट शुद्ध शरीरको सम्पूर्ण भइसकेपछि, अनि जप गर्ने ठाउँलाई बिहान गर्दा पूर्वपट्टि, मध्याहमा उत्तरपट्टि, बेलुकामा पूर्वपट्टि, तारा छँदैमा स्नान गरेको छ भने बेलुकाको सन्ध्या घाम छँदैमा, घाम उदाएपछि गरिएको छ भने बेलुकाको सन्ध्या घाम हस्ताएपछि, अनि पृथ्वी मन्त्र से मेरु पृथ्वी कुर मध्यवता सुतल छन् आसने विनियोग भन्नु, अनि आफ्नो शरीरमा टीका लगाउनु, नभए जलको भने पनि टीका लगाउनु, र अनि भगवानको ध्यान गरिकन मन्त्र पढ्नु, रुद्राक्ष तुलसीका माला, रुद्राक्षका माला नभएदेखि सिपीका माला, नभएदेखि जब जनैलाई साथमा राखेर भगवानको भजनमा ध्यान मनन कीर्तन गर्नु, जप गर्नु, जप गर्दा पानी आत्मन गर्नु, अयम आत्मतोत्तम ह्रेम वेतोत्तम क्लेम शुभतोत्तम अचुतायनमा केशवायनमा नारायणायनमा भन्नु, अनि जप गर्दाखेरिमा कहाँबाट सुरु गर्ने गरिया छ औंलो सार्नलाई, यहाँबाट सुरु गर्नु, यो साइली औंलाको बीचबाट, एक दुई तीन चार पाँच छ सात आठ नौ दस, फेरि यहीँ लैजानु है त। यसैलाई भन्छ जपको नीति, फर्र माथि माथि घुमाउने होइन। यसै कारणले यो जप गरिसकेपछि, लौ त काँड गर्ने त लौ, एकजनाले देखाउँ त उठाएर
र आखिरमा यसरी सबकन जप गर्नु, ध्यान गर्नु, मनन गर्नु, जप छै छैन, लिया छै छैन कि अर्कालाई भन्नु पर्दैन, यसो घोषित्यो घोषियो भइगयो, अर्कालाई सुनाउनु पर्ने भए पो मिलेर चर मिलेर हिँड्छ भन्ने हुन्छ, त्यसो घोषियो बस्यो, त्यसै कारणले उभिएर पनि नगर्नु, बसेर गर्नु भनिया छ, जलमा मात्रै उभिएर गर्नु, यस्तो नीति छ, नहुनेले लिनु, आफूले मन्त्र लिनु, तपाईँको शरीरको बाहिर सफा केले गर्छ, साबुनले, सर्फले, केमिकलले, सेम्पूले, के नुहाएर सफा हुन्छ बाहिर, होइन भित्री सफा त, भित्र त जब धेरै चित छ नि त दुर्गन्ध, यहाँ त राल खकार सिगान दिसा पिसाब मल मन्त्र सारा सम्पूर्ण रगत पित्त पानी सम्पूर्ण यही भित्रै छ, त्यो त मलको भण्डार हो नि त शरीर त, तर त्यो शुद्ध केले गर्छ भन्दाखेरिमा त्यो शुद्धि गर्नेवाला चाहिँ मन्त्रले गर्ने हो, त्यसै कारणले मन्त्र चाहिँ जपेन भने त्यो अशुद्ध हुन्छ है त, मन्त्र जप्नु जस्तै बेर भए पनि भगवान भन्नु सम्झनु जप्नु, बाहिर स्नान गर्यो भित्र मन्त्रले स्नान गर्ने है त, छैन भने लिनु छै छैन छ, महाराज परीक्षितलाई सुखदेव स्वामीले यसरी पक्का छ त्यहाँ त किन नहुने नि छ राजा परीक्षित, अनि त्यसपछिबाट एक एक गर्ने ठाउँलाई सोर्नु, बढार्नु, लिप्नु, गाईको गोबरले मण्डलकार गर्नु, भगवानको ध्यान गर्नु, जब अष्टकर्णिकाहरू राख्नु, हवन गर्नु, तर्पण गर्नु, मार्जन गर्नु, पाठ गर्नु, प्रसाद चढाएको प्रभुको चरणोदक पान गर्नु, अनि त्यसपछिबाट धुपबत्ती गरिसकेपछि भोजन गर्नु, खाँदाखेरिमा भूपते स्वा भुवन पते स्वा भूतानाम पते स्वाग्नि भैसा नराय स्वा भनेर भोजन गर्नु, अनि त्यसपछिबाट प्राणापान बिहान उदान समानलाई चित्त बुझाउनु, अनि दिनभरि काम गर्नु, रात्रि जब सन्ध्या गर्नु, हरिआराधना गर्नु, आरती गर्नु, रात्रि सुक्त पढ्नु, सुत्नु, यही हो नियम महाराज सधैँका लागि भनेर गृहस्थीले गर्नुपर्छ, सदा बाहर कर्म गृहस्थीले गर्नुपर्छ, सदा बाहर कर्म भजन कीर्तन मनन गर्नु।

परीक्षितलाई सुखदेवले बताउनु भयो, अब यो ज्यादै कर्मकाण्ड लामो रहेछ भगवान, अब ज्ञानकाण्ड सुन्न पाम। कर्मकाण्ड त ज्यादै लामो भयो, दिनभरि पो लाग्ने भयो त भगवान त्यति गर्न त। कहिले जाहिर खान जाने, कहिले खेती गर्ने, कहिले व्यापार गर्ने, कहिले पढ्ने पढाउने। अब छोटो तरिकाले जब भनिदिन्छु सुन्नुहोस्, अब यो चाहिँ काम कहिले नबोल्नुहोस्, त्यो हो कर्मकाण्ड, यो ज्ञानकाण्ड है त। यो नि सम्झिरहनुहोस्, बिहान जुरुको उठ्नु, आफ्नो दुई घुँडामा लगाएर हात राख्नु, यसलाई भनिन्छ ज्ञान मुद्रा, अनि पूर्वपट्टि फर्कनु, सोझो पिलर शरीरलाई बनाउनु, अनि त्यसपछिबाट आफ्नो आसनबाट लिएर तालु समेत मेरुदण्ड छ, त्यो मेरुदण्डमा छवटा चक्रको कल्पना गर्नु, पुछारमा चारवटा अक्षर छ ओ स स स, त्यसको ध्यान गर्नु ज्योतिष चक्रको, अनि नाभिमा मूलाधार स्वाधिष्ठान भन्ने चक्र छ, त्यसको ब भ म ए र ल भन्ने अक्षरको ध्यान गरिकन सूर्यको तेज कान्तिले पूर्ण भएको ध्यान गर्नु, छातीमा चन्द्रमाको कान्तिले पूर्ण भएको भगवानको भजन गर्नु, दसवटा अक्षर छ।

जाने 21,600 पटक जम्मा सास फेर्ने 600 गणेशलाई दिने 6,000 ब्रह्माजी 6,000 विष्णु 6,000 शिव 1,000 चिद आत्मा 1,000 परमात्मा 1,000 गुरुलाई दिएर जप संख्या निवेदन गर्ने। यति गरिसकेपछि अनि कुम्भका पूरक रेचक वायुलाई तानेर खिच्ने फाल्ने अनि प्राणापान ज्ञानवदान समानमा लय गराउने मुक्ति हुने अनि सचिदानन्द स्वरूप भगवानको भजन गरी मुक्ति हुने यही हो काम महाराज भनेर यो त 5-7 मिनटमा सकिने कुरो अब बिहान भरि नलाग्ने कुरो यहाँलाई मैले प्रमाण गरे। यो कर्मकाण्ड र ज्ञान काण्ड मेरो बाबु उद्धव यो अत्यन्त गोपनीय कुरो हो तिमीलाई मैले बताए। सुन उद्धव मेरो प्यारो साथी यता सुन न उद्धव मेरो प्यारो साथी।

0: महाराज परीक्षित का हजुर मा सुखदेव स्वामी आज्ञा गरी बसन्छ लौ त सबन कादि ऋषेश्वर अब भगवान परमात्मासँग उद्धव बिन्ती गर्नुहुन्छ परमात्मा अब मलाई छुट्टिएर जानु पर्ने हजुरसँगको चिन्ता अरू बाँकी केही चिन्ता छैन भनेर उद्धवजी धुरु धुरु रुँदै भगवानको चरणमा पाउको सेवा गर्दै हुनुहुन्छ भन्ने सम्मको कथा यस अध्यायबाट
1: प्राण
0: भो महाराज परीक्षित अब यो श्रीमत भागवत महाप्राणको अहिले कति कथाको वर्णन गरिन्छ भनेदेखि शंकितमान राजा परीक्षितलाई सुखदेव स्वामीले कथाबाट बारम्बार प्रमाण गराउनु भो लौ त राजन परीक्षित अब तपाई के सुन्न चाहिँ भक्षन्छ भनेर आज्ञा गर्न लाग्नु भो भगवान जगतका नारायण बाबु उद्धवजी तिमी बसिरह अ म विदा हुन्छु भन्ने भगवानबाट हुकुम भो अनि त्यस बेलामा अत्यन्त आतिर धुरु धुरु रुँदै उद्धवले विन्ती गर्नुभयो मेरो नारायण अब म कहाँ जाने मेरो जाने ठाउँ कहाँ मेरो परिवार बन्धु ब्रगादी कोही छैनन् केही छैनन् अब मैले हजुरै भन्दामा जीवन मैले अर्पण गरे तर अब मेरो जाने बेला भयो म कहाँ जाउँ भनेर उद्धवले दुई पाव समातेर प्रभुको चरणमा रुनु भएको थियो भगवानलाई विष्ट भेचितम प्रणय बगुणम धरिण राजन बहु मन्ने मन कृताञ्जली प्रायदु प्रवीरम श्रण प्रणत चरणारविन्दम भगवान मैले सारा सम्पूर्ण काम पूर्ण भएको छ अब मलाई यहाँ बस्नेको प्रबल आशा त बहुतै थियो मलाई हजुरले सुझाव भन्नुभएको छ म कहाँ जाम प्रभु भनेर उद्धवजीले दुई पाव समातेर विन्ती गर्नुभयो भित्र बिबितो म मन्द कारो या श्रुतमे तव सन्निधान विवाहवशो किमन समीप गस चेत तम विप्रदियन्त जाध्य भगवान कृष्णका दुई पाव समाते डाको छोडेर रुँदै उद्धवजीले बारम्बार भगवानसँग एक क्षणमा भेटघाटमा छुट्टिने बेलामा पश्चाताप हुन्छ भने त्यस्तो जगतको मालिकसँगको 125 वर्ष प्रभुको पूर्ण आयु मध्येमा 114 वर्ष प्रभुको पाउको सेवा गर्ने उद्धवजीले छुट्टिने बेलामा डाको छोडेर रुँदै रुँदै प्रभुका पाउमा परेर घुँडा टेकेर हात जोडी विन्ती गर्न लाग्नुभयो अब म कहाँ जाने मेरो कोही छैन भनेर उद्धवले रोएको बेलामा भगवान भन्नुहुन्छ मेरो बाबु उद्धव तिमी नरोई नरोई नरोई अहिले यहाँबाट विदा हुनुभयो कहाँ जाम परमात्मा भनेर उद्धवले दुई पाउ समातेर प्रभुका पाउमा छान हाल्दाखेरिमा भगवान उभाइछु भगवान आज्ञा गरी बक्सन्छ गच्छोद्धव मया दृष्ट बदरयाख्यम ममाश्रम तत्तत्र पादयात्रे श्रणोपस्पर्श नै सोचे तिमीलाई दिनुपर्ने उपदेश मैले दिइसके अब जरा ब्यादाले बढान्ने मलाई बेला भयो मेरो राजा तिमी अहिले बद्रीको आश्रममा जाऊ उत्तरा पन्थमा बद्रीको आश्रममा गएर द्वारिकाको बाटो बद्रीको आश्रममा गएर

थोरै दिनमा तिमी मुक्ति हो है भनेर प्रभु आज्ञा गर्नुहुन्छ। महाराज परीक्षितलाई सुखदेवले बताउनु भयो, अब त्यहाँ देख्नु प्रान्त सौनकादी ऋषि प्रणाली भनिकन सौनकादीका उपरमा पौराणिक सुतले नैमिषारण्य क्षेत्रमा आज्ञा गरिबक्स्यो। लौ त महाराज परीक्षित, अब परमात्माका दुई पाउमा समातेर उद्धवजी रुँदै रुँदै रुँदै रुँदै रुँदै अहिले बद्रीको आश्रम पटेको प्रस्थान गरिसक्नुभयो। भगवानलाई देखुन्जेल हेर्नुभयो, देख्न छोडेपछि रुँदै रुँदै जानुभयो। परमात्मा पनि लौ त मेरो राजा तिमी विदा हो, आफ्नो प्राणभन्दा प्यारो साथी 114 वर्ष साथमा रहेको स्वकीय सचिव आज विदाई भए। अनि भगवान प्रभुका पाउमा समातेर रुँदै रुँदै जानुभयो उद्धवजी। अनि परमात्मा पनि द्वारावती धाम सवारी हुनुभयो। आफ्ना कुल कुटुम्बहरूलाई आज्ञा गर्नुभयो, मेरा नातेदारहरू शंखद्वारा जानुस्, मेरा छोराहरू सारा सम्पूर्ण नातिहरू कन प्रवास तीर्थमा जाउँ। कलिको प्रभाव बढ़िसकेको कारणले स्नान गर्नु पर्यो, दान गर्नु पर्यो, एक एक गर्नु पर्यो, अब यहाँ बस्नु हुँदैन। निरानीहरूको गलामा भगवानले पोते र श्रीमा सिउँदो सिन्दुरले झल्किएको देखेर अब तिमीहरूको शरीरबाट आज यो सम्पूर्ण कुरा पुछिँदैछ भन्ने बुझेर भगवान लौ त मेरो पुरी द्वारावती तिमी बसिरह भनिकन भगवान त्यहाँबाट विदाई हो बक्सु। अन्तिम चरण प्रभुको भयो। द्वारावती धामबाट परमात्मा श्री हरि कृष्ण संसारबाट विदाईको लागि म अहिले प्रवास तीर्थ सवारी हो बक्सु। स्नान दान महात्मा योगभ्यास सारा भयो महाराज, खानेकुरा खाइयो, दान गरियो, अनि त्यसपछिबाट मदिराको प्रयोग हुन लागेछ। हान्दा हान्दैमा आपसमा झगडाको शुरूआत भयो र हतियार सकिसकेपछि हिजो ब्राह्मणको श्रापबाट त्याडी भएको यारका भन्ने दुईपट्टिको मुसलको धारबाट त्याडी भएको झारले हानाहान गरेर 56 कोटि यदुवंशीको संहार भयो, मरे गए। बलरामलाई आइरहेका थिए। बलरामजीले पूर्वरूप धारण गर्ने प्रभुबाट आज्ञा गर्दा मेरो परमात्मा, मैले त हजुरलाई सामान्य सम्झेको थिएँ, मेरो भाइ भनेको थिएँ, जगतको नारायण हुनुहुँदो रहेछ भनेर शेष नाम गरेको धाम भनेर बलराम जानुभयो। अनि भगवान जगतका नारायण आफ्नो जब दाहिनेपट्टिको तिग्रा लिएर देब्रेको मामा तिग्रामा अड्याएर गए। बलरामलाई आइरहेका थिए। बलरामजीले पूर्वरूप धारण गर्ने प्रभुबाट आज्ञा गर्दा मेरो परमात्मा, मैले त हजुरलाई सामान्य सम्झेको थिएँ, मेरो भाइ भनेको थिएँ, जगतको नारायण हुनुहुँदो रहेछ भनेर शेष नाम गरेको धाम भनेर बलराम जानुभयो। अनि भगवान जगतका नारायण आफ्नो जब दाहिनेपट्टिको तिग्रा लिएर देब्रेको मामा तिग्रामा अड्याएर पाओमा प्राणवायु सारा सम्पूर्ण लगेर खिचेर त्यही खटखट चलाइरहनु भएको थियो। जरा नाम गरेको व्याध आयो, मृग भनेर प्रभुका चरणमा बाण हानेको थियो, ठङ्ग लागेको थियो। परमात्माको चतुर्बाहु नारायण भो, परमात्मा कृष्णको कृष्ण अवतार समासद भो, अहिले वैकुण्ठ परम धाम प्रभुको सवारीको निमित्त प्राणवायु गयो। जय बोलो कृष्ण अवतार भगवानको। त अघिल्लो जन्मको व्याधा होस्, त अघिल्लो जन्मको बालीको छोरो अङ्ग दोष, तलाई मैले तेरो पिताजीलाई मारिसकेपछि के माग्छस् भनेर भन्दा तपाईँलाई मैले मार्न पाम भनेको हुनाले तेरो हातबाट भक्त भत्सल मैले मरिनु पर्ने कबल गरे, पूर्ण भयो। जहाँ स्वर्ग भनेर जरा व्याधालाई स्वर्ग पठाइ बक्स्यो। कृष्ण भगवानको चरणमा गएर विन्ती गरेर अर्जुनले पाउ पर्नुभयो। दारुक नामको सारथीले विमान लिएर अड्याउनु भयो, भगवान अब म कहाँ जाने हो भन्दा बाबु अर्जुन 5 वटा पाण्डवहरू तिमीहरू स्वर्ग जाऊ, राजा परीक्षितलाई राज्य देऊ, अब बस्नु हुँदैन भन्ने आज्ञा हुँदा भगवान म सँगै जान्छु भन्नुभएको थियो। मेरो प्यारो साथी उद्धव पनि विदा भए, तिमी पनि जाऊ भन्नुभयो। मेरा रानीहरू जति सती जान्छन् सती जानलाई सती जान देऊ, सती नजाने जतिलाई चाहिँ अहिले लिएर नातिलाई सुम्पा गरिदेऊ भनेको हुनाले भगवान हरिको आज्ञा मुताबिक अर्जुन रुँदै रुँदै जानुभयो। 16108 वटा रानीहरू जमा आसिरहनु भएको नाचिरहनु भएको। लौ त महारानीहरू जगतको नारायण परमात्माको परम धाम बलराम समेत 56 कोटि वंशीको संहार प्रवास तीर्थमा आज भयो। श्रापबाट भन्ने थाहा पाएपछि 8 वटा रानी रुक्मणी जामावती सत्यवामा कालिन्दी मित्रविन्द सती जानुभयो। त्यो वृद्ध पिताजी त्यो वृद्ध माताजी अहिले रुँदै रुँदै रुँदै आफ्नो प्राणभन्दा प्यारो कृष्ण पुत्रको र बलरामको 56 कोटि वंशीको संहार सुनेर अग्निमा प्रवेश गरिदिनु भयो। सात्यकी अनिरुद्ध तसार तसर्थ फेरि जो राजा उग्रसेन सारा प्राणावती गरे, अनि त्यसदेखि पछाडि भगवानलाई ठूलो बाल अडचन पर्यो। बुबा 8 रानी आगो

0: रोका रोका रोका
1: के भयो किन कराएको यस्तो
0: दाइ यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड रे
2: एनसेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
0: हो र हो नि एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड
3: आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 1-2-3 हास डायल गरी वा एनसेल एप मगाइ लिनुहोस् एनसेल नेपालकै लागि

0: दाजु हेर्नुहोस् न, भाउजूलाई बिरामले च्याप्दै गइराखेको छ, तपाईँ भने यहाँ कुनै मतलबै नगरी बसिराख्नु भएको छ। भाउजूलाई कतै के भइहाल्यो भने रुनु होला पछि धुरु धुरु।
1: के गरौँ त म, यत्रो उपचार गरिसके, कति ठाउँमा लगिसके, तर निकै हुन्न।
0: दाइ बरु एक पटक टिकापुरको सत्कार मेडिकल सेवामा जचाउने हो कि, के थाहा त्यहाँ उपचार भइहाल्छ कि।
1: तैले भन्छस् भने लौ जान्न त त्यो सत्कार मेडिकलमा एक पटक।
2: सत्कार मेडिकल सेवाका खास सेवाहरू: ओपीडी सेवा, भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ल्याब अर्थात् प्रयोगशाला सेवा, ईसीजी सेवा, मेडिकल सेवा, ईएनटी सेवा, प्लास्टर सेवा। बिरामी जाँच्ने समय बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। डाक्टर हेमन्त स्वार, टिकापुर, ब्लक नम्बर 7, गोल पार्क नजिक गुम्बा रोड, टिकापुर। फोन नम्बर 091-560-095, मोबाइल नम्बर 98-484-27-359।

0: बैंकले कभैलै कसै अवस्था मिलै तमरो एटीएम मोबाइल र इन्टरनेट बैंकिङको गोप्य विवरण माग्दैन। यदि कसैले कसै माध्यम बठियाइलै तुमसँग तसो जानकारी माग्याका खण्डमी बुझिहाल्या उहिले तुमलाई ठग्दो खोज्जाछ। सँगै बैंकको कर्मचारी भएको दावी अध्या हरेक मान्छेको पहिचान प्रमाणित हरु उनीहरू विवरण मागि भर बैंकमी सोधौं सतर्क रहौं ठगी बठिए बचौ।
1: सिद्धार्थ बैंक बठियाइ जनहितमी जारी सन्देश।
2: सिद्धार्थ बैंक सम्बन्ध सधैं भरिलाई।
3: टिकापुर नगरपालिकाको निशुल्क ग्रामीण अल्ट्रासाउण्ड बारे अत्यन्त जरूरी सूचना। टिकापुर नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका तपसिलका ओडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवा तपसिलको स्थान मिति र समयमा सञ्चालन हुने भएकोले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउनुहुन अनुरोध गरिन्छ। तपसिलका ओडाहरूमा सञ्चालन हुने सेवाहरू वडा नम्बर 6 असार 1 गते नारायणपुर स्वास्थ्य चौकी, वडा नम्बर 7 असार 2 गते सत्य सहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 9 असार 3 गते झुङ्गा सहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 5 असार 4 गते मणिकापुर सहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 4 असार 5 गते अस्नेरी सहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 1 असार 6 गते एकतानगर कार्य समितिको भवन, वडा नम्बर 2 असार 7 गते विजयनगर सहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 1 असार 8 गते गणेशपुर खोप क्लिनिक भवन, वडा नम्बर 3 असार 9 गते रामपुर सहरी स्वास्थ्य केन्द्र र वडा नम्बर 1 असार 10 गते ज्योति नगर सहरी स्वास्थ्य प्रबन्धन केन्द्र। सबै वडाहरूमा भेला हुने समय बिहान 10 बजेदेखि। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।